सुप्रभात आदरणीय श्रोता, बिहानीको सुनौलो किरणसँगै आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा नयाँ दिनको प्रसारणमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। आज 24 सेप्टेम्बर 2026 तदनुसार विक्रम सम्वत 2083 8 गते असोज महिना एवं शक सम्वत 3 गते आश्विन 1948 बिहिबार। समय अहिले बिहानको ठिक 6:25 भइरहेछ श्रोता, र अब प्रस्तुत गर्न लागिरहेका छौ आजको हाम्रो बिहानी प्रसारण, जहाँ रहनेछ मधुर संगीत, उपयोगी जानकारी र तपाईहरूसँग जोडिने आत्मीय कुराकानी। प्रसारण सहयोगी पासाङ अनि प्राविधिक मित्र सचिनको साथमा म उद्घोषिका सरु आज हजुरहरूको साथमा रहनेछौ। त सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

प्रतिक्रिया, प्रतिबिम्ब र प्रतिध्वनिको आधारमा प्राप्त गर्ने गर्दछन्। आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

आदरणीय श्रोता, आजको आध्यात्मिक चिन्तनमा हामी कर्तव्य अनि अधिकार विषयमा चिन्तन मनन गरौँ। हामी सबै भन्छौँ, मेरो अधिकार के छ, मेरो हक के हो अनि मैले पाउनुपर्ने के हो। तर धेरै कम मान्छेले मात्र सोध्ने गर्दछन् कि मेरो कर्तव्य के हो अनि मैले दिनुपर्ने के हो। यसै सन्दर्भमा एउटा सानो कथा सुनौँ। एउटा किसानले एउटा रुख रोप्यो। उसले हरेक दिन पानी हाल्यो, मल हाल्यो, रुखको हेरचाह गर्यो। यो उसको के हो त भन्दा कर्तव्य हो। अनि केही वर्षपछि त्यही रुखले उसलाई मिठो फल दियो, शीतल छाया पनि दियो। यो उसको अधिकार हो, उसले गरेको मेहनतको फल हो। तर आज हामी रुख नै नरोपिकन फल खोज्ने गर्छौँ। हामी बिरामीले कुनै पनि योग अभ्यास नगरिकन अनि दबाई पानी नखाइकन हामी निको हुन प्रयास गरिरहेका हुन्छौँ। शास्त्रले भन्छ, अधिकार भनेको मागेर पाइने कुरा होइन, यो त कमाएर पाइने कुरा हो। हामी हाम्रै घर परिवारमा हेरौँ न। आमाले 4 बजे उठेर छोराछोरीको लागि खाना पकाउनुहुन्छ, घर सफा गर्नुहुन्छ, घरमा भएका विविध कामहरू कहिल्यै पनि कुनै गुनासो बिना गरिरहनुहुन्छ। उहाँले भन्नुहुन्न कि मेरो अधिकार खोए, तर उहाँले आफ्नो कर्तव्य पुरा गर्नुभएको हुन्छ। त्यसैले त वृद्धावस्थामा गएर घरमा उहाँको सबैभन्दा ठुलो अधिकार हुन्छ। सबैले उहाँलाई माया सम्मान गर्छन्। उहाँको बोली नै अन्तिम हुन्छ, किनकि उहाँले पहिले कर्तव्य निभाउनु भएको थियो। हामी हाम्रै समाज वरिपरि हेरौँ न। बाटो बिग्रियो, पानी आएन, हामी नगरपालिकाले केही गरेन भनेर दोष दिइरहन्छौँ। हामीले अधिकार मात्र खोजिरहेका हुन्छौँ। तर एकपटक तपाईँ हामी आफै विचार गरौँ त, हामीले आफ्नो घरको फोहोर बाटोमा फालेका त छैनौँ, सार्वजनिक धाराको पानी खेर फालिरहेका त छैनौँ, अनि आफ्नो कर्तव्यलाई हामीले पुरा गरेका छौँ त। जबसम्म हामी बाटोमा झोडामा फोहोर फाल्ने कर्तव्य छोड्दैनौँ, तबसम्म सफा बाटो पाउने अधिकार पनि हामीलाई हुँदैन। हामी मन्दिर जान्छौँ, गुम्बा जान्छौँ, मस्जिद जान्छौँ र भन्छौँ, हे ईश्वर, मलाई यो दिनुहोस्, मलाई त्यो दिनुहोस्, मेरो नानीहरूलाई पास गराइदिनुहोस्, मेरो घरमा सुख शान्ति समृद्धि आओस् भनेर हामी अधिकार मागिरहेका हुन्छौँ। तर हामीले कहिल्यै पनि भनेका छैनौँ कि हे भगवान्, हामीसँग जे छ हामी त्यसमा सन्तुष्ट छौँ, तपाईँलाई धेरै धेरै धन्यवाद छ, आज म कसैलाई दुःख नदिऊँ, आज म कसैको भलो गरौँ, यो मेरो कर्तव्य हो भनेर हामीले भनेका छौँ त। भगवान्ले पनि त्यही मान्छेलाई दिनुहुन्छ जसले आफ्नो कर्तव्यलाई बुझेको हुन्छ र पुरा गरेको हुन्छ। कर्तव्य बिउ हो भने अधिकार फल हो। बिउ नरोपिकन फल आफै लाग्दैन। जब हामी बिउ रोप्छौँ तब फल आफै आउँछ। बिउ नै नरोपिकन फलको आशा गर्नु भनेको बाँझो खेतमा बाली खोज्नु जस्तै हो। जसले आफ्नो कर्तव्यलाई ईश्वरको पूजा सम्झेर गर्छ, उसले अधिकारको लागि कहिल्यै पनि भिख माग्नु पर्दैन। अधिकार आफै झुकेर उसको ढोकामा आइपुग्छ। उसको मनमा शान्ति हुन्छ अनि परिवारमा सुख शान्ति र समृद्धि भरिएर आउँछ।

कर्तव्य गर्दा मन हल्का हुन्छ, अधिकार खोज्दा मन भारी हुन्छ। तपाईँ हामी व्यवहारिक रूपमा, पारिवारिक रूपमा अनि सामाजिक रूपमा नै हेरौँ न श्रोता, अधिकार माग्दा मान्छे टाढा हुन्छ, कर्तव्य गर्दा मान्छे नजिक हुन्छ, अधिकार माग्दा झगडा हुन्छ अनि कर्तव्य गर्दा माया बढेर जान्छ।

श्रोता, तपाईँ हामीले श्रवण कुमारको कथा त सुनेका नै छौँ। काँधमा दुईपट्टि आफ्ना अन्धा बाबा आमालाई बोकेर तीर्थ व्रत गराएको कुरा, उनले बाबा आमासँग कहिल्यै भनेनन् मेरो सम्पत्तिको अधिकार खोइ, मलाई घरको अंश देऊ। उनले त केवल एउटै कुरा भने, बाबा आमाको सेवा गर्नु नै मेरो कर्तव्य हो। र त्यही कर्तव्यले गर्दा आज हजारौँ वर्षपछि पनि हामी उनको नाम भगवानको जत्तिकै गरेर लिन्छौँ। सम्पत्ति खोज्ने सन्तानको नाम कसैले सम्झँदैन। आज हामी बाबा आमालाई वृद्धाश्रममा राख्छौँ र भन्छौँ, मैले त महिनाको पैसा पठाइरहेको छु नि, मेरो कर्तव्य सकियो। तर कर्तव्य के हो त्यो हामीले बुझेका छैनौँ। कर्तव्य त्यो हो, बेलुकी कामबाट फर्केर 10 मिनट आफ्ना बाबा आमाको नजिक बसेर, बाबा आमा, आज तपाईँहरूको शरीर कस्तो छ भनेर सोध्नु मात्र पनि हाम्रो ठुलो कर्तव्य हो। आमाले बनाएको सब्जी दालमा अलिकति नुन बढी भयो भने पनि, आमा कति मिठो भएको भनेर हाँसेर खानु हाम्रो ठुलो कर्तव्य हो। छोराछोरीले भन्ने गर्छन्, बाबाको सम्पत्तिमा मेरो अधिकार छ। तर शास्त्रले भन्छ, जसले बाबा आमाको आँखामा आँसु आउन दिँदैन उसलाई मात्र बाबा आमाको सम्पत्तिमा साँच्चीकै अधिकार हुन्छ। त्यसैले बाबा आमा हुन्जेल उहाँहरूको हामीले पर्चा खोज्ने नगरौँ श्रोता, उहाँहरूको चरणलाई खोज्ने गरौँ। किनभने पर्चाले तपाईँ हामीलाई जग्गा जमिन दिन्छ, तर चरणले तपाईँ हामीलाई स्वर्ग प्राप्त हुन्छ। जब बाबा आमा नै हुनुहुन्न त्यो बेला त्यो जग्गामा घर बनाएर पनि तपाईँ हामी एक्लो हुने गर्छौँ। सम्पत्ति पाउनु अघि संस्कार पाउन सिकौँ, अधिकार खोज्नु अघि कर्तव्य गर्न सिकौँ।

श्रोता, अहिलेसम्म हामीले छोराछोरीको कर्तव्यको कुरा गर्यौँ, तर सिक्काको अर्को पाटा पनि बाँकी छ। आजभोलि धेरै बाबाआमाहरू भन्नुहुन्छ, मेरो छोराले मलाई हेरेन, मेरो छोरीले मलाई सोधिन। तर एकपटक मनमा हात राखेर सोचौँ त, जब ती नानीहरू साना थिए, हामीले उनीहरूलाई के सिकायौँ? हामीले उनीहरूलाई महँगो महँगो लत्ता कपडा दिलायौँ, मोबाइल हातमा थमायौँ, जहाँ घुम्न जान्छौँ भने उनीहरूलाई स्वतन्त्र छोडिदिउँ, तर कहिल्यै पनि हामीले 10 मिनट उनीहरूको लागि समय निकाल्यौँ त? उनीहरूलाई हामीले कस्तो संस्कार दिएका छौँ? बाबु अरूलाई कहिल्यै नहेप्नु है, आफ्नो इमान्दारी कहिल्यै नछोड्नु, यस्तो कुरा हामीले सिकाएका छौँ त? हामीले उनीहरूलाई स्कुलबाट घर आइपुगेपछि आज स्कुलमा के सिक्यौ, कसैलाई दुःख त दिएनौ नि है नानी, भनेर सोधेका छौँ। आज तपाईँ हामी सबैजना बिहानदेखि बेलुकासम्म पैसा कमाउने दौडमा कुदिरहेका छौँ। छोराछोरीलाई आयाको जिम्मा, मोबाइलको जिम्मा, टिभीको जिम्मामा छोडेका छौँ। आफूले कहिल्यै नजिक राखेर महान व्यक्तिहरूको कथा, नैतिक शिक्षाका कथाहरू अनि एउटा असल मान्छे कसरी बन्न सकिन्छ भन्ने कुरा सिकाएकै छैनौँ। यसै सन्दर्भमा एउटा सानो कथा सुनौँ। एउटा घरमा आमा, बुबा र दुईजना छोराछोरी थिए। बुबा आमाले दुःख गरेर आफू भोको बसेर ऋण गरेर दुई छोराछोरीलाई हुर्काउनु भयो, पढाउनु भयो, घर बनाउनु भयो अनि 3-4 ठाउँमा आफ्नो जग्गा जमिन पनि जोड्नु भयो। अब यो भनेको बाबा आमाको कर्तव्य थियो। छोराछोरी ठुला भए, राम्रो नोकरी खाए, बिहे गरे अनि एक दिन आफ्नो बुढो बाबा बिरामी पर्नुभयो। त्यही दिनदेखि घरमा शान्ति हरायो। छोराले भन्यो, बाबाले मलाई घडेरी दिनुभएन, म किन औषधि खर्च बिर्नु? छोरीले भनिन्, दाईले मभन्दा धेरै जग्गा पायो, मैले बाबालाई किन हेर्नु? यहाँ हेर्नुहोस् त श्रोता, जुन दिनसम्म सम्पत्ति थियो त्यो घरमा आमाको मुखमा हाँसो थियो, जुन दिनदेखि बिरामी बुबा थला पर्नुभयो, छोराछोरीले बाबालाई होइन, बाबाले कमाउनु भएको सम्पत्तिलाई हेर्न थाले। अनि त्यो दिन आफ्नो बुबालाई महसुस भयो कि मैले यिनीहरूलाई सम्पत्ति कमाएर दिनु चाहिँ कर्तव्य सम्झेँ, तर यिनीहरूलाई माया संस्कार दिन चाहिँ मैले कहिल्यै सकिनँ रहेछु, मैले ठुलो गल्ती गरेँ। त्यसैले श्रोता, हामीले नानीहरूलाई उचित रेखदेख, शिक्षा र संस्कार दिन कहिल्यै पनि सुक्नु हुँदैन। शास्त्रले भन्छ, माता शत्रु पिता बैरी येन बालो नपाठित, अर्थात् जुन बाबा आमाले आफ्नो छोराछोरीलाई सानैदेखि राम्रो शिक्षा र संस्कार दिएका हुँदैनन्, तिनीहरू आफ्नै छोराछोरीहरूका शत्रु हुन्।

तपाईँ हामीले आफ्नो छोराछोरीहरूलाई 10 करोडकै सम्पत्ति किन नदिऊँ तर संस्कार दिएका छैनौँ भने त्यो 10 करोडको सम्पत्ति उनीहरूले छिटै बर्बाद गर्नेछन्। तर तपाईँ हामीले उनीहरूलाई सम्पत्ति केही दिन सकेका छैनौँ तर इमान्दार भएर बस्नु, कसैको पनि सम्पत्तिमा आँखा नलगाउनु भन्ने संस्कार दिएका छौँ भने ती सन्तानहरूले भोलि आफै 10 करोड कमाउनेछन् र तपाईँ हामीलाई शिरमा राख्नेछन्। कर्तव्य भुल्नु छोराछोरीको मात्र दोष होइन श्रोता, कर्तव्य भुल्ने हामी बाबा आमा पनि उत्तिकै दोषी हुन्छौँ। सानोमा छोराछोरीलाई बाबा आमाले हेर्छन्, ठुलो भएपछि छोराछोरीले बाबा आमालाई हेर्छन्। यो त प्रकृतिको नियम हो। हामीले सानोमा उनीहरूको हात समातेर हिँडाएका छैनौँ भने बुढेसकालमा उनीहरूले हाम्रो हात कसरी समात्छन् होला त? हामीले सानोमा काम गर्नेको हातमा नानीहरूलाई छोडेर रातभरि जागा नबसिकन हुर्काउनमा कुनै पनि दिन आफ्नो छैन भनेदेखि बुढेसकालमा उनीहरूले हाम्रो सेवा गर्न रातभरि जागा बस्छन् भनेर सोच्नु हाम्रो ठुलो मूर्खता हुनेछ। यसैले बाबा आमासँग सम्पत्ति होइन आशीर्वाद मागौँ। सम्पत्ति त सकिन्छ तर आशीर्वादले 7 पुस्तासम्म पाल्छ भनेर हाम्रो शास्त्रले बताएको छ। अनि छोराछोरीलाई अनावश्यक कुराहरू उपलब्ध गराउनु होइन, समय दिउँ, संस्कार दिउँ। पैसाले पेट भर्छ तर संस्कारले जीवन भर्छ।

श्रोता, आजको विषयवस्तु हजुरलाई कस्तो लाग्यो? फेरि पनि नयाँ विषयवस्तुहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छौँ। तबसम्मको लागि कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।

अबको अघिल्लो प्रसारण आकाशवाणी दिल्ली केन्द्रको प्रथममा संस्कृत त्यसपछि हिन्दीमा समाचार जसलाई यस केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ। प्रतीक्षा साँच्नुहोला।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको ठिक 7:05 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम शुभप्रभात। माटोसँग माया घाँसेर पसिनाले जीवन सिच्ने किसान नै हाम्रो अन्नदाता हुन्। उहाँहरूको मेहनत र समर्पणले खेतमा हरियाली अनि हाम्रो जीवनमा

समृद्धिको उज्यालो ल्याउने गर्दछ। ता श्रोता, आज कार्यक्रम शुभप्रभात अन्तर्गत बिहानी सूचनामा हामी हाम्रा कृषक श्रोता मित्रहरूका निम्ति खेतीपातीबारे केही जानकारी लिएर आएका छौँ। सुनाउनेछौँ सयपत्री फुलको खेतीबारे। कृषक श्रोताहरूलाई आज हामी सयपत्री फुलको खेती सम्बन्धी मुख्य मुख्य कुराहरू बताइरहेका छौँ। सयपत्री फुलको खेती गर्नु अघि फुलको असल थरीहरूको जोगाड गर्न अति आवश्यक छ। बिजन राख्दा फुलको थुङ्गा ठूलो भएको बिजन छान्नुपर्छ। थरीहरूमा पहेँलो सयपत्री, हल्का पहेँलो र गुजमुजे। रोप्ने समय वैशाख महिनामा सयपत्री फुलको बियाङ राख्नुपर्छ। बियाङ बनाउँदा एक दुईपल्ट राम्ररी खनेर बियाङ तयारी गर्नुपर्छ। बियाङ 4 फुट चौडाइ अनि 6 फुट लम्बाइ भएको हुनपर्छ। बियाङमा पानी जम्न दिनुहुँदैन, त्यसकारण कुलोको बन्दोबस्त हुनुपर्छ। बियाङमा गाईको पाकेको मल अथवा कम्पोस्ट सार प्रयोग गर्नुपर्छ। बियाङमा बिउ छरेको 1 वा 1.5 महिनापछि बिरुवा तयारी हुन्छ। जमिनको तयारी। बिरुवा तयार हुन अघि नै सयपत्री फुल लगाउने ठाउँको राम्ररी खनजोत गर्नुपर्छ। सयपत्री फुलको लागि जमिनको तयारी अरू फल फुलहरूलाई जस्तो गर्नु पर्दैन। खाली रोप्न अघि खाडल खाडलमा गोबर मल हालिदिए त्यसै सप्रिन्छ। तरै पनि गोबर मलसित एल्ड्रिन 5% अथवा एल्ड्रिक्स 5% धुलो पाउडर मलसित मिसाएर लगाए कमिला, धमिरा अथवा खुम्ने किरा लाग्न पाउँदैन। हाम्रा कृषक दाजुभाइहरूले सयपत्री फुललाई बारीको डिल वा कान्दामा लगाउने पनि गर्दछन्। तर यो फुललाई राम्रै बारीमा मलजल लगाएर खेती गरे निश्चय नै दसैँ तिहारमा अरूको घर घरमा गएर माग्ने आवश्यकता पर्दैन। वैशाख महिनामा लगाएको सयपत्री फुल ठिक असोज कार्तिक महिनामा ढकमक्क फुल्छ। सयपत्री फुललाई छाजनको जरुरत पर्दैन, तरै पनि साह्रै सेपिलो ठाउँमा सयपत्री फुल सप्रिँदैन। सयपत्री फुलको खेती गर्नु सजिलो छ अनि जस्तो ठाउँमा पनि ढकमक्क फुलिरहेकै हुन्छ। यसकारण यो फुल हाम्रा लागि पनि अत्यन्तै प्यारो पनि रहेको छ। श्रोता, यो त थियो खेतीपातीबारे सल्लाह अन्तर्गत सयपत्री फुलको खेतीबारे जानकारी। अब आउनुहोस् आनन्द लिउँ आधुनिक गीतको दावा ग्याल्बोको स्वरमा, जहाँ सङ्गीत शब्द रचना रहेको छ कर्म योञ्जनको अनि सङ्गीत रहेको छ कर्म योञ्जनको।

श्रोताहरूले भर्खरै सुन्नुभयो दावा ग्याल्मोको स्वर अनि कर्मयोजनको सङ्गीतमा यो मिठो प्रस्तुति। अब आउनुहोस् एकैछिन ईश्वर भक्तिमा लीन बनाऊ, सुनेर केही भजनहरू हरिहरनको स्वरमा।

0: बजन को प्रस्तुति पछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत वडनगरदेखि वाराणसीसम्म यात्रा गर्ने सेवा यात्राका सहभागीहरूसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले युवाहरूको प्रयासबाट भारतवर्ष 2047 भन्दा पहिले नै विकसित राष्ट्र बन्ने विश्वास व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयले सरकारी कार्यालयहरूमा स्वच्छ र पर्यावरण अनुकूल कार्यस्थल बनाउन विशेष अभियानको छैटौं चरण सञ्चालन गर्ने भएको छ। भारतले

0: तापमानको पूर्वी तटमा व्यापारिक जहाज एमभी केप डाओमा हिजो भएको आक्रमणको कडा निन्दा गरेको छ अनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अनन्तजित सिंह नारुका, भौतिक सिंह गिल र मैराज अहमद खाँलाई पुरुष निशानेबाजी स्किट टिम स्पर्धामा काँस्य पदक जितेकोमा बधाई दिनुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत वडनगरदेखि वाराणसीसम्म यात्रा गर्ने सेवा यात्राका सहभागीहरूसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्रीसँगको बातचितले सेवा यात्रीहरूलाई यात्राका आफ्ना अनुभवहरू साझा गर्ने अवसर दिनेछ, जसको उद्देश्य टोलीहरूले कभर गरेका स्थानहरूमा युवा सहभागिता र सामुदायिक सेवालाई जोड्नु रहेको छ। सेवा यात्रा 17 सितम्बरमा सुरु भएको थियो यो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको 25 वर्षको सार्वजनिक जीवनलाई उजागर गर्न व्यापक सेवा संकल्प अभियानको हिस्सा हो। यो यात्रा 7 अक्टोबरसम्म जारी रहनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले युवाहरूको प्रयासबाट भारतवर्ष 2047 भन्दा पहिले नै विकसित राष्ट्र बन्ने विश्वास व्यक्त गर्नुभएको छ। हिज बडोदराको महाराजा सयाजीराव विश्वविद्यालयको 75 औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, शिक्षा तब मात्र सार्थक हुन्छ जब यसलाई राष्ट्र र समाजको लागि प्रयोग गरिन्छ।
1: यहाँ के बहने 80 से ज्यादा देशों में लोगों को जागरूक करने का, जो को आध्यात्मिक रूप पे अवेकनिंग करने का संदेश दे रहे हैं। जब जुगा जागृत थे गे पूरा विश्व में जो सपना ब्रह्मा कुमारी दिख रहे स्वर्णिम भारत का सपना देख रहे हैं और जरूर पूर्ण होगा।
0: गृह मन्त्रालयले सरकारी कार्यालयहरूमा स्वच्छ र पर्यावरण अनुकूल कार्यस्थल बनाउन विशेष अभियानको 6ठ चरण सञ्चालन गर्ने भएको छ। यो अभियान 2 अक्टोबरबाट सुरु हुनेछ र अर्को महिनाको 31 तारिकसम्म जारी रहनेछ। सरकारी कार्यालयहरूमा सरसफाईलाई स्थायी बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप यो अभियान सञ्चालन गरिएको हो। यसको उद्देश्य पेन्डेन्ट कम गर्नुको साथै सरसफाईलाई बढावा दिनु, कार्यालय सुव्यवस्थित गर्नु र बाँकी गुनासोहरूको समाधान गर्नु हो। भारतले हिज लिन्डसे ओग्राहमको रुस र इरान प्रतिबन्ध अधिनियममाथि आफ्नो हित र चिन्ताहरूलाई पुनः एकपल्ट दोहोऱ्याएको छ। विदेश मन्त्री एस जयशंकरले हिजो साँझ संयुक्त राष्ट्र महासभाको सत्रको अवधि अमेरिकाको विदेश मन्त्री मार्को रुबियोसँग भेट गर्नुभयो तथा यस अधिनियममाथि भारतको चिन्ता स्पष्ट गर्नुभयो। दुई नेताहरूले भारत अमेरिका द्विपक्षीय सम्बन्धका साथै खाडी देशहरू र युक्रेनको अवस्थाका बारेमा विस्तृत चर्चा गरे। अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुस र इरान प्रतिबन्ध अधिनियमलाई अनुमोदन गर्नुभयो, जसले उहाँलाई रुसको तेल र ग्यास किन्ने देशहरूमा 100%सम्म कर लगाउने अधिकार दिदछ। जवाफमा भारतले आफ्नो आर्थिक हितको रक्षा गर्न र देशको लागि ऊर्जा सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक कदमहरू चाल्ने बताएको छ। भारतले ओमानको पूर्वी तटमा व्यापारिक जहाज एमभी केप डाओमा हिजो भएको आक्रमणको कडा निन्दा गरेको छ। विदेश मन्त्रालयले भनेको छ, विमानमा सवार 20 भारतीय नाविकमध्ये 19 जनालाई सकुशल उद्धार गरिएको छ भने एक भारतीय नागरिकको मृत्यु भएको छ। विदेश मन्त्रालयले मृतकको परिवारप्रति संवेदना व्यक्त गरेको छ। विदेश मन्त्रालयले भनेको छ, ओमानमा भारतीय दूतावासले स्थितिलाई निरन्तर निगरानी गरिरहेको छ र भारतीय नाविकहरूको शीघ्र स्वदेश फिर्ताका लागि ओमानका अधिकारीहरूसँग समन्वय गरिरहेको छ। मन्त्रालयले ओमानका अधिकारीहरूको सहयोगका लागि आभार व्यक्त गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्रालयले भारतीय वायुसेनाका लागि 160 सेटेलाइट स्मार्ट एन्टी एयरफिल्ड वेपन सेट सा र सम्बन्धित उपकरणहरू खरिदका लागि भारत डाइनामिक्स लिमिटेड BDLसँग 810 करोड रुपियाँभन्दा अधिकको सम्झौतामा हस्ताक्षर गरेको छ। रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा हिज नयाँ दिल्लीमा सम्झौतामा हस्ताक्षर गरिएको हो। सेट सा वर्ष 2027-28 र 2028-29 बिचमा आपूर्ति गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ।

जन सेवा से देश सेवा को मंत्र द्वारा परिभाषित यात्रा र निरंतर प्रतिबद्धता जारी छ। सेवा र सुशासन को यस दृष्टिकोणबाट निर्देशित सरकार वर्ष 2047 सम्म विकसित भारत को लक्ष्य प्राप्त गर्ने दिशामा निरन्तर काम गरिरहेको छ। समावेशी विकास र सामाजिक

0: प्रति व्यक्ति प्रतिदिन 55 लीटर स्वच्छ पेयजल उपलब्ध करवाया जा रहा है। शिमला जिला के बढ़ई गांव की निवासी ममता ने बताया कि जल जीवन मिशन से उनके गांव में हर घर तक नल से जल की सुविधा मिल रही है, जिससे विशेष तौर पर महिलाओं को बड़ी राहत मिली है।
1: हमारे
2: माई भारत प्लेटफर्ममा पञ्जीकृत युवाहरूको संख्या 3 करोडभन्दा अधिक भएको छ। यस वर्ष 2023 सुरु भएको यस प्लेटफर्मले युवाहरूको सहभागिता बढाएको छ। यस मार्फत युवाहरूले सिक्ने, स्वयंसेवा, नेतृत्व, नागरिक सहभागिता र युवा केन्द्रित गतिविधिहरूमा भाग लिइरहेका छन्। युवा कार्यक्रम र खेल मन्त्रालयको युवा कार्यक्रम विभाग अन्तर्गत माई भारत देशका युवाहरूलाई सिक्ने, नेतृत्व र समाजको सेवासँग जोड्ने राष्ट्रिय मञ्च हो। यसको उद्देश्य वर्ष 2047 विकसित भारत निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्नु हो। वित्त मन्त्रालयले सबै सार्वजनिक क्षेत्रका ब्याङ्क र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू आइतबार 27 सितम्बर खुला रहने बताएको छ। मन्त्रालयले भनेको छ, यो महिनाको 28 देखि 30 तारिकसम्म युनाइटेड फोरम अफ ब्याङ्क युनियन्सले आह्वान गरेको 3 दिवसीय राष्ट्रव्यापी ब्याङ्क हडतालको पृष्ठभूमिमा यो कदम चालिएको हो। यो हडताल 26 र 27 सितम्बर सप्ताहन्तको छुट्टीपछि भइरहेको छ। भारतीय जनता पार्टी अध्यक्ष नितिन नवीनले सम्पूर्ण 36 राज्य र केन्द्रशासित प्रदेशहरूको लागि पार्टी प्रभारी अनि सहप्रभारीहरू नियुक्त गर्नुभएको छ। पूर्व केन्द्रीय मन्त्री स्मृति इरानीलाई छत्तीसगढ र हरियाणाको प्रभारी बनाएको छ भने हरीश द्विवेदीलाई बिहारको प्रभारी बनाएको छ। विनय सहर्षबुद्धेलाई दिल्लीको प्रभारीको जिम्मेवारी दिएको छ। जामयाङ सेरिङ नामगेल र दर्शनाबेन जरदोषलाई दिल्लीको सहप्रभारी बनाइएको छ। विनोद तावडेलाई उत्तर को प्रभारी बनाइएको छ। जगदीश पटेल, मेधा कुलकर्णी, प्रदीप वर्मा र अनन्त ओझालाई उत्तर प्रदेशको सहप्रभारी बनाइएको छ। राम माधवलाई तमिलनाडु र उत्तराखण्डको जिम्मेवारी दिइएको छ भने तरुण चुङलाई गुजरातको जिम्मेवारी दिएको छ। सतीश पुनियालाई जम्मू कश्मीर र पन्जाबको प्रभारी तोकिएको छ। अनिल एन्टोनीले गोवा र नागाल्यान्डको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अनन्तजित सिंह नारुका, भौतिक सिंह गिल र मेहराज अहमद खाँलाई पुरुष निशानेबाजी स्किट टिम स्पर्धामा काँस्य पदक जितेकोमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, खेलाडीहरूले एकाग्रता र उत्कृष्ट टिमवर्कको प्रदर्शन गरे। प्रधानमन्त्री श्री मोदीले उनीहरूको भविष्यको प्रयासका लागि शुभकामना दिनुभएको छ। यो समाचार युट्युबमा @AR News मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत वडनगरदेखि वाराणसीसम्म यात्रा गर्ने सेवा यात्राका सहभागीहरूसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले युवाहरूको प्रयासबाट भारतवर्ष 2047 पहिले नै विकसित राष्ट्र बन्ने विश्वास व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयले सरकारी कार्यालयहरूमा स्वच्छ र पर्यावरण अनुकूल कार्यस्थल बनाउन विशेष अभियानको 6 चरण सञ्चालन गर्ने भएको छ। भारतले ओमान को पूर्वी तटमा व्यापारिक जहाज एमभी केप डाउमा हिजो भएको आक्रमणको कडा निन्दा गरेको छ। अनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अनन्त सिंह नारुका, भौतिक सिंह गिल र मैराज अहमद खाँलाई पुरुष निशानेबाजी स्किट टिम स्पर्धामा काँस्य पदक जितेकोमा बधाई दिनुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा र श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 110.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेबसाइटमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले बिहानको 7:36 भइरहेछ श्रोता र अब प्रस्तुत छ कार्यक्रम संगीत प्रवाह। आधुनिक गीतहरूमा जीवनका नयाँ अनुभूति प्रेमका कोमल स्पर्श र मनका अनगिन्ती भावहरू भेटिन्छन् भने लोकगीतमा हाम्रो संस्कृति परम्परा गाउँघर प्रकृति र माटोसँग गाँसिएको आत्मीयता सुनिन्छ। यही विविध भाव र सङ्गीतको मधुर लयलाई एउटै प्रवाहमा समेट्दै हामी लिएर आएका छौँ कार्यक्रम सङ्गीत प्रवाह। त आउनुहोस् श्रोता

कार्यक्रम संगीत प्रवाहलाई आरम्भ गर्दै सुनौ यो प्रथम सांगीतिक कोसेली अनुपमा प्रधानको स्वरमा, जहाँ शब्द रचना रहेको छ छेवाङ लामाको अनि संगीत रहेको छ पूजन लोहागनको।

श्रोताहरूले भर्खरै सुन्नुभयो ज्ञान सुब्बाको स्वरमा यो मिठो साङ्गीतिक कोसेली, जहाँ शब्द रचना रहेको थियो कमल रेग्मीको अनि सङ्गीत पूजन लोहागनको। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्गीत प्रवाह उद्घोषिका, म सरुको साथमा। श्रोता, जीवन एउटा सुन्दर यात्रा हो, यसको प्रत्येक पल अमूल्य छ। आज हामीसँग भएको समय भोलि हामीसँग नहुन पनि सक्छ, त्यसैले हरेक क्षणलाई प्रेम, सद्भाव र मुस्कानले सजाउँदै अघि बढ्नु नै जीवनको सुन्दरता हो। यही जीवनको क्षणभङ्गुरता र वर्तमानलाई माया गर्न सिकाउने भाव बोकेका अघिल्लो गीत स्वीकार्नुहोस्। उदय सुताङ अनि मनिला सुताङको युगल आवाजमा, जहाँ सङ्गीत रहेको छ गायक स्वयंको अनि शब्द रचना गणेश थापा मगरको।

कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्, लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार उत्तम प्रधान अनि नरेन्द्र गुरुङको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका अलिशा खवास। विषय भारत न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौता एफटीए 20 अक्टोबर 2026 देखि लागू हुने भएको छ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। व्यापार र आर्थिक साझेदारीको लागि एक परिभाषित अग्रगामी कदममा भारत न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौता 20 अक्टोबर 2026मा लागू हुनेछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डका व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले 27 अप्रेल 2026मा नयाँ दिल्लीको भारत मण्डपममा एफटीएमा हस्ताक्षर गरे। सेप्टेम्बर 21मा भर्चुअल सम्मेलनपछि श्री पीयूष गोयल र श्री टोड म्याक्लेले दुवै देशहरूमा आन्तरिक प्रक्रियाहरू पूरा भएपछि सम्झौता लागू हुने मिति घोषणा गरे। सेप्टेम्बर 16, 2026मा न्यूजील्याण्ड संसदले यो कानून पारित गरेको थियो। भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारत र न्यूजील्याण्डले आफ्नो संलग्नतालाई गहिरो र विस्तार गर्दै आएका छन्। जुलाई 2026मा प्रधानमन्त्री मोदीको न्यूजील्याण्ड भ्रमण जुन 4 दशकमा भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्डको पहिलो भ्रमण थियो। यसले द्विपक्षीय सम्बन्धलाई थप गति प्रदान गर्यो र भारत न्यूजील्याण्ड एफटीए को प्रारम्भिक कार्यान्वयनको महत्वलाई जोड़ दियो।

रंग बिरंगो संसार नमस्कार आदरणीय श्रोता कार्यक्रम रंग बिरंगो संसार मा हार्दिक स्वागत छ विभिन्न क्षेत्रहरू जस्तै साहित्य खेल जगत व्यक्ति विशेष एवं ठाउँ विशेषलाई लिएर रोचक कथा गाथाहरू पस्किने गर्छौ कार्यक्रम रंग बिरंगो संसारमा र आजको यस अंकमा ठाउँ विशेषलाई लिएर आएका छौ सुनाउने छौ भारतको पर्यटकीय स्थल नैनीताल बारे

छौं नैनीताल। यो कल्पना गर्नुहोस्, भव्य हिमालयको बीचमा शान्तिका कथाहरू सुनाउने एक विचित्र हिल स्टेशन। भारतको ताल जिल्ला भनेर चिनिने नैनीताल हरियाली पहाडहरूले घेरिएको बहुमूल्य रत्न जस्तै हो, जसको मुटु अर्धचन्द्रकार आकारको नैनीतालको किनारमा अडिएको छ। यो केवल एउटा शहर होइन, यो सुन्दरताको क्यानभास हो, जसले साहसी, प्रकृति उत्साही र आत्मा खोज्नेहरूलाई सहरको अराजकताबाट बाँच्न र यसको शान्तिपूर्ण अंगालोमा सान्त्वना पाउन आमन्त्रित गर्दछ।

नैनितालको बाटोमा यात्रा गर्नु कुनै साधारण यात्रा होइन, यो आश्चर्यले भरिएको एउटा सन्दुक हो। जब तपाईँ कहिल्यै अन्त्य नहुने सडकहरू पार गर्नुहुन्छ, प्रत्येक मोडले हिमालय श्रृङ्खला र हरिया उपत्यकाहरूको लुभावनी दृश्यहरू प्रकट गर्दछ, विस्मय र साहसिक कार्यको चित्र चित्रण गर्दछ। कुनै पनि हिल स्टेसनको भ्रमण गर्दा तपाईँको इन्द्रियलाई मोहित पार्ने एउटा कुरा भनेको त्यहाँको लोकप्रिय रमणीय ठाउँहरूको अन्वेषण गर्नु हो। नैनितालमा घुम्नका निम्ति उत्कृष्ट ठाउँहरू छन्, तीमध्ये केही ठाउँको बारेमा श्रोताहरू समक्ष जानकारी राख्नेछौ। प्रथममा नैनिताल चिडियाखाना। उच्च उचाइमा रहेको चिडियाखाना भएकोमा गर्व गर्ने एउटा प्रतिष्ठित चिडियाखाना जसलाई जीबी पन्त हाई अल्टिट्युड नैनिताल चिडियाखाना पनि भनिन्छ। यहाँ श्रोताहरूले रोयल बेङ्गल टाइगर, तिब्बती ब्वासो, हिम चितुवा, हिमालयन भालु, जापानी मकाक, भुक्ने मृग, साम्भार आदि जस्ता लोपोन्मुख र सुन्दर प्रजातिका जनावरहरूको पनि अवलोकन गर्न सक्नुहुनेछ। साथै केही लोकप्रिय प्रजातिका चराहरू हिल प्याट्रिस, स्टेपे इगल, सेतो मयूर, लेडी एमहर्स्ट, फेजेन्ट, कालिज आदि पनि हेर्न सकिन्छ। दोस्रो, नैनिताल। उपत्यकाको केन्द्रमा वा सहरको मुटु मानिने नैनिताल वर्षैभरि धेरै पर्यटकहरूको घरझै हुन्छ। डुङ्गा चलाउने, पेडल र रोइङ दुवैका विकल्पहरू सहित यस तालमा प्रत्येक पर्यटकहरूको लागि केही न केही अवश्य छ। रोइङ डुङ्गाहरू आधा राउन्डको लागि लगभग 160 रुपैयाँ, पूर्ण राउन्डका लागि 210 रुपैयाँमा उपलब्ध छन् भने ताल हरेक दिन बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म खुला रहन्छ। प्रवेश निशुल्क। नैना देवी मन्दिर। यो पवित्र मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। यो नैनितालको एक प्रमुख एवं पवित्र पर्यटकीय स्थल हो। हवाई रोपवे। मल्लीतालबाट पहाडको टुप्पोमा पुग्ने यो भव्य रोपवे नैनिताल घुम्न आउने पर्यटकहरूका लागि अवश्य भ्रमण गर्न पर्ने एउटा प्रमुख ठाउँ हो।

मल रोड नैनीतालको प्रसिद्ध मल रोड नैनीतालको एक भाग वरिपरि अवस्थित छ। सडकको छेउमा धेरै पसलहरूको भिडभाड भएकाले श्रोताहरूले यहाँ शहरका स्मृति चिन्ह स्वरूप सरसामानहरू लिन सक्छन्। हिउँ दृश्य बिन्दु स्नो भ्यू पोइन्टमा नन्दादेवी चुचुरोको भव्य दृश्यहरूले तपाईँहरूलाई पर्खिरहेका छन्। श्रोता मुख्य शहरबाट लगभग 2 किलोमिटर टाढा अवस्थित यस चुचुरोमा पर्यटकहरूले हिउँले ढाकिएको नन्दकोट चुचुरो नन्ददेवी चुचुरो र त्रिशूल चुचुरोको मनमोहक अनुभव लिन सक्छन्। नैनीतालका पर्यटकीय स्थल घुम्नलाई त धेरै छन् श्रोता जुन बयान गरेर गर्न सकिन्न। इको गुफा बगैचा प्याङगोट र किलबडी पक्षी अभयारण्य सोन नदी वन्यजन्तु अभयारण्य

राजभवन, तिब्बती बाजार, गर्नी हाउस, नैना शिखर, सत्तल, भीमताल, हनुमानगढ़ी आदि यस क्षेत्रका अन्य पर्यटकीय स्थलहरूमध्ये एक हुन्। नैनीताल भ्रमण गर्नका निम्ति सठिक समयबारे भन्न पर्दा मार्चदेखि जुन महिनामा तापक्रम 11 डिग्रीदेखि 25 डिग्री सेल्सियसको बीचमा रहने भएकोले यस समय पर्यटकहरूलाई नैनीताल भ्रमण गर्न उचित रहने गर्छ। यस समय पर्यटकहरूले नैनीतालमा डुङ्गा चढ्न अनि टिपिन टपमा पदयात्रा गर्न र मल रोडको अन्वेषण गर्नमा यो समय उपयुक्त समय रहेको पाइन्छ। त्यसरी नै अक्टोबरदेखि नोभेम्बर महिनामा पनि मनसुन राम्रो भएको हुनाले आकाश एकदमै सफा हुने गर्छ र हिमालयका चुचुराहरूको दृश्य अवलोकन गर्न सक्नुहुनेछ। त्यसै गरी डिसेम्बरदेखि फरवरी महिनामा पनि हिउँ र शान्ति खोज्नेहरूका लागि यो समय भ्रमणका निम्ति उचित रहेको छ। यस भव्य हिल स्टेसन नैनीतालको क्षेत्रमा एउटा राम्रो यात्राले तपाईँलाई पर्खिरहेका छन्, जहाँ तपाईँहरूले नयाँ ठाउँको अनुभव जीवनीभरको लागि स्मृतिमा साँचेर राख्न सक्नुहुनेछ। त आजै आफ्नो टिकट बुक गर्नुहोस्, नैनीतालको भ्रमण गर्ने रमाइलो विधाको योजना बनाउनुहोस्। त श्रोता, नैनीतालको भ्रमण गर्दा गर्दै कार्यक्रम रङबिरङको संसारको समय अवधि पनि सकिन लागेछ। त आजलाई यतिमा नै समाप्त गर्दै अर्को अङ्कमा फेरि भेट्ने बाचासँगै उद्घोषिका म सरु साथै कार्यक्रम प्रस्तुता लेखनाथ राई हजुरहरूबाट छुट्न चाहन्छौ। आज्ञा दिनुहोस्। नमस्ते।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा समय अहिले बिहानको 8:45 भइरहेको छ। श्रोता, र अब प्रस्तुत छ कार्यक्रम योजना विविध हिन्दी गीतहरूको साथमा। त श्रोता, आज कार्यक्रम योजना अन्तर्गत हजुरहरूलाई जानकारी दिनेछौ नेसनल करियर सर्भिस बारे। साथै हिन्दी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौ। त सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ। श्रोता, जीवनमा हरेक युवाको एउटा सपना हुन्छ आफ्नो क्षमता र योग्यता अनुसारको सही अवसर प्राप्त गर्ने। तर सही रोजगारीको खोजीमा कहाँ जाने, कसरी अवसर खोज्ने र आफ्नो सिप अनुसारको करियर कसरी छनौट गर्ने भन्ने विषयमा धेरैजना अन्यलमा पर्न सक्छन्। यही आवश्यकता र रोजगारीका अवसर बीचको दूरी कम गर्ने उद्देश्यले भारत सरकारको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत नेसनल करियर सर्भिस अर्थात् एनसिए एस एउटा महत्वपूर्ण डिजिटल माध्यमका रूपमा कार्यरत छन्। एनसिएसलाई सन् 2015 सुरु गरिएको हो। नेसनल करियर सर्भिस अर्थात् एनसिएस एउटा यस्तो एकीकृत प्लेटफर्म हो जहाँ रोजगारी खोज्ने व्यक्ति, रोजगारदाता, करियर काउन्सिलर तथा सिप विकाससँग सम्बन्धित सेवाहरूलाई एउटै माध्यममा जोड्ने प्रयास गरिएको छ। एनसिएस मार्फत सरकारी तथा निजी क्षेत्रका रोजगारीका अवसर खोज्न, रोजगारी सम्बन्धी जानकारी प्राप्त गर्न, जब फेयर तथा इम्प्लोइमेन्ट इभेन्ट्समा सहभागी हुन, सिप विकास तथा प्रशिक्षणका अवसरबारे जानकारी लिन र करियर काउन्सिलिङ प्राप्त गर्न सकिन्छ। यसको अर्को महत्वपूर्ण पक्ष हो करियर छनौटमा मार्गदर्शन। आफ्नो रुचि, योग्यता र सिप अनुसार कुन क्षेत्रमा अघि बढ्ने भन्ने विषयमा करियर काउन्सिलर तथा करियर सेन्टर मार्फत आवश्यक मार्गदर्शन प्राप्त गर्न सकिन्छ। एनसिएसको वेबसाइटमा अहिले जब सर्च, इन्टर्नसिप अपर्च्युनिटिज, स्किल कोर्सेस, करियर सेन्टर्स तथा करियर काउन्सिलर्स जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन्। जीवनको यात्रामा अवसर आफै ढोकामा आइपुग्छ भनेर मात्र प्रतीक्षा गर्नु पर्याप्त हुँदैन। श्रोता, आफ्नो योग्यता चिन्ने, आवश्यक सिप विकास गर्ने र उपलब्ध अवसरबारे सही जानकारी प्राप्त गर्ने

अभ्यास पनि उत्तिकै आवश्यक हुन्छ। युवा पुस्ताका लागि यस दृष्टिले एनसिएस एउटा जानकारीको माध्यम मात्र नभई करियरको बाटो पहिल्याउन सहयोग गर्ने डिजिटल प्लेटफर्मको रूपमा उपयोगी हुन सक्छ। सन् 2026 को शुरूआती आधिकारिक विवरण अनुसार आर्थिक वर्ष 2025-26 एनसिएस पोर्टलमा करिब 79,00,000 रोजगारी खोज्ने व्यक्ति दर्ता भएका थिए र 3.43 करोड़भन्दा बढी रिक्त पदहरू पोर्टलमा परिचालन गरिएको जानकारी श्रम तथा रोजगार मन्त्रालयले दिएको थियो। साथै देशभर 100 मोडल करियर सेन्टर्स र करियर काउन्सिलिङ सेवाहरू सञ्चालनमा छन्। श्रोता, एनसिएसको अर्को महत्वपूर्ण सन्देश हो सावधानी। एनसिएसका आधिकारिक सेवाहरू निशुल्क छन्। दर्ता रोजगारीका लागि आवेदन, अन्तर्वार्ता प्रक्रिया वा रोजगारी सम्बन्धी सेवाका नाममा कसैले शुल्क मागेमा सावधान रहनुपर्छ। एनसिएसले आफ्नो आधिकारिक वेबसाइटबाटै जानकारी जाँच गर्न र शंकास्पद गतिविधिबाट सतर्क रहन आग्रह गरेको छ। एनसिएसको हालको आधिकारिक हेल्पलाइन नम्बर रहेको छ 1514। त्यसैले रोजगारीको खोजीमा रहेका युवा तथा अन्य इच्छुक श्रोताहरूले नेशनल करियर सर्भिसको आधिकारिक पोर्टल ncs.gov.inमा गएर उपलब्ध सेवाहरूका बारेमा जानकारी लिन सक्नुहुनेछ। श्रोता, यो त थियो कार्यक्रम योजनामा नेशनल करियर सर्भिसबारे जानकारी। अब आउनुहोस् एकैछिन सङ्गीतमय बनाऊ सुनेर अघिल्लो साङ्गीतिक प्रस्तुति चलचित्र आँखो कि गुस्ताकियाबाट विशाल मिश्राको स्वरमा।

श्रोता, आज हामीले कार्यक्रम योजना अन्तर्गत जानकारी लियो नेसनल करियर सर्भिस बारे, साथै आनन्द लियो विविध हिन्दी चलचित्रका गीतहरू सुनेर। र कार्यक्रमको यो अन्तिम प्रस्तुतिमा हजुरहरूले सुन्नुभयो चलचित्र बागी चारबाट जोस ब्रारनी परम्परा टन्डनको युगल आवाजमा यो साङ्गीतिक कोसेली। र कार्यक्रम योजनाको समय अवधि पनि अब सकिन लागिरहेको छ श्रोता, र अबको केही क्षणमा नै हामी समाचार सुनाउनेछौँ, त केही क्षण प्रतीक्षा साँच्नुहोला।

नमस्कार, आकाशवाणीको बिहान 9 बजेको मुख्य समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत वडनगरदेखि वाराणसीसम्म यात्रा गर्ने सेवा यात्राका सहभागीहरूसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्युयोर्कमा संयुक्त राष्ट्र महासभा सत्रको अवधि धेरै द्विपक्षीय र बहुपक्षीय बैठकहरू गर्नुभयो। भारतले हिज लिन्डसे ओग्राहमको रूस र इरान प्रतिबन्ध अधिनियममाथि आफ्नो हित र चिन्ताहरूलाई पुनः एकपल्ट दोहोऱ्याएको छ। गृह मन्त्रालयले सरकारी कार्यालयहरूमा स्वच्छ र पर्यावरण अनुकूल कार्यस्थल बनाउन विशेष अभियानको छैटौँ चरण सञ्चालन गर्ने भएको छ। भारतले ओमानको पूर्वी तटमा व्यापारिक जहाज एभी केप डाओमा हिजो भएको हमलाको कडा निन्दा गरेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अनन्तजी सिंह नारुका, भौतिक सिंह गिल र मैराज अहमद खाँलाई पुरुष निशानेबाजी स्किट स्टिम स्पर्धामा काँस्य पदक जितेकोमा बधाई दिनुभएको छ। रक्षा मन्त्रालयले भारतीय वायुसेनाको लागि 160 सेटेलाइट स्मार्ट एन्टी एयरफिल्ड वेपन सेट सा र सम्बन्धित उपकरणहरू खरिदका लागि भारत डायनामिक्स लिमिटेड बिडिएलसँग 810 करोड रुपियाँभन्दा अधिकको सम्झौतामा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा से देशसेवाको मन्त्रद्वारा परिभाषित यात्रा र निरन्तर प्रतिबद्धता जारी छ। माई भारत प्लेटफर्म पञ्जीकृत युवाहरूको संख्या 3 करोड भन्दा अधिक भएको छ। वित्त मन्त्रालयले सबै सार्वजनिक क्षेत्रका ब्याङ्क र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू आइतबार 27 सितम्बर खुला रहने बताएको छ। भारतीय जनता पार्टी अध्यक्ष नितिन नवीनले सम्पूर्ण 36 राज्य र केन्द्रशासित प्रदेशहरूको लागि पार्टी प्रभारी अनि सहप्रभारीहरू नियुक्त गर्नुभएको छ। मौसम विभागले पश्चिम बङ्गाल, झारखण्ड, तेलङ्गाना, छत्तिसगढ आन्ध्र प्रदेश र ओडिसामा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट बिहान 9 बजेको मुख्य समाचार पूरा भयो।

स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम साङ्गीतिक कोसेली चलचित्र बर्डर टूबाट दलजित दोसाज अनि सचेत टण्डन तथा परम्परा टण्डनको समूह स्वरमा

श्रोता, मनोरञ्जनको सिलसिला जारी नै रहनेछ र अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् चलचित्र धडक टूबाट यो साङ्गीतिक कोसेली, दर्शन रावल, जुनिता गान्धी अनि रोचक कोहलीको समूह स्वरमा।

केन्द्र सरकारले पश्चिम बंगालमा प्याजको उपलब्धता बढाउने तयारी गरेको छ। मूल्य स्थिरीकरण कोषको बफर स्टकबाट प्याज बोकेको कान्दा एक्सप्रेस आज कोलकाता पुग्नेछ। यसअघि ठूलो परिणाममा प्याज कोलकाता र वरिपरिका जिल्लाहरूमा पुर्याइने प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ। चाडपर्वको मौसम अघि बजारमा प्याजको उपलब्धता बढाउने र मौसमी मूल्यको दबाव कम गर्ने उद्देश्यले यो कदम चालेको हो। भारत सरकारको उपभोक्ता मामिला मन्त्रालयले हिज जारी गरेको आधिकारिक वक्तव्यका अनुसार पश्चिम बंगालमा नेफेड र एनसीसीएफको मोबाइल भ्यान मार्फत लगभग 1400 मेट्रिक टन प्याज वितरण गरिएको छ। यी मोबाइल भ्यान मार्फत 35 रूपियाँ प्रति किलोका दरले प्याज उपलब्ध गराइनेछ। कोलकाता नगर निगमले दुर्गा पूजाको समयमा पूजा पण्डालमा एलईडीको विज्ञापनमा नयाँ कर लगाएको छ। नगर निगमले भनेको छ एलईडी विज्ञापनको लागू प्रति वर्ग फुट 600 रुपियाँको दरले ट्याक्स जम्मा गरेर अनुमति लिनुपर्नेछ। अनुमति पाएपछि एलईडी विज्ञापनको साथ अनुमतिको आईडी नम्बर पनि अनिवार्य हुनेछ। विशेष गरी दक्षिण कोलकाताको एक प्रमुख पूजा समितिद्वारा रासबिहारी एभेन्यूको लामो भागमा डिजिटल बोर्डहरू जडान गरिएको छ। यस पटक पनि यी विज्ञापनहरूको बुकिङ पूरा भएको छ, तर नगर निगमले ट्याक्स तिरेर अनुमति लिन अनिवार्य बनाएपछि विज्ञापन एजेन्सीहरूमा दबाव बढेको छ। पश्चिम बंगालमा नयाँ निवेश आकर्षित गर्ने र रोजगारका अवसरहरू सृजना गर्ने राज्य सरकारको प्रयासको बीचमा एउटा ठूलो समाचार बाहिर आएको छ। एक वरिष्ठ प्रशासनिक अधिकारीले आज राज्य सचिवालयमा मुख्यमन्त्री सुविन्दु अधिकारी र आदानी समूहका अध्यक्ष गौतम अदानी बीच महत्वपूर्ण बैठक हुने सम्भावना व्यक्त गरेको छ। अधिकारीका अनुसार गौतम अदानीले आज बिहान न्यू टाउनमा प्रस्तावित 2000 पलङको अस्पताल अदानी आरोग्य मन्दिरको शिलान्यास समारोहमा भाग लिनेछन्। मुख्यमन्त्री प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी हुनेछन्। सचिवालयमा हुने अपेक्षित बैठकमा यी दुईले मुख्यतया राज्यमा निवेश र ठूला औद्योगिक परियोजनाहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ। राज्यको पर्यटन नगरी दीघालाई अझ आकर्षण बनाउनको लागि सौन्दर्यीकरणको काम भइरहेको छ। यसै अन्तर्गत दीघाको प्रमुख प्रवेशद्वारमा रहेको दीघा गेटलाई नयाँ रूपमा सजाइने भएको छ। भारतीय जनता पार्टीले सांगठनिक पुनर्गठन अन्तर्गत दार्जीलिङका लोकसभा सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टलाई सिक्किम राज्यको पार्टी प्रभारी नियुक्त गरेको छ। पार्टीले विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका प्रभारी र सहप्रभारीहरूको नयाँ जिम्मेवारीको घोषणा गरेको हो। सांगठनिक जिम्मेवारीमा भएको यो फेरबदल पार्टीको आगामी कार्ययोजना अन्तर्गत गरिएको हो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।

नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम सृजनामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आज हामीले सृजना कार्यक्रमको यस अङ्कमा गत हप्ता प्रसारित इन्द्रेणी कार्यक्रम अन्तर्गत चार लोकप्रिय नारी साहित्यकार क्रमैले डाक्टर बिना हाङखिम, डाक्टर गीता छेत्री, कौशल्या मुखिया अनि निरा सुब्बाका कविताहरूको दोस्रो भाग लिएर तपाईँहरू समक्ष प्रस्तुत हुन लागिरहेका छौँ। गत हप्ता जस्तै आजको यस कार्यक्रममा पनि उहाँहरूका रचनाहरू अन्तिमसम्म रसास्वादन गरिदिनुहुन्छ भनी आशा साँचेका छौँ। अब प्रस्तुत छ कार्यक्रम सृजना।

0: दोस्रो चरणमा हाम्रो साहित्यिक कार्यक्रम सञ्चालन भइरहेको छ र यसको निम्ति म सर्वप्रथम त कौशल्या मुखियाजीलाई आफ्नो रचना वाचन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
1: नमस्कार श्रोतावर्ग, म मेरो कविता आमा कविता नै लिएर उपस्थित भएको छु। हजुरहरूलाई यो मेरो आमा शीर्षक कविता सुनाउन लागिरहेकी छु। झोक्रिरहेकी छिन् आमा, झोक्रिरहेकी छिन् आमा, के भयो आज तिमीलाई, किन के भयो आज तिमीलाई, मसित त बोल, मसित त बोल, मेरो काम गर्थ्यौ तिमी, भाइ बहिनी बाबाका, भाइ बहिनी बाबाका, घरका अरूहरूका, घरका अरूहरूका समेत बाहिरका सबै सबैका, गर्थ्यौ तिमी धेरै काम, सधैँ चुप्पो लागेर मैले यति र यस्तै देख्दै आए, मैले यति अनि यस्तै देख्दै आए, ज्ञान पलाएदेखि कहिले गर्दिन भनेनौ, कहिले गर्दिन भनेनौ, लथालिङ्गै छोडेनौ, आफै एक्लै गरिरहन्थ्यौ गरिरह्यौ, आफै एक्लै गरिरहन्थ्यौ गरिरह्यौ, मलाई लाग्थ्यो तिमी एक यन्त्र हौ, मलाई लाग्थ्यो तिमी एक यन्त्र हौ, तिमी काम गर्नुलाई नै जन्मेकी हो, तिमी काम गर्नुलाई नै जन्मेकी हो, तिमी थाक्दैनौ, तिमी थाक्दैनौ, तिमी बोल्दैनौ पनि केही, हामीले जे गरे पनि, हामीले जे भने पनि, हामीले जे गरे पनि, जे गरे पनि, तिमी थाक्दैनौ, तिमी बोल्दैनौ पनि केही, तर हठात आज के भयो तिमीलाई, तर आज हठात के भयो तिमीलाई, भन न आमा भन, के भयो भन त तिमीलाई, किङ कर्तव्य विमूढ बने, किङ कर्तव्य विमूढ बने, जब तिमीले भन्यौ मेरो पनि त जीवन छ, किङ कर्तव्य विमूढ बने, जब तिमीले भन्यौ मेरो पनि त जीवन छ। धन्यवाद।
0: धन्यवाद कौशल्याजी, आमाको विषयमा यति सुन्दर कविता सुनाउनु भयो, साँच्चै नै आमाप्रति हामी चिर लिनेछौँ र यस कविताको निम्ति यहाँलाई हार्दिक बधाई। अब म एउटा छोटो कविता प्रस्तुत गर्न चाहन्छु। कविताको शीर्षक छ आजका अभिमन्युहरू। प्रत्येक बिहानको उज्यालोसँगै असङ्ख्य नवजात अभिमन्युहरू चक्रव्यूहको पूर्वाभाससँग भिड्ने आत्मबल लिएर धरतीमा उत्रन्छन्। समयको एक एक बिन्दुसँगै आफूमा पराक्रमको वृद्धि हुनुको आभासले तिनका अनुहार धपक्क भएर सूर्य बन्छन् र सूर्य रश्मिभित्रै समाहित हुन्छन्। समयको चक्रसँगै ती विशिष्ट अभिमन्युहरू चक्रव्यूहसँग खेल्न अभ्यस्त बनिरहेका छन् अचेल। अनभिज्ञ छैनन् ती यसबाट उम्कने कलाबाट पनि। नेटवर्किङको सञ्जालसँग अभ्यस्त ती अभिमन्युहरू आउटडेटेड ड्रोनहरू भने युगिन सापेक्षताको रफ्तारमा अभिमन्युभन्दा सायद धेरै पछाडि नै पर्छन् कि। धन्यवाद। अब म गीताजीलाई आफ्नो कविता वाचन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
2: मेरो कविताको शीर्षक छ जीवनको अर्थ। जीवनमा समयभन्दा ठुलो अन्य केही छैन रहेछ, परिस्थितिले जे दिन्छ त्यसैलाई समेट्दै जानु जीवनको रीत रहेछ। यस्तो भइदिए जीवन सफल बन्ने थियो भन्ने भावनात्मक विचारदेखि पर यथार्थलाई अँगाल्नु जीवनको अर्थ रहेछ। भिन्न भिन्नै चरित्र, भिन्न मानसिकतामा विपरीत विचार लिएर बाँच्न पर्ने बाध्यता बन्दो रहेछ। जीवनका गोरेटोहरूमा छाम्न नसक्ने सुलबीज

0: हाँस्न खोज्नु अनि संसारलाई हेरेर असन्तुष्ट भरि जीवन देख्नु मान्छे मात्रको रीत रहेछ। कल्पनादेखि पर यथार्थलाई अङ्गाली बाँच्ने कला जीवन रहेछ। अनि त समयले जे दिन्छ त्यसैलाई जीवनको कर्तव्य सम्झेर बुझ्न सके मात्र जीवनको अर्थ हुने रहेछ। जीवनको अर्थ हुने रहेछ।
1: जीवनको अर्थ कविताको निम्ति गीताजीलाई म धन्यवाद दिँदै बधाई दिँदै निराजीलाई आफ्नो रचना वाचन गर्नुहुन अनुरोध जनाउन चाहन्छु।
2: धन्यवाद। यो मेरो कविता चाहिँ मैले आफै अनुवाद गरेकी हुँ। हिन्दीमा भेटेकी थिएँ र मलाई एकदमै मन छोएर नेपालीमा अनुवाद गरेँ। कविताको शीर्षक छ पत्तै भएन। समय बित्यो तर कसरी बित्यो पत्तै भएन। जिन्दगीको भाग दौडमा कसरी बित्यो उमेर हाम्रो पत्तै भएन। काँधमा बोकेर डुलाएको बच्चा कहिले काँधसम्म बढिसकेछ पत्तै भएन। किरायाको घरदेखि सुरु भएको हाम्रो यात्रा कहिले आफ्नै घरमा आइपुग्यो पत्तै भएन। साइकलको पाइडल चलाउँदा स्या स्या भइन्थ्यो पहिले। कहिले कारमा भ्रमण सुरु भयो पत्तै भएन। पहिले आमा बाबाको जिम्मेवारी उठाउने हामी कहिले छोराछोरीको जिम्मेवारी भयो पत्तै भएन। एक समय यस्तो थियो दिनमा पनि मस्त सुतिन्थ्यो कहिलेदेखि रातिको निन्द्रा उड्न थाल्यो पत्तै भएन। जुन कालो बाक्लो केसमा मक्क परिन्थ्यो उबेला कहिले सेतै भई फुल्न थाल्यो पत्तै भएन। नोकरीको निम्ति भागदौड गरिन्थ्यो एक समय कहिले रिटायर भयो त्यो समय पनि पत्तै भएन। छोराछोरीको निम्ति कमाउने अनि पैसा बचाउने धुनमा कतिको एकहोरो भएछ कुनी कहिले उनीहरू दूर भए पत्तै भएन। भरि भराउ परिवारमा छाती फुकाएर जिन्थ्यो भाइ बहिनीमाथि गर्व गरिन्थ्यो। उनीहरूका साथ कहिले छुट्यो कहिले दुई प्राणीको परिवार भयो पत्तै भएन। सोच्थ्यौँ हामी आफ्नो निम्ति पनि केही गरौँ। शरीरले कहिलेदेखि साथ दिन छोड्यो पत्तै भएन। हजुर पत्तै भएन।
1: जिन्दगीको भागदौडमा यहाँले अनुभूति गर्नुभएको अर्थात् उहाँले बटुल्नु भएको अनुभवहरूलाई यति सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ र यो हामी सबैको साझा जीवन कथा हो भन्ने मलाई लाग्छ र यसको निम्ति यहाँलाई हार्दिक बधाई। अब म कौशल्यजीलाई आफ्नो कविता वाचन गर्नुहुन्न अनुरोध गर्न चाहन्छु।
3: धन्यवाद डाक्टर बिना अङ्किम गुरुमा। र मैले कविताहरूमा यहाँनिर बाल कविता पनि अलिकति कोसिस गरेको छु लेख्नलाई र मेरो एउटा बाल कविता छ। त्यो बाल कविताको शीर्षक छ विद्यालय। विद्यालय छ बाल कविताको शीर्षक। घरकी ठुली छोरी म, घरकी ठुली छोरी म, नाम मेरो मैया, नाम मेरो मैया। बिहान चाँडै उठ्छु, बिहान चाँडै उठ्छु, हात मुख धुन्छु, ईश्वरलाई पूजा गर्छु। राम्रो खाजा खाएर चिटिक्क सफा भएर खाता किताब कलम बोकी विद्यालय म जान्छु। विद्यालयमा गुरु गुरुमाबाट पढ्नु लेख्नु सँगसँगै असल बानी सिक्छु। क ख ग घ पढ्छु, अ आ पनि सिक्छु, एक दुई तिन चार भन्दै गन्ती पनि सिक्छु। साथीहरूसित मिलेर अम्बल डम्बल खेल्छु, चोर पुलिस भएर खेद्ने खेल खेल्छु। घन्टी लाग्छ खाजा खाने, खुसी हुँदै साथीसित चौरमा जान्छु। खाजा खोली साथीसित बाँडी चोडी खान्छु। खाजा खाँदा आमालाई सम्झेर नफाली खान्छु। पाठ राम्रो पढेर गुरुहरूलाई धन्यवाद दिएर विद्यालयबाट खुसी हुँदै घर म साँझ फर्कन्छु। धन्यवाद।
1: धन्यवाद कौशल्याजी यति सुन्दर कविताको निम्ति। अब गीताजीलाई म आफ्नो कविता वाचन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
0: मेरो कविताको शीर्षक छ दार्जिलिङ। वर्तमान समयमा दार्जिलिङ प्रश्नै प्रश्नको खानी बनेर अनभिज्ञ भविष्य च्याइरहेछ। निरन्तर घातहरूले गन्तव्यहीन यात्रा दोहोरिँदै मौसम जस्तै मत परिवर्तनले झिनो आशा तुहाइरहेछ। पीडै पीडाको बोझ बोकेर रोग शोक र भोकले एउटा भूकम्प पर्खिरहेछ। अव्यवस्थित विचारले अविश्वासको धरोहरलाई उचालेर प्रभुसत्ताको होडमा आ आफै टुक्रिएर अरूलाई बुई चढ्न दिइरहेछ। अरूलाई बुई चढ्न दिइरहेछ। धन्यवाद।
1: धन्यवाद गीताजी यति सुन्दर कविताको निम्ति। अब आफ्नै कविता वाचन गर्ने क्रममा अघि बढिरहेछु। अपेक्षा यसको शीर्षक। देश बनाउँदा बनाउँदै देश बनाउँदा बनाउँदै निदायकहरूका आँखामा अटेसमटेस थिए सपनाहरूका भण्डार, थाँतिरहेका सपनाहरूका खात, थानको नलाई नै शहीद भएर गए ती। देशले सफलताको सर्वोच्च चुचुरो उक्रेको हेर्ने एउटा ठूलो धोको थियो तिनको। नुन तेलको भावसँग रात दिन सङ्घर्षरत ज्यामीहरूलाई सुकसुकाउँदो बनेको देख्न पाउने आकाङ्क्षा अधुरै रह्यो तिनको। प्रतीक्षित छन् तिनका आत्मा गरिबीको रेखाबाट उपल्लो तह उक्लेको एउटा सक्लो देश हेर्न र प्रत्येक झोपडीका ग्रहण लागेका अनुहारहरूमा पूर्ण चन्द्र उज्यालिएको हेर्न। लालायित छन् अध्यापि साँचो देशभक्तहरूका खाँटी आत्माहरू। धन्यवाद।

म अहिले टिपन टापन भन्ने सानो छोटो छोटो टुक्रा अलिकति ठट्यौली पाराको है हँस्यौली पाराको प्रस्तुत गर्दैछु। शीर्षक छ मेरी छिमेकी अनि उसको प्रतिक्रिया। टिभी सानो भयो हाम्रो, अरूको जस्तै ठुलो ल्याउन नानीहरूको आग्रह मानेर ठुलो टिभी किन्यौँ। एक दिन हामीले छिमेकी आइन्, घरभित्र चारैतिर नजर लगाएपछि टिभीमा एकछिन नजर रोकिन् अनि प्रतिक्रिया दिइन्, हाम्रो त सानै भए पनि अहिलेसम्म ठिकै चल्दैछ सर। सर भन्नाले उसको श्रीमान, ऊ आफैले आफ्नो श्रीमानलाई सर सर भन्ने गर्थिन्। सरले ठुलो मन पराउनुहुन्न। म अलिकति मुस्काएँ उसको प्रतिक्रिया सुनेर। उनी गइन्। अर्को छ दुई नम्बरको। हाम्रो घरमा वासिङ मसिन थिएन, आफू पनि ड्युटी जानुपर्ने हुनाले काम भ्याउनु गाह्रो हुँदा आफ्नो सुविधाको निम्ति मसिन ल्यायौँ। एक दिन छिमेकी आइन्, फेरि त्यसरी नै आँखा डुलाइन्, मसिनमा नजर पर्यो, चुच्चो चुच्चो ओट पारेर प्रतिक्रिया दिइन्, मेरो त आजभन्दा 10 वर्ष अगाडि किनेको मसिन छ, आजसम्म राम्रै छ, बिग्रियो भने मात्र किन्नु भन्नुहुन्छ सर, त्यसैले नकिनेको नि भनेर मसिनलाई वरिपरि हेरिन्। ठिकै छ त चल्दैछ भने मेरो जवाब सुनेर उनी गइन्। नम्बर 3, घरका पर्दाहरू पुराना भएकोले दसैँको छेक पारेर नयाँ ल्यायौँ फेर्यौँ पनि। भोलिपल्टै आइन् उनी, सबै कोठाको पर्दा चाहारेपछि प्रतिक्रिया दिइन्, मेरो त सबै पर्दाहरू नयाँ छन्, अहिले नकिन्नु भन्नुहुन्छ सर। म फिस्स हाँसिदिए। उनी कुम उचाल्दै गइन्। 4 नम्बरको छ। दसैँ तिहारमा आफ्नो घर जानुपर्ने, गाडीको असुविधा हुने हुनाले स्कुटर बेचेर पैसा थपेर गाडी किन्यौँ वेगनार। सिलगढी सोरुमबाट निकालेर ल्याउँदा रातको 11 बजेको थियो। बिहान छिमेकीले घरको आँगनमा नयाँ गाडी देखिछन्। ब्रस गर्दै आइन्। कसको गाडी हो? गाडी वरिपरि ब्रस गर्दै डुलिन्। हाम्रो नि दसैँ आउन लाग्यो, उता घर जाँदा साह्रै असुविस्ता हुन्छ, फेरि नानीलाई स्कुल लानु ल्याउनु पनि स्कुटरमा अलिक जोखिम हुन्छ भनेर ल्याएको नि, मैले गाह्रो नमा

0: नि जवाब दिए, हाम्रो त सरलाई डिपार्टमेन्टले दिएकै छ, गाडी किन्नु जरुरत छैन पो, छोटो प्रतिक्रिया दिएर फनक्क घरतिर फर्किन्। धन्यवाद।
1: धन्यवाद निराजी। अब कौशल्याजीलाई म आफ्नो रचना वाचन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
2: मेरो यो छोटो छोटो मुक्तक छ र यो मुक्तक पठन गर्न लागिरहेको छु। मुक्तक एक दुई तिन गरेर नै दिएको छु मैले। यसको शीर्षक एक, ईश्वर सर्वव्यापी छन् नभुल है, ईश्वर सर्वव्यापी छन् नभुल है, आफूलाई सही ठहराउन छल नगर है, आफूलाई सही ठहराउन छल नगर है, छलको फल धेर दिन रहन्न, छलको फल धेर दिन रहन्न, सत्य कुरा कहिले नभुल है, सत्य कुरा कहिले नभुल है। दोस्रो मुक्तक, बसेर पुगिँदैन पुग्नलाई त हिँड्नै पर्छ, बसेर पुगिँदैन पुग्नलाई त हिँड्नै पर्छ, सुतेर हुँदैन सुतेर हुँदैन लक्ष्यमा पुग्नलाई त उठ्नै पर्छ, सधैँ घाम मात्र कहाँ लाग्छ र पानी पनि त पर्छ, सधैँ घाम कहाँ लाग्छ र पानी पनि त पर्छ, सुतेर मात्रै कहाँ भयो र हात खुट्टा चलाउनै पनि त पर्छ। तेस्रो मुक्तक छ, पर्यावरण प्रदूषणले हामी सबलाई घात भो, पर्यावरण प्रदूषणले हामी सबलाई घात भो, पर्यावरण दूषित गर्नमा हाम्रो नै हात भयो, प्रकृति प्रकोपबाट सुरक्षित छैनौँ हामी, मर्ने बेलामा पो ज्ञात भयो। धन्यवाद।
1: धन्यवाद कौशल्याजी। अब म डाक्टर गीता छेत्रीज्यूलाई आफ्नो रचना वाचन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
3: मेरो एउटा छोटो कथा छ, कान्छो लोक्ने। दार्जिलिङको सन्त जोसेफ महाविद्यालयका विद्यार्थी अर्निका छेत्री कालिम्पोङ बम बस्तीदेखि आएकी छे। ऊ दार्जिलिङको नजिक सिंहमारी भए वीरेन तामाङको घरमा पेइङ गेस्टमा बस्छे। वीरेन तामाङ र अर्निका छेत्रीसित बीच आपस्तमा जति जति सम्बन्ध नजिकिँदै गयो, उति उति उनीहरू माझको प्रणय सम्बन्ध कसिँदै गयो। 3 वर्षको अन्तरालपछि वीरेनले नगरपालिका कार्यालयमा नोकरी गर्न थाल्यो र अर्निकासित विवाह सम्बन्धमा बाँधिन पुग्यो। यी दुईका माता पिताले भने उनीहरूका वैवाहिक सम्बन्धलाई स्वीकार गरेनन्। यसै कारण एउटा भाडाको घर कोठामा उनीहरूले पारिवारिक जीवन बिताउन थाले। वीरेनले राम्रो विभाग पाएको छ, उसको तलब भन्दा बेसी फाल्टो आमदामी हुने गर्छ, फलस्वरूप उसले छोटो समयमा घर गाडी जमिन जोड्न सक्छ। सम्पत्ति बढ्दै गएपछि वीरेनको भन्दा बेसी अर्निकाको अहम भावना बढ्दै जान्छ। 2 वर्षपछि उनीहरूको छोरा जन्मिन्छ। सधैँ यस्तै सुख शान्ति धन दौलतले बास गर्छ भन्ने विश्वास लिएर अर्निकाले आफ्नो लोग्नेलाई भन्छे, आफूभन्दा सानो तथा निम्न दर्जाका मानिसहरूसित बातचित नगर्नु, गाउँघरका जो कोहीसित बात नगर्नु, नहाँस्नु पनि, किनकि तपाईँ उनीहरूभन्दा उच्च दर्जाका हुनुहुन्छ। जो कोहीसित दोहोर नबोल्नु, आफ्नो पर्सनालिटी आफैले राख्नुपर्छ। वीरेनले जवाबमा भन्छ, ओके अनि आई नो, तिमी यसमा चिन्ता नगर, घरदेखि सोझै बाइकमा अफिस जान्छ, कता गाउँका झुसमुसेसित गफ गर्ने समय मिल्छ र उसको, यसो भन्दै वीरेन कार्यालय जाने गर्छ। मानिस सामाजिक प्राणी भएकाले कुनै पनि मान्छेलाई एक्लो बाँच्न गाह्रो हुन्छ। वीरेनले पनि साथीसङ्गी इष्टमित्र आफन्त तथा समाजदेखि ध्येय सधैँ भागेर बस्न सक्दैन। त्यसैले विदाको दिन आफ्नै घरमा उच्च घरानाको परिवारलाई अर्निकाको सहमति अनुसार निमन्त्रणा गर्छ। छेउछाउका छरछिमेकीलाई आफ्नो प्रतिष्ठा देखाउन चाहन्छन् उनीहरू। निमन्त्रित लोक्ने स्वास्नी छोरा छोराछोरी सपरिवार आउँछन् र खानपिन गर्छन्। ठुलो आवाजमा टेप रेकर्डर बजाउँदै रमाइलो गर्छन्। अर्निकाले आफ्नो घरको नयाँ टिभी फ्रिज देखाउन पाउँदा खुसी हुन्छे। अर्को सप्ताह वीरेन र अर्निकालाई मनु र मदनले घरमा निम्तो गर्छन् र उनीहरू कागझोडा मदनको घरमा जान्छन्। बेलुकी फर्केपछि अर्निकालाई विस्वाद लाग्छ, आफ्नो घरमा नभएका नयाँ नयाँ सामग्रीहरू उनीहरूको घरमा देख्दा एक प्रकारको ईर्ष्या जाग्छ। तापनि यी दुई परिवारमा समय समयमा भेटघाट र रमाइलो गर्ने सिलसिला चल्दै गएको हुन्छ। केही वर्षको अन्तरालमा वीरेन र अर्निकाको रात दिन झगडा हुन थाल्छ। मदनको घर गएर उनीहरूसित समय बिताउनमा वीरेनको रुचि बढ्दै जान्छ। आफ्नो श्रीमतीमा नदेखिएका असल गुणहरू मनुमा देख्न थाल्छ। उनीहरूसितको आपसी सम्बन्ध गाढा बन्दै गएपछि अर्निकाको मानसिक द्वन्द्व तीव्र बन्दै जान्छ। बिहानसित

0: मना भैरी झगडासँग चरम सीमामा पुग्न थाल्छ। बिहान छोरालाई स्कुल पुर्याएर सोझै आफू अफिस जान थाल्छ। बेलुकी स्कुल छुट्टी भएपछि छोरीलाई बाइकमा चढाएर घर ल्याउने गर्छ। अनिकाले बिरेनको पिछा गर्न थाल्छ। एक दिन ह्यान्डब्यागमा बेलना थालेर ऊ छोरीको स्कुल पुग्छ। छोरीलाई लिन बिरेन घरैबाट पुगेको हुन्छ र बिरेन मनुसित बात गरिरहेको भेट्छ। मनु मिसका सहपाठीहरू क्लास रुमबाट निस्कँदै गरेका हुन्छन्। अनिकाले सोझै मनुसित आक्रामक भाषा प्रयोग गर्दै भन्छ, यतिखेर मनुले भन्दै थिए, बिरेन दाजु भर्खरै मात्र आउनु भएको हो, उहाँसित मेरो नराम्रो सम्बन्ध छैन, किन यसरी दोष दिनुहुन्छ? अर्निकाले बेलना हातमा लिएर मिस मनुलाई हिर्काउन लागेको देखेर स्कुलका मिसहरू, प्रिन्सिपल साथै नानीहरू, विद्यार्थीहरू आएर अभिभावकहरू पनि आएर हेर्न थाल्छन्। झगडा हटाउने कोसिसमा सबै हुन्छ तर दर्शकहरू धेरै। यस्तैमा बिरेनले भन्छ, मनु मिस अर्निकाले यत्रो बेइज्जत गरेपछि कि मसितै जानुहुन्छ? तपाईँले निर्णय गर्नुहोस्, म तपाईँलाई श्रीमती बनाउन तयार छु। मनु मिसले केही बेर घोरिएर आफ्ना छोराछोरी र लोक्नेलाई सम्झन्छ। अर्निका भने पग्ली झै हो हल्ला चिच्चाई चिच्चाई कराइरहेकी हुन्छ। यस्तैमा मनुले भन्छ, ठिक छ, मलाई दोष लगाउनु भयो अर्निका दिदी, बिरेन दाजुले पनि यसो भन्नुहुन्छ भने मेरो साथ सुन्नुहोस्। म तपाईँको घरमा कान्छी स्वास्नी बनेर जाँदिन, तर तपाईँ मेरो कान्छो लोक्ने बनेर मेरो घरमा मेरो सौते बुढा भएर मेरा श्रीमान र परिवारसितै मिलेर बस्नुपर्छ। बिरेनले सार्वजनिक रूपमा स्वीकृति दिन्छ र मनुलाई बाइकमा चढाएर मनुकै घरतर्फ लाग्छ। धन्यवाद।
1: यति सुन्दर कथाको निम्ति म गीताजीलाई बधाई दिन चाहन्छु। साँच्चै नै आजको जमानामा एउटा यो एकदमै चल्ती भनौँ अथवा एकदमै व्यावहारिक रूपमा हामीले थाहा पाइरहेको कथा जस्तो लाग्यो, मलाई खुब मन पर्यो। यसको निम्ति यहाँलाई बधाई। अब म मेरो यो अन्तिम कविता यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु, तिमीलाई भेटेपछि। मेरो शीर्षक, तिमीलाई भेटेपछि साँच्चै के नपाएँ मैले, अन्यताहरूमा भरोसा पाएँ, बग्दै गएको नदीले झैँ जीवनमा एउटा मिठो गति पाएँ। नहुनु भनेको कति गाह्रो कुरो, त्यही नहुनुभित्रै पनि मैले केही हुनुको अस्तित्व बोध पाएँ। शून्यता र मौनता भित्रै पनि रहरलाग्दो आवाज र मिठा धुनहरू पाएँ। मान्छेहरू बिना सित्तिका कुराहरू हाँक्छन्, पोखरीको शान्तिलाई बिथोल्न खोज्छन्, मलयाचलको मिठो सुरभिलाई धुवाले छेक्न खोज्छन् र एकान्तमा बस्ने मिठा धुनहरूलाई बेसुरा बनाउन खोज्छन्। मनको एकान्तवासमा शान्तिको सिँढी उक्लँदै आकाश छुन खोज्ने मेरो दृढतालाई के सम्झेका छौ तिमीले कुन्नी? म भित्र विद्यमान उही दरिलो तिम्रो मूर्त रूपलाई हल्लाउन कहाँ सक्छन् र उनीहरू? म भित्र त सधैँ सधैँ एउटा मधुर स्वर बजिरहन्छ र छङछङ ओर्लिरहन्छ तिम्रो प्रेमको झरना। डुबिरहन्छु म त्यही निनादभित्र र हराइरहन्छु तिम्रो मिठो सङ्गीतमै। हे अन्तर्हृदय निवासी, समाहित हुन चाहन्छु म तिमीभित्रै, समाहित हुन चाहन्छु म तिमीभित्रै। धन्यवाद। प्रिय श्रोता वृन्दमा धैर्यपूर्वक यसरी सुनिदिनु भएको खण्डमा हामी सम्पूर्णको तर्फबाट धन्यवाद। अनि कार्यक्रम निष्पादक श्री मनन तामाङज्यू, कार्यक्रम प्रस्तोता सञ्चालक श्री सन्जोग खवासज्यू प्रति धन्यवादी भन्दै डाक्टर गीता छेत्री, निरा सुब्बा, कौशल्या मुखिया अनि म स्वयं बिना आङखिमको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद प्रकट गर्दै हामी यस कार्यक्रमबाट ओझेल हुन लागिरहेका छौँ। फेरि भेटौँला। हवस् त, धन्यवाद।
2: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम सृजना अन्तर्गत गत हप्ता प्रसारित इन्द्रेणी कार्यक्रम अन्तर्गत चार लोकप्रिय नारी साहित्यकारहरू डाक्टर बिना हाङखिम, डाक्टर गीता छेत्री, कौशल्या मुखिया अनि निरा सुब्बाका मिठा मिठा कविताहरू, कथाहरू अनि विभिन्न फुटकर रचनाहरूको दोस्रो भाग। श्रोतावृन्द, आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रियाको प्रतीक्षा साँचेका

आगामी हप्ता फेरि यसै दिन यसै समय अर्को साहित्यिक कार्यक्रममा अन्य सर्जकहरूको साथमा तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

0: कार्यक्रम सृजनाको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत वडनगरदेखि वाराणसीसम्म यात्रा गर्ने सेवा यात्राका सहभागीहरूसँग भिडियो कन्फरेन्स मार्फत बातचीत गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभा सत्रको अवधि धेरै द्विपक्षीय र बहुपक्षीय बैठकहरू गर्नुभयो। उत्तर प्रदेशको ग्रेटर नोएडामा यमुना एक्सप्रेस वेमा गत राति एउटा स्लिपर बसमा आग लागि हुँदा 9 जनाको मृत्यु भएको छ। पश्चिम बंगाल सरकारले दुर्गा पूजा अघि राज्य कर्मचारीहरूको महँगाई भत्ता डीए को एकमुष्ट भुक्तान गर्नेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अनन्तजीत सिंह नारुका, भौतेक सिंह गिल र मेहराज अहमद खानलाई पुरूष निशानेबाजी स्केट टीम स्पर्धामा कांस्य पदक जितेकोमा बधाई दिनुभएको छ। रक्षा मन्त्रालयले भारतीय वायुसेनाका लागि 160 सैटेलाइट स्मार्ट एन्टी एयरफील्ड वेपन सेट्सा र सम्बन्धी उपकरणहरू खरिदका लागि भारत डायनामिक्स लिमिटेड बीडीएलसँग 810 करोड रुपियाँ भन्दा अधिकको सम्झौतामा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा से देश सेवाको मन्त्रद्वारा परिभाषित यात्रा र निरन्तर प्रतिबद्धता जारी छ। माई भारत प्लेटफर्ममा पञ्जीकृत युवाहरूको संख्या 3 करोड भन्दा अधिक भएको छ। वित्त मन्त्रालयले सबै सार्वजनिक क्षेत्रका ब्याङ्क र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू आइतबार 27 सितम्बर खुला रहने बताएको छ। भारतीय जनता पार्टी अध्यक्ष नितिन नवीनले सम्पूर्ण 36 राज्य र केन्द्रशासित प्रदेशहरूको लागि पार्टी प्रभारी अनि सहप्रभारीहरू नियुक्ति गर्नुभएको छ। केन्द्रीय कार्मिक जनगुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले कार्मिक तथा प्रशिक्षण विभागले विगत 12 वर्षमा 23,000 भन्दा अधिक पदोन्नतिहरू स्वीकृत गरेको बताउनु भएको छ। अनि पश्चिम बंगालका अधिकांश भागहरूमा आज वर्षा हुने सम्भावना रहेको छ। पूर्वी र पश्चिम मेदिनीपुर तथा झारग्राममा मुसलधारे वर्षा हुने अनुमान गरिएको छ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अहिले अपरान्ह 1 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, प्रकृतिको सुन्दरता र आफ्नोपनको न्यानोपन बोकेको हाम्रो प्रिय कार्यक्रम हेलो खरसाङमा यहाँहरूलाई हार्दिक स्वागत छ। हरेक नयाँ बिहान आफैमा एउटा नयाँ सम्भावना लिएर आउने गर्छ। हिज जे भयो त्यसबाट सिक्दै र भोलिको सुन्दर दिनको आशा गर्दै आजलाई अझ राम्रो बनाउनु नै जीवनको सुन्दर कला हो। त श्रोता, यो सकारात्मक विचारको साथ अब कार्यक्रम हेलो खरसाङलाई आरम्भ गरौँ। सुनौ यो प्रथम साङ्गीतिक कोसेली चलचित्र जिनियसबाट अरिजित सिंहको स्वरमा।

श्रोता, हरेक दिनको आफ्नै विशेषता हुन्छ र आजको दिनको विशेषताबारे भन्नुपर्दा आज हो विश्व समुद्री दिवस। श्रोता, आज कार्यक्रम हेलो खरसाङमा हामी जानकारी दिनेछौँ विश्व समुद्री दिवसबारे। हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बिहिबार विश्व समुद्री दिवस मनाइने गरिन्छ। यो दिवस समुद्री यातायात, समुद्री सुरक्षा तथा विश्व अर्थतन्त्रमा समुद्री क्षेत्रको महत्वपूर्ण योगदानप्रति ध्यान आकर्षित गर्ने अवसर हो। श्रोता, समुद्रलाई हामी प्राय विशाल नीलो पानीको संसारको रूपमा देख्छौँ, तर समुद्र केवल पानीको अथाह विस्तार मात्र होइन, यो संसारका देशहरूलाई जोड्ने एउटा महत्वपूर्ण मार्ग पनि हो। आज विश्वको ठूलो हिस्सा अन्तर्राष्ट्रिय व्यापार समुद्री मार्गबाट नै हुने गर्दछ। खाद्यान्न, इर्धन, कच्चा पदार्थ, औद्योगिक सामग्रीदेखि दैनिक जीवनमा प्रयोग हुने विभिन्न वस्तुहरू पनि जहाज मार्फत संसारका एक स्थानबाट अर्को स्थानसम्म पुग्छन्। यस अर्थमा समुद्र विश्व अर्थतन्त्रको महत्वपूर्ण आधार हो। एउटा बन्दरगाहमा पुगेको जहाजले केवल सामान मात्र बोकेको हुँदैन, त्यसले विभिन्न देशका मानिस, बजार, उद्योग र अर्थतन्त्रलाई जोडिरहेको हुन्छ। यसै कारण समुद्री यातायातलाई विश्व व्यापारको मेरुदण्डका रूपमा पनि हेर्ने गरिन्छ। तर समुद्रसँग अवसरसँगै चुनौतीहरू पनि जोडिएका छन्। श्रोता, समुद्री यातायातलाई सुरक्षित, प्रभावकारी र वातावरण मैत्री बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। समुद्री दुर्घटना, प्रदूषण, जलवायु परिवर्तन तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण जस्ता विषयमा विश्व समुदायले निरन्तर ध्यान दिनुपर्ने अवस्था छ। समुद्रमा काम गर्ने नाविक तथा अन्य समुद्री श्रमिकहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। हामी मध्ये धेरैले बन्दरगाहमा देखिने विशाल जहाज त देखेका हुन्छौँ, तर ती जहाजलाई सञ्चालन गर्न दिनरात मेहनत गर्ने हजारौँ मानिसहरूको योगदानबारे सधैँ सोच्दैनौँ। समुद्रमा लामो समयसम्म परिवारबाट टाढा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने नाविकहरूले विश्व व्यापारलाई निरन्तर गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। त्यसैले उनीहरूको सुरक्षा, स्वास्थ्य, अधिकार र कल्याणप्रति ध्यान दिनु पनि समुद्री क्षेत्रको महत्वपूर्ण पक्ष हो। समुद्र हाम्रो आर्थिक जीवनसँग मात्र जोडिएको छैन। श्रोता, यो पृथ्वीको प्राकृतिक सन्तुलनसँग पनि गहिरो रूपमा सम्बन्धित छ। समुद्रले असंख्य जीवजन्तु तथा वनस्पतिलाई आश्रय दिएको छ। समुद्री जैविक विविधता पृथ्वीको महत्वपूर्ण प्राकृतिक सम्पत्ति हो। तर प्लास्टिकजन्य फोहोर प्रदूषण, अत्याधिक दोहन तथा जलवायु परिवर्तनका कारण समुद्री वातावरणमा विभिन्न चुनौतीहरू देखा परिरहेका छन्। त्यसैले समुद्रबाट लाभ लिँदा समुद्रको संरक्षण गर्नु पनि हाम्रो साझा जिम्मेवारी हो। हामीले समुद्रलाई केवल स्रोतका रूपमा होइन, संरक्षण गर्नुपर्ने प्राकृतिक सम्पदाका रूपमा पनि हेर्न आवश्यक छ। विश्व समुद्री दिवसले यही सन्देशले अझ स्पष्ट बनाउँछ कि समुद्री क्षेत्रको विकास र समुद्री वातावरणको संरक्षण बीच सन्तुलन कायम गर्नुपर्छ। आजको समयमा नयाँ प्रविधिले समुद्री यातायातलाई अझ सुरक्षित र प्रभावकारी बनाउन सहयोग गरिरहेको छ। आधुनिक जहाज, डिजिटल नेभिगेसन, मौसम पूर्वानुमान तथा अन्य प्रविधिले समुद्री यात्रालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। भविष्यमा समुद्री यातायातलाई अझ सुरक्षित, दिगो र वातावरण मैत्री बनाउने दिशामा विश्व समुदायको सहकार्य आवश्यक छ।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो खरसाङ उद्घोषिका म सरुको साथमा र हजुरहरूले भर्खरै आनन्द लिनुभयो यो साङ्गीतिक कोसेलीको चलचित्र स्त्री टूबाट विशाल मिश्रको स्वरमा र अब सुन्नुहोस् एक सूचना नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 लेटरल इन्ट्री सिलेक्सन टेस्ट अर्थात एलईएसटी 2027 मार्फत भर्ना खोलिरहेको छ इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://cbseitons.nic.in/nvsix-9 र कक्षा 11 लागि https://cbseitms.nic.in/2026/nvsxi-11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन् अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ यस लेटरल इन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027

को छनौट परीक्षा 10 अप्रैल 2027 मा सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

श्रोता, अब जानौँ आजको मौसम बारे। दार्जिलिङ जिल्लाका पहाडी इलाकाहरू जस्तै खरसाङ, मिरिक, दार्जिलिङ तथा कालेबुङ क्षेत्रमा आज आकाश सामान्यतया बदली रहने र ठाउँ ठाउँमा वर्षा तथा मेघगर्जन हुन सक्ने मौसम विभागले जनाएका छन्। दार्जिलिङ र कालेबुङतर्फ भारी वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ। यता सिलगढ़ी क्षेत्रमा पनि बादलसँगै वर्षा तथा मेघगर्जनको सम्भावना रहेको छ र श्रोताहरूलाई मौसममा हुने परिवर्तन अनुसार आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौं।

श्रोता, यो त थियो मौसमबारे छोटो मिठो जानकारी। अब हजुरहरूलाई चरा चुरुङ्गीका बारेमा अद्भुत सत्यबारे जानकारी दिन लागिरहेका छौँ। संसारकै सबैभन्दा ठूलो चरा हो अस्ट्रिज। यो उड्न सक्दैन, तर जमिनमा निकै तीव्र गतिमा दौडिन सक्छ। हमिङबर्ड पछाडि फर्केर पनि उड्न सक्ने प्रसिद्ध चरा हो हमिङबर्ड। यसको पखेटा अत्यन्त तीव्र गतिमा फरफराउँछ। आर्कटिक टर्नले प्रत्येक वर्ष ध्रुवदेखि ध्रुवसम्मको लामो यात्रा गर्छ। यसको वार्षिक प्रवास दूरी 10,000 किलोमिटरसम्म पुग्न सक्छन्। पेरिग्रिन फाल्कन आकाशबाट तीव्र गतिमा तल झर्दा संसारकै सबैभन्दा तीव्र गतिमा चल्ने जीवमध्ये एक हो। चराहरूका हड्डीहरू हलुका र कतिपय भागमा खोक्रा हुन्छन्, जसले गर्दा उनीहरूलाई उड्नका लागि शरीरलाई अनुकूल बनाउनमा सहायता गर्ने गर्छ। उल्लु उल्लुले आफ्नो टाउको लगभग 270 डिग्रीसम्म घुमाउन सक्छन्, तर यसको आँखा भने मानिसको जस्तै स्वतन्त्र रूपमा चारैतिर घुम्दैनन्। केही चराहरूले मानिसले सुन्न नसक्ने अत्यन्त न्यून वा उच्च आवृत्तिका आवाज समेत पनि प्रयोग गर्न सक्छन्। चराहरूको संचार प्रजाति अनुसार निकै विविध हुने गर्छ। श्रोता, काग निकै बुद्धिमानी चरा मानिन्छ। केही कागले साधन प्रयोग गर्ने, समस्या समाधान गर्ने र मानिसका अनुहार छुट्याउने क्षमता देखाएका छन्। सुगाका केही प्रजातिले मानिसको आवाज मात्र नकल गर्दैनन्, प्रशिक्षण र परिस्थिति अनुसार शब्दलाई सन्दर्भसँग जोड्ने क्षमता पनि देखाउन सक्छन्। सबैभन्दा रोचक कुरा, चराहरूले पृथ्वीको चुम्बकीय क्षेत्रको संकेत प्रयोग गरेर दिशाबोध गर्न सक्छन् भन्ने वैज्ञानिक प्रमाणहरू छन्। यसले लामो प्रवासमा उनीहरूलाई बाटो पहिल्याउनमा सहयोग गर्ने गर्दछ।

त श्रोता, यस गीतको अन्तसँगै उद्घोषिका म सरु साथै प्रसारण सहयोगी पासाङ अनि प्राविधिक मित्र सचिनलाई पनि आजको निम्ति विदा दिनुहोस्। फेरि पनि अर्को अङ्कमा भेट्ने बाचा गर्दै छुट्टा चाहन्छौ। जहाँ रहनुहुन्छ स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। नमस्ते, शुभ दिन।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जमा साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। समय बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार विविध हिन्दी फिल्मी गीतहरूको साथमा। र कार्यक्रम हाम्रो सरकारको आजको यस विशेष अङ्कमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। श्रोता, आज हामी एउटा अति गम्भीर, संवेदनशील र हामी सबैको चासोको विषयमाथि चर्चा गर्न गइरहेका छौँ। त्यो हो सामुद्रिक संकट र हाम्रा समुद्री यात्रीहरूको सुरक्षा। त्यसअघि सुन्नुहोस् चलचित्र मेट्रो इन्दिनोबाट राघव चैतन्यको स्वरमा एक मिठो गीत।

श्रोता, जब हामी विशाल महासागर र समुद्रको कुरा गर्छौँ, तब हाम्रो नजरमा अत्यन्त फैलिएको पानीको रास र सुन्दर छालहरू मात्र आउँछन्। तर यही समुद्र आज विश्व व्यापारको मेरुदण्ड मात्र नभएर लाखौँ परिवारको रोजीरोटीको मुख्य आधार पनि बनेको छ। हाम्रा हजारौँ दाजुभाइ दिदीबहिनीहरू र अनुभवी नाविहरू संसारका ठुला ठुला व्यापारी जहाजहरू, क्रुज र कार्गोहरूमा कार्यरत हुनुहुन्छ। सात समुद्र पार गएर दिनरात नभनी कडा परिश्रम गर्ने उनीहरूको यही पसिना र मेहनतले एकातिर विश्व अर्थतन्त्रलाई गति दिएको छ भने अर्कोतिर हाम्रो थुप्रै परिवारको चुलो बलेको छ। तर पछिल्लो समय यही अथाह जलराशि हाम्रा यात्रीहरूका लागि ठुलो परीक्षा र चुनौतीको ठाउँ बन्दै गएको छ। विश्वभर बढ्दै गएको अशान्त वातावरण, विभिन्न देशहरू बीचको तनाव, समुद्रमा हुने अपराधिक गतिविधिहरू र कहिलेकाहीँ अचानक आउने भयानक मौसमी आँधीबेहरीका कारण समुद्री मार्गहरू अत्यन्त जोखिमपूर्ण बन्दैछ।

पानी जहाजहरूमाथि हुन सक्ने अप्रत्यक्ष खतराहरू, जल मार्गमा हुने अवरोधहरू र सुरक्षा सम्बन्धी समुद्रमा यात्रा गर्ने हरेक नाभी र उनीहरूका घरमा पर्खेर बसेका परिवारको मनमा सधैँ एक प्रकारको डर र चिन्ता सृजना गरिदिएको छ। सोच्नुहोस् त श्रोता, घरबाट हजारौँ किलोमिटर टाढा चारैतिर पानी बाहेक केही नभएको त्यो अज्ञात ठाउँमा दिनरात छालहरूसँग जुझेर काम गर्नु कति कठिन होला। त्यहाँ आइपर्ने सानो अवसादनी वा प्राकृतिक प्रकोपले कति ठुलो सङ्कट निपटाउनु सकिन्छ। आज समुद्रमा देखिएको यी विभिन्न सङ्कटहरूले केवल जहाजको यात्रालाई मात्र प्रभावित पारेको छैन, यो त समुद्रमा पसिना बगाउने हरेक यात्रीको जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएको छ। कार्यक्रमको यो चरणमा अब सुनाउनेछौ बर्डर 2 चलचित्रबाट विशाल मिश्र र तुलसी कुमारको स्वरमा यो गीत।

कार्यक्रम को योजन मा पुनः स्वागत छ कार्यक्रम हाम्रो सरकारमा श्रोता यो गीतको बसाइपछि अब हामी फेरि फर्केका छौँ हाम्रो मुख्य विषयतिर सामुद्रिक संकट र हाम्रा समुद्री यात्रीहरूको सुरक्षा अहिलेको यो परिस्थितिमा समुद्रमा उत्पन्न हुने यी विविध संकटहरूको सामना कसरी गर्ने र हाम्रा यात्रीहरूले सुरक्षालाई कसरी बलियो बनाउने भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण बनेको छ जब पानी जहाजहरू बीच समुद्रमा हुन्छन् तब त्यहाँको सुरक्षा भनेको केवल आधुनिक प्रविधि र यन्त्रहरूमा मात्र निर्भर हुँदैन त्यो त त्यहाँ कार्यरत प्रत्येक व्यक्तिको सचेतना आपसी एकता र सङ्कटको सामना गर्ने सूझबुझमा पनि निर्भर हुन्छ जुनसुकै प्रकारको मौसमी गडबडी वा प्राकृतिक सङ्कट आउँदा पूर्व तयारी अपनाउनु मौसमी सम्बन्धी सही सूचनाहरूलाई निरन्तर पछ्याउनु र जहाजभित्रका सुरक्षात्मक नियमहरूको पालन गर्नु हरेक नाविकको पहिलो कर्तव्य हो अप्ठ्यारो परिस्थिति वा कुनै पनि सङ्कटको घडीमा आत्तिहाल्नुको सट्टा संयमता अपनाउँदै एक अर्काको साथ दिनु नै सबैभन्दा ठुलो सुरक्षा कवच हो हरेक समुद्री यात्रीले आफ्नो दैनिक कामको बेला सुरक्षा उपकरणहरूको सही प्रयोग गर्ने सञ्चार माध्यमहरूसँग निरन्तर सम्पर्कमा रहने र आपतकालीन अवस्थाका लागि सधैँ मानसिक तथा शारीरिक रूपमा तयार रहनुपर्छ समुद्रको यो कठोर यात्रामा सुरक्षा भनेको एउटा कागजी नियम मात्र होइन यो त हरेक पल अपनाइने सावधानी हो

यदिञ्जेल सुन्नुभयो चलचित्र हकबाट विशाल मिश्रको स्वरलाई। सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार। श्रोता, हामी चर्चा गर्दै थियौँ सामुद्रिक सङ्कट र हाम्रा समुद्री यात्रीहरूको सुरक्षाबारे। कार्यक्रमको यो अन्तमा यस विषयलाई निष्कर्षमा भन्नुपर्दा, समुद्र केवल व्यापार र यात्राको बाटो मात्र होइन, यो अनगन्ती मानिसहरूको कर्मथलो पनि हो। जब हाम्रा आफ्ना मानिसहरू प्रदेशको भूमि वा यस्ता टाढाका जलमार्गहरूमा काम गर्न जान्छन्, तब उनीहरूको जीवन र व्यक्तिगत सुरक्षा सबैभन्दा माथि आउँछ। आज जसरी सामुद्रिक मार्गहरूमा विभिन्न सङ्कट र जोखिमहरू बढ्दै गएको छन्, यसले हामी सबैलाई एक गम्भीर चेतावनी दिएको छ। त्यो हो सावधानी, सचेतना र आपसी सहयोगको आवश्यकता। जटिल परिस्थितिहरू जति नै आए पनि प्रत्येक यात्रीले आफ्नो व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ। आपतकालीन नियमहरूको पालन गर्नु र एकअर्काको साथ र सूझबुझबाट अगाडि बढ्नु नै यस्तो सङ्कटको सामना गर्ने सबैभन्दा ठुलो उपाय हो।

यदिन जल सुन्नुभयो अन्धाधुन चलचित्रबाट अमित त्रिवेदीको स्वरलाई कार्यक्रमको यो अन्तिम प्रस्तुति राखिरहेको छु द गर्लफ्रेन्ड चलचित्रबाट।

एफएम 103.5 मेगाहर्जमा हामी आकाश अनि खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला 11:05 भइरहेको छ। श्रोता, र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। कार्यक्रमको यो प्रथम प्रस्तुति सुचिता गजमेरको स्वरमा।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणी खरसाङ केन्द्र एफएम 103.5 मेगा हर्जमा। समय दिउँसोको ठिक 12:05 भयो श्रोता, र अबको यो समय हो फरमाइस फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा।

टाउन हो श्रोता फरमायसी कार्यक्रमको यो पहिलो प्रस्तुति छ चलचित्र तुम्बिनबाट सोनी निगम अनि अनुराधाको स्वरमा र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ पद्मा नेपानगर मध्यप्रदेशबाट सुदर्शन शाह पल्लवी शाह प्रकाश शाह कुशल शाह नीति सुरवी अश्विन शाह मङ्गलाबेन शाह अनि राजेन्द्र दे शाह फरान्सी जिल्ला हिंसाबाट राजकुमार डुडी प्रमोद कुमार डुडी अनि पुष्पेन्द्र कुमार डुडी मजनुका टिल्लाबाट कमल बालुजा मधु बालुजा सागर बालुजा अनि सातना एमपीबाट उमङ मल्लिक आकाङ्क्षा मल्लिक अनि माही मल्लिक कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राय हेप्पी राई दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रदीप राय श्रीमती रोशनी राय अनि प्राञ्जल राय फारबसगंज बिहारबाट शम्भु प्रसाद गुप्त अनि अररिया रजखोर बजारबाट एमडी सारिफ आर्जु तेइस श्रोताहरूको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति

कार्यक्रमको अर्को कोसली सुनाउ चलचित्र रामपुरका लक्ष्मणबाट लता मंगेशकर अनि किशोर कुमारको स्वरमा र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ खरसाङबाट सतीश कुमार पाण्डे, छपराबाट निखिल पाण्डे, सुरेन्द्र पाण्डे अनि सचिन कुमार पाण्डे, दार्जिलिङबाट विजय कुमार लोहार, सकुन लामा, बेबी प्रधान अनि सुसन लामा, काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी विविता, डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिवा अनि दानिस अन्सारी, सारमपुर बक्सरबाट राज एस डी अन्सारी, आसमा खातुन अन्सारी, अफताब अन्सारी, मेहताब अन्सारी, कुल्लु अनि मुल्लु अन्सारी, बक्सर बिहारबाट सरफरुद्दिन अन्सारी, फातिमा खातुन, असलाम खात अन्सारी, अक्रम अन्सारी अनि अफताब अन्सारी, डिएन सिंह रोड बागलपुरबाट अफरोज आलम, बरकत आलम अनि सादब भाई, साहा मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसैन मास्टर, बरी खञ्जरपुर बागलपुरबाट भाइ गुलफराज आलम, बेगम समा आरा अनि साथी जमालुद्दिन नेपाली।

सुन्दहुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा। अनुरोध गर्दाहरू मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लाह, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी हक्कु, राजन हक्कु, कल्पना राई हक्कु, सुनिमा हक्कु, पिङ्की खुसबू, श्रुति पूजा, पूर्णिमा हक्कु अनि सनी हक्कु। इन्दिरा बिहार रायगढबाट अक्रम नूरजहाँ, डब्लु नूरजहाँ, साहिद वसिम र वल्ली उल्लाह नूरजहाँ। मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहू कुमार, विमल अनि ममतारानी, छवि अनोखी, अर्पिता दीक्षा, देव दिवांशु अनि डब्लुजी। तयी श्रोताहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति, चलचित्र बर्फीबाट रेखा भरद्वाजको स्वरमा।

कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेको छु चलचित्र कृष्णा कटेजबाट श्रेया गोसालको स्वरमा, जसमा शब्द निलेश मिश्राको अनि सङ्गीत अनु मल्लिकको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिवा अनि दानिस अन्सारी, सल्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा र शर्मा परिवारका सम्पूर्ण सदस्यहरू, शान्तिनगर भेलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह, पुरा महाराष्ट्रबाट श्रीमती वीणा आदिश मेहता र कुमारी माही मेहता, नागरी फार्मबाट शान्ता तामाङ, रीता तामाङ, सामदेन तामाङ, शिखा तामाङ, विजय थापा अनि रिदम थापा, खरसाङ चित्रबस्तीबाट साहिल देवाङ, अनुराग तामाङ, विनोद राजवंशी, प्रिया तामाङ अनि साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत वडनगरदेखि वाराणसीसम्म सेवा यात्रामा निस्किने सेवा यात्रीहरूसित संवाद गर्नुभयो। प्रधानमन्त्री मोदीले आइतबार बिहान 11 बजे आकाशवाणीको मासिक रेडियोग्राम मन की बातमा देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। बन्दरगाह जहाज

खजरानी र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतको समुद्री क्षेत्र देशको प्रगतिको एक बलियो आधार भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलमा महिला सान्दा 60 केजी स्पर्धामा रजत पदक जितेकोमा नाओरेम रोशीबिना देवीलाई बधाई दिनुभएको छ। वायुसेना प्रमुख एयर चीफ मार्शल एपी सिंहले हिजो सामरिक रूपमा महत्वपूर्ण उत्तरी कमाण्ड क्षेत्रको भ्रमण गर्दै विद्यमान सुरक्षा स्थिति र सैन्य तयारीको समीक्षा गर्नुभयो। G4 देशहरू भारत, ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद UNSC को शीघ्र सुधारको लागि आह्वान गरेका छन्। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले भारतमा मोबाइल फोनको कुल घरेलु मागको लगभग 99.2% विनिर्माण क्षेत्रको रहेको बताउनु भएको छ। जम्मू कश्मीर प्रशासनले केन्द्रशासित प्रदेशमा योग्य पहाड़ी जाति समूहका मानिसहरूलाई अहिलेसम्म 5,73,667 अनुसूचित जनजाति द्वितीय प्रमाणपत्र जारी गरिएको बताइएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले नोएडा बस दुर्घटनामा मृत्यु भएका परिवारलाई 2,00,000 र घाइतेहरूलाई 50,000 रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

No,

पुनः स्वागत छ श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला 2:30 भइरहेछ श्रोता, र अब सुनाउन लागिरहेका छौँ केही नेपाली लोक अनि आधुनिक गीत। त प्रथममा स्वीकार्नुहोस् यो लोक भाका नरेन्द्र गुरुङ, उत्तम प्रधान, डेजी बराइरी र रिमला मुक्तानको समूह स्वरमा।

लोक भाकाता यहाँले सुनिहाल्नुभयो अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस् यो आधुनिक गीत स्नेहाश्री थापाको स्वरमा।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा जीवनको मुख्य उद्देश्य र स्वभावमा हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहान 11 बजे आकाशवाणीको मासिक रेडियो कार्यक्रम मन की बातमा देश अनि विदेशका जनतासँग आफ्नो विचार साझा गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज गुजरातको वडोदरामा ब्रह्मकुमारीहरूको ग्लोबल स्पिरिचुअल प्यालेस रिट्रिट सेन्टरको उद्घाटन गर्नुभयो। G4 देशहरू भारत, ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद UNSC को शीघ्र सुधारको लागि आह्वान गरेका छन् अनि बन्दरगाह, जहाजरानी एवं जलमार्ग मन्त्री सर्वानन्द सोनेवालले भारतको समुद्री क्षेत्र राष्ट्रिय प्रगतिको बलियो आधार भएको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा जीवनको मुख्य उद्देश्य र स्वभावमा हुनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, राजनीतिमा पनि सेवा नै मार्गदर्शक सिद्धान्त हुनुपर्छ, चाहे कुनै व्यक्ति जुनसुकै स्थानमा किन नहोस्। श्री मोदीले भिडियो कन्फरेन्स मार्फत वडनगरदेखि वाराणसीसम्म सेवा यात्रामा निस्कने सेवा यात्रीहरूसँग बातचित गर्नुहुँदै यसो भन्नुभयो।
2: सेवा यही मुख्य हमारा काम होना चाहिए और हम सेवा कर कर के ही सेवा का संदेश देंगे, शब्दों में नहीं देंगे। हमारे आचरण से लोगों को पता चले कि राजनीति में सत्ता कितनी ही क्यों न बड़ी हो जाए, लेकिन हमारा मार्ग सेवा का ही रहेगा। हम कभी भी सेवा के मार्ग से नहीं विचलित होंगे, कितने ही ऊंचे शिखर पर पहुंचेंगे, लेकिन सेवा परमो धर्म इस भाव को लेकर आगे बढ़ेंगे।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बिहान 11 बजे आकाशवाणीको मासिक रेडियो कार्यक्रम मन की बातमा देश विदेशका जनतासँग आफ्नो विचार साझा गर्नुहुनेछ। यो 138 एपिसोड हुनेछ, जो सम्पूर्ण आकाशवाणी र दूरदर्शन नेटवर्क, एआईआर न्यूज वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा प्रसारण हुनेछ। यो DD न्यूज, PMO र सूचना एवं प्रसारण मन्त्रालयका युट्युब च्यानलहरूमा पनि लाइभ स्ट्रिम

0: हुनेछ। हिन्दी प्रसारणपछि आकाशवाणीले क्षेत्रीय भाषाहरूमा कार्यक्रम प्रसारण गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा सङ्कल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्छौँ जल जीवन मिशन बारे, जसको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले 15 अगस्त 2019 गर्नुभएको थियो र यस अभियानले देशका 81% ग्रामीण घरहरूमा स्वच्छ पिउने पानी उपलब्ध गराउन सफल भएको छ।
1: जल जीवन मिशन 15 अगस्त 2019 दिन प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको थियो। यसको उद्देश्य प्रत्येक ग्रामीण घरमा स्वच्छ पिउने पानी उपलब्ध गराउनु रहेको छ। यस योजनाले अहिलेसम्म देशका झन्डै 81% ग्रामीण घरहरूमा हर घर जल योजना अन्तर्गत कल जडान गरिसकिएको छ र पिउने पानी उपलब्ध गराइँदैछ। यसरी आज ग्रामीण क्षेत्रहरूमा स्वच्छ पिउने जल उपलब्ध गराई विशेष गरी महिलाहरूको कठिन परिश्रम अनि ग्रामीण स्वास्थ्यमा ठुलो लाभ मिलेको देखिन्छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिला सान्दा 60 केजी स्पर्धामा रजत पदक जितेकोमा नाओरेम रोसिबिना देवीलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले लगातार 3 एसियाई खेलहरूमा पदक जित्नु उल्लेखनीय उपलब्धि भएको बताउनु भएको छ। श्री मोदीले एसियाई खेलमा पुरुष डबल्स स्कल्समा काँस्य पदक जितेकोमा सतनाम सिंह र सलमान खानलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज गुजरातको वडोदरामा ब्रह्मकुमारीहरूको ग्लोबल स्पिरिचुअल प्यालेस रिट्रिट सेन्टरको उद्घाटन गर्नुभयो। यस कार्यक्रममा राष्ट्रपतिले विश्व नवीकरणका लागि आध्यात्मिक जागरणको शुभारम्भ गर्नुभयो। उहाँले भर्चुअल रूपमा विकसित भारतका लागि युवाहरू राष्ट्र निर्माणको लागि आन्तरिक शक्तिको जागरण अभियानको सुरुवात गर्नुभयो। यस अवसरमा उहाँले भन्नुभयो, हामीलाई यस्तो युवा शक्ति चाहिन्छ जुन इमान्दारिता, जिम्मेवारी, करुणा, सह अस्तित्व र देशभक्तिबाट प्रेरित होस्। उहाँले अझ भन्नुभयो, भारतले विश्वलाई योग, ध्यान, अहिंसा, करुणा र वसुधैव कुटुम्बकम जस्ता आदर्श दिएको छ। G4 देशहरू भारत, ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद UNSC को शीघ्र सुधारको लागि आह्वान गरेका छन्। एउटा संयुक्त मन्त्री स्तरीय बयानमा उनीहरूले स्थायी र गैर स्थायी दुवै श्रेणीहरूमा परिषदको विस्तार सुधारको केन्द्रमा जोड दिएका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकर, ब्राजिलका विदेश मन्त्री माउरो भिएरा, जर्मनीका विदेश मन्त्री जोहान डेभिड वाडेफुल र जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सुले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको अवधिमा बैठक आयोजना गर्नुभएको थियो। मन्त्रीहरूले बढ्दो चुनौतीपूर्ण भू राजनैतिक माहौललाई ध्यानमा राख्दै संयुक्त राष्ट्र सुरक्षा परिषद सुधार पहिले भन्दा अधिक आवश्यक रहेको बताएका थिए। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 अधिवेशनको अवसरमा भारत प्रशान्त द्वीप सहयोग मञ्चको विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। बैठकले क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा साझेदारी र क्षेत्रीय तथा बहुपक्षीय सहयोगलाई अझ बलियो बनाउने प्रतिबद्धतालाई दोहोऱ्याएको छ। FIPIC को तत्वावधानमा विदेश मन्त्रीहरूको यो दोस्रो बैठक थियो।
2: बैठक में FIPIC शिखर सम्मेलन के परिणामों की समीक्षा की गई और भारत तथा प्रशांत द्वीप देशों के बीच सहयोग में हुई प्रगति का स्वागत किया गया। इसमें प्रधानमंत्री नरेंद्र मोदी के 2023 में घोषित 12 सूत्रीय कार्य योजना के अंतर्गत हुई प्रगति भी शामिल है। नेताओं ने नवीकरणीय ऊर्जा, जलवायु कार्रवाई, आपदा प्रबंधन, शिक्षा, स्वास्थ्य और क्षमता निर्माण के क्षेत्रों में
0: भारतले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको अवधिमा सिकल सेल केयरलाई एडभान्स एवं रूपान्तरण गर्न वैश्विक साझेदारी 1SCD को सुरुवातको सह आयोजना गर्यो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका सचिव पुण्य सलिला श्रीवास्तवले राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन मिसनको माध्यमबाट सिकल सेल रोगमा भारतको व्यापक प्रतिक्रियामाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, सिकल सेल रोगलाई सार्वजनिक स्वास्थ्य समस्याको रूप

0: निर्मूल पार्ने लक्ष्यका साथ वर्ष 2023 मिशन सुरु गरिएको थियो। श्रीवास्तवले जनसङ्ख्या स्तरीय जाँच, प्रारम्भिक निदान, परामर्श, उपचार र फलोअप सार्वजनिक स्वास्थ्य प्रणालीमा एकीकृत गरिएको बताउनुभयो। अस्ट्रेलियाका जलवायु परिवर्तन एवं ऊर्जा मन्त्री क्रिस बावनले वैश्विक जलवायु र ऊर्जा नीतिको भविष्य निर्माण गर्न भारतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा अस्ट्रेलिया उच्च आयोग र एक अन्य वैचारिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित कोप संवाद सत्रलाई सम्बोधन गर्नुहुँदै श्री बावनले भन्नुभयो, स्वच्छ ऊर्जा क्षेत्रमा भारतको द्रुत विस्तारले स्वच्छ ऊर्जा पहलसित जुडेका आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने दर्शाउँछ। उहाँले यस वर्ष नोभेम्बरमा टर्कीमा हुने कोप 31 सम्मेलन समावेशिता, पारदर्शिता, विद्युतीकरण र निवेशमा केन्द्रित हुने बताउनु भएको छ। बन्दरगाह जहाजरानी एवं जलमार्ग मन्त्री सर्वानन्द सोनेवालले भारतको समुद्री क्षेत्र राष्ट्रिय प्रगतिको बलियो आधार भएको बताउनु भएको छ। आज विश्व समुद्री दिवसको अवसरमा सामाजिक सञ्जाल पोस्टमा श्री सोनेवालले भन्नुभयो, सरकार बुनियादी ढाँचाको आधुनिकीकरण, नीति सुधार र दृढ नाविक पहिलो दृष्टिकोणमा केन्द्रित छ, जसले यस वृद्धिलाई अगाडि बढाइरहेको छ। समुद्री क्षेत्रको महत्त्वलाई उजागर गर्न र वैश्विक व्यापार र विकासमा नाविक र समुद्री पेसेवरहरूको योगदानलाई मान्यता दिन आज विश्व समुद्री दिवस मनाइएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले भारतमा मोबाइल फोनको कुल घरेलु मागको लगभग 99.2% विनिर्माण क्षेत्रको रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारतको 13 वार्षिक सार्वजनिक मामिला फोरमको उद्घाटन सत्रमा बोल्नुहुँदै श्री कृष्णनले भन्नुभयो, भारतमा प्रत्येक वर्ष लगभग 32-33 करोड मोबाइल फोनहरूको निर्माण हुने गर्दछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा जीवनको मुख्य उद्देश्य र स्वभावमा हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहान 11 बजे आकाशवाणीको मासिक रेडियो कार्यक्रम मन की बातमा देश अनि विदेशका जनतासँग आफ्नो विचार साझा गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज गुजरातको वडोदरामा ब्रह्मकुमारीहरूको ग्लोबल स्पिरिचुअल प्यालेस रिट्रिट सेन्टरको उद्घाटन गर्नुभयो। G4 देशहरू भारत, ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद UNSC को शीघ्र सुधारको लागि आह्वान गरेका छन्। अनि बन्दरगाह जहाजरानी एवं जलमार्ग मन्त्री सर्वानन्द सोनेवालले भारतको समुद्री क्षेत्र राष्ट्रिय प्रगतिको बलियो आधार भएको बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब प्रस्तुत छ यो लोकगीत नरेन्द्र गुरुङ अनि डेजी बराइलीको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय भारतले व्यापार तथा प्रविधि परिषद र होराइजन युरोप मार्फत बृहत्तर अनुसन्धान सहकार्यबाट ठोस परिणामहरू चाहन्छन् एनएसडी आकाशवाणी। युरोप एन्जेलिका विन्जिग र अस्ट्रिया राफेल स्टान कानेलीको नेतृत्वमा उद्योग युरोपेली संसदको अनुसन्धान तथा ऊर्जा समिति आईटीआरईमा प्रतिनिधिमण्डलले 22 सेप्टेम्बर भारतीय विज्ञान तथा प्रविधि राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहलाई भेटेर भारत ईयू मुक्त व्यापार सम्झौता एफटीएको प्रभावकारी कार्यान्वयन र विज्ञान प्रविधि अनुसन्धान र महत्वपूर्ण र उदयमान प्रविधिहरूमा ईयूसँग गहिरो सहयोगमा केन्द्रित व्यापक छलफल गरे। मन्त्रीले भारत ईयू रणनीतिक साझेदारीले पारस्परिक प्राथमिकताका क्षेत्रहरूमा सहकार्यका लागि महत्वपूर्ण अवसरहरू प्रदान गर्ने बताउनुभयो, जसमध्ये विज्ञान र अनुसन्धान साझेदारीको अभिन्न अङ्ग हो। प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै अस्ट्रियाली एमईपी आईटीआरईका पूर्ण सदस्य एन्जेलिका र विन्जिगलले मन्त्रीलाई बैठकको लागि धन्यवाद दिनुभयो र भारत युरोपेली संघको लागि एक प्रमुख रणनीतिक साझेदारी भएको बताउनुभयो। उहाँले प्रतिनिधिमण्डललाई भ्रमणको उद्देश्य भारतको औद्योगिक र प्राविधिक नीतिहरूको गहिरो बुझाई प्राप्त गर्नु र सहयोगका लागि क्षेत्रहरू पहिचान गर्नु रहेको बताउनुभयो। उहाँले औद्योगिक प्रतिस्पर्धात्मकतालाई सुदृढ पार्ने, सुरक्षित र लचिलो महत्वपूर्ण आपूर्ति श्रृंखलाहरू सुनिश्चित गर्ने र हरित र डिजिटल संक्रमणलाई अगाडि बढ़ाउने साझा चासोहरू उल्लेख गर्नुभयो र यी मुद्दाहरूमा भारत र युरोपेली संसद बीच निरन्तर संवादको स्वागत गर्नुभयो। छलफलको क्रममा डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारत ईयू एफटीएको प्रारम्भिक र प्रभावकारी कार्यान्वयन सामूहिक प्राथमिकता हुनुपर्छ र यसको प्रारम्भिक हस्ताक्षर र अनुमोदनको लागि युरोपेली संसदबाट निरन्तर समर्थनको अपेक्षा व्यक्त गर्नुभयो। एफटीएले व्यवसायी, उपभोक्ता र दक्ष पेशेवरहरूका लागि नयाँ अवसरहरू खोल्ने पनि उहाँले बताउनुभयो। बहुआयामिक भारत ईयू रणनीतिक साझेदारीलाई थप प्रोत्साहन प्रदान गर्ने पनि उहाँले बताउनुभयो।

भारतको अनुसन्धान र नवप्रवर्तन प्राथमिकताहरू मध्ये मन्त्रीले भन्नुभयो अनुसन्धान र नवप्रवर्तन सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो। विकसित भारत 2047 को लागि दृष्टिकोण उच्च प्रभाव अनुसन्धान प्रविधि र उत्पादनहरूमा अनुसन्धानको अनुवाद र बढ्दो उद्योग संलग्नताको दृष्टिकोणको केन्द्रबिन्दु हुनुपर्छ। उहाँले राष्ट्रिय अनुसन्धान प्रतिष्ठान एएनआरएफ र ईयूआर 10 अरब अनुसन्धान विकास र नवप्रवर्तन आरडीआई पहलको उल्लेख गर्नुभयो, जसले उच्च जोखिम उच्च प्रभाव अनुसन्धानलाई उत्प्रेरित गर्ने र गहिरो प्रविधि स्टार्टअपहरूलाई पोषण गर्ने लक्ष्य राख्छ। डाक्टर जितेन्द्र सिंहले कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, उन्नत सामग्री, जैव प्रविधि र अर्धचालक उच्च प्रदर्शन कम्प्युटिङ र पुस्तकालय र दूरसञ्चार 6G सहित सीमा र उदयमान क्षेत्रहरूमा भारत ईयू सहयोगलाई अझ बढ़ी आमन्त्रित गर्दछ। उहाँले भन्नुभयो क्वान्टम प्रविधिहरूले व्यापक क्वान्टम इकोसिस्टममा अनुसन्धान अनुप्रयोगहरू र विकास समर्थनको लागि महत्वपूर्ण अवसरहरू प्रदान गर्दछ। एआईएमए भारत स्वच्छ सेवा र विज्ञान जस्ता क्षेत्रहरूमा अनुप्रयोगहरूमा विशेष रूपमा रूचि राख्छ, जबकि जिम्मेवार र भरपर्दो अपनाउने सुनिश्चित गर्दछ। अर्धचालकहरूको बारेमा मन्त्रीले भन्नुभयो भारतको बढ्दो अर्धचालक र इकोसिस्टममा यसले इलेक्ट्रोनिक्स इकोसिस्टम र लचिलो र सुरक्षित अर्धचालक आपूर्ति श्रृंखलाहरूतर्फ ईयूको प्रयासहरूले ठूलो सहयोगको लागि अवसरहरू प्रदान गर्दछ। उहाँले भन्नुभयो भारतको अर्धचालक पहलहरू र ईयू चिप्स संरचित अनुसन्धान नवप्रवर्तन तैनाती र परिस्थितिहरूको विकास तालमेल अन्वेषण गर्न सकिन्छ। मन्त्रीले स्वच्छ र हरियो प्रविधिहरू, जलवायु र वातावरणीय चुनौतीहरूमा बलियो सहयोगको लागि आह्वान यी अनुसन्धान सहयोगको लागि महत्वपूर्ण क्षेत्रहरूको रूपमा पहिचान गर्दछ। भारत ईयू व्यापार तथा प्रविधि परिषद टीटीसी अन्तर्गत फोहोरबाट हाइड्रोजन, समुद्री प्रदूषण र विद्युतीय गतिशीलता सवारी साधनहरूको लागि ब्याट्रीहरूको पुनर्चक्रणमा अनुसन्धानलाई समर्थन गर्न 4 वर्षमा ईयूआर 60 मिलियन संयुक्त प्लेसमेन्ट सहित स्वच्छ र हरियो प्रविधि कार्यप्रवाहलाई प्राथमिकता दिन महत्वपूर्ण प्रगति भएको छ।

अब सुनोस एक सूचना। नवोदय विद्यालय समिति द्वारा जारी विज्ञापन अनुसार जवाहर नवोदय विद्यालय में शैक्षिक सत्र 2027-28 का लागि कक्षा 9 र 11 में लैटरल एंट्री सिलेक्शन टेस्ट अर्थात LEST 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 का लागि https://cbseitms.nic.in/nvsix 9 र कक्षा 11 का लागि https://cbseitms.nic.in/2026nvsi11 मा गए अनलाइन आवेदन गर्न सकिनेछ। अनलाइन आवेदन बुझाउनको अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटनर एन्ट्री सिलेक्सन टेस्ट अर्थात् LEST 2027 को छनौट परीक्षा 10 अप्रैल 2027 मा सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन गर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित अधिकारी वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

0: फिल्मी गीतको यस रमाइलो प्रस्तुतिसँग हामी बिदा लिइरहेका छौँ मनोरञ्जन पूर्ण फिल्मी गीतको यस कार्यक्रमबाट। आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। असम सरकारले 1 जनवरी 2027 राज्यका सबै सरकारी कार्यालयहरूलाई पेपरलेस ई अफिस प्रणालीमा रूपान्तरण गर्ने अन्तिम तारिख निर्धारित गरेको छ, जसले प्रशासनिक प्रक्रियाहरूलाई डिजिटलाइज गर्न जारी प्रयासलाई विस्तार गरेको छ। मुख्यमन्त्री कार्यालयले यसलाई असमको डिजिटल शासन पहलको नयाँ चरणको रूपमा वर्णन गरेको छ। यो पहलको मुख्य उद्देश्य सार्वजनिक सेवाहरूलाई अधिक पारदर्शी, कुशल र नागरिक केन्द्रित बनाउनु रहेको छ। असमले पहिले नै सरकारी प्रशासनका केही भागहरूमा राष्ट्रिय सूचना विज्ञान केन्द्रद्वारा विकसित ई अफिस प्लेटफर्म लागू गरिसकेको छ। राज्यको सामान्य प्रशासन विभागले भनेको छ, यो प्रणाली पारदर्शिता र दक्षता सुधार गर्न तयार गरिएको छ र यसमा इलेक्ट्रोनिक फाइल निर्माण, ट्र्याकिङ र गतिविधि समावेश छ। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सोनापुरमा असम साइन्स सिटीको प्रशंसा गर्नुहुँदै यसलाई एक असाधारण गन्तव्यको रूपमा वर्णन गर्नुभएको छ, जहाँ विज्ञानलाई नवीन विचारहरू र आधुनिक बुनियादी ढाँचा विकासको माध्यमबाट जीवन्त बनाइन्छ। सोसियल मिडिया पोस्टमा मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, साइन्स सिटी आफैमा एक अनुभव हो। उहाँले यो सुविधा देशको सबैभन्दा उन्नत विज्ञान केन्द्रहरूमध्ये एक भएको बताउनुभयो। श्री शर्माले यो सुविधा र यसका विभिन्न आकर्षणहरूबाट आगन्तुकहरू प्रभावित हुने विश्वास पनि व्यक्त गर्नुभयो। उहाँले मानिसहरूलाई साइन्स सिटी भ्रमण गर्न र एक उल्लेखनीय सृजना अनुभव गर्न आग्रह गर्नुभयो। असम सरकारले औपचारिक रूपमा पुरुष सरकारी कर्मचारीहरूका लागि पितृत्व विधाको प्रावधान ल्याएको छ, जसले योग्य कर्मचारीहरूलाई नानीको जन्म, दत्तक ग्रहण र सरोगेसीको बारेमा 2 हप्तासम्मको वेतन विधा प्राप्त गर्न अनुमति दिएको छ। वित्त विभागले संविधानको धारा 309 प्रावधान अन्तर्गत जारी गरिएको अधिसूचना मार्फत पितृत्व विधासँग सम्बन्धित प्रावधानहरू समावेश गर्न मौलिक नियम र सहायक नियमहरूमा संशोधन गरेको छ। असमको प्रसिद्ध मानस राष्ट्रिय उद्यान 2026-27 पर्यटन मौसमको लागि आउँदो 2 अक्टोबरदेखि पर्यटकहरूको लागि पुनः खोलिने भएको छ, जसले घरेलु तथा विदेशी आगन्तुकहरूलाई मनसुन अवधिपछि युनेस्को विश्व सम्पदा स्थल अन्वेषण गर्ने अवसर प्रदान गर्दछ। मानस राष्ट्रिय उद्यानको बाँसबारी रेन्जका रेन्जर नितिश बोराले यस आशयको जानकारी दिनुभयो। बजाज समूहको प्रमुख सिएसआर पहल बजाज बियोन्डले माथिल्लो आसाममा हालै आएको विनाशकारी बाढबाट प्रभावित 10,000 परिवारलाई सहयोग गर्न स्वरोजगार महिला सङ्घको सहयोगमा एक प्रमुख राहत वितरण अभियान सुरु गरेको छ। चरादेव जिल्लाको लखुवा अन्तर्गत सोलापाथार गाउँको अङ्कुर सांस्कृतिक केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा राहत कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। 2 दिनको अवधि बाढ प्रभावित परिवारहरूलाई आवश्यक खाद्य सामग्री, प्राथमिक उपचारका सामग्रीहरू र विद्यार्थीहरूका लागि शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो। सिक्किम सरकारले सबै सरकारी विभागहरूमा आधार सक्षम बायोमेट्रिक उपस्थिति प्रणाली AEBAS लागू गर्ने तयारी गरेको छ, जसमा 1 अक्टोबर 2026 राज्य मुख्यालय र जिल्ला मुख्यालयमा सुरु हुने प्रणाली मार्फत उपस्थिति निगरानी हुनेछ। गृह विभागले जारी गरेको एक परिपत्र अनुसार AEBASलाई राष्ट्रिय सूचना विज्ञान केन्द्रद्वारा विकसित गरिएको छ र प्रयोगकर्ताहरूको आधार UID जोडिएको छ। अरुणाचल प्रदेशको तवाङ जिल्लामा हिमझिल विस्फोटबाट GLOF जोखिमबारे 5 दिवसीय जागरूकता र संवेदीकरण कार्यक्रम सम्पन्न भएको छ। अधिकारीहरूले मागो र सेला क्षेत्रका जोखिमपूर्ण तल्लो तटीय क्षेत्रहरूमा समयमै चेतावनी, निकासी योजना र सामुदायिक तयारीमा जोड दिएका छन्। उच्च जोखिमयुक्त हिमझिल नजिक बस्ने समुदायहरूको

लाई सुदृढ पार्ने उद्देश्यले गरेको यो कार्यक्रम हिजो लुङ्गाको दोङसिङ माङ स्थित सशस्त्र सीमा बल आउटपोस्टमा सम्पन्न भयो। अस्थायी सुविधाबाट लगभग 4.5 दशकसम्म काम गरेपछि मेघालय बोर्ड अफ स्कुल एजुकेसन एमबिओएसईको सिलङ क्षेत्रीय कार्यालय स्थायी भवनमा सार्ने तयारी गरिएको छ। मुख्यमन्त्री कोर्नाट के साङमाले हिजो नयाँ भवनको शिलान्यास गर्नुभयो। प्रस्तावित क्षेत्रीय कार्यालय लोतुङख्राको शिक्षा परिसरमा आउनेछ र सिलोङमा बोर्डको सञ्चालनको लागि एक समर्पित संस्थानगत स्थान प्रदान गर्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्री श्री साङमाले भन्नुभयो, नयाँ सुविधाले एमबिओएसईको कार्यालयलाई बलियो बनाउनेछ र राज्यको विद्यालय शिक्षा प्रणाली सुधार गर्न व्यापक प्रयासमा योगदान पुर्याउनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।

3.5 MHz को ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 औ 35 सेकेन्ड भइरहेछ श्रोता। र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही लोक अनि आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम गीत सङ्गीतमा। कार्यक्रमको प्रथम प्रस्तुति प्रकृति गिरीको स्वरमा।

कार्यक्रम गीत संगीतको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् अपूर्व तामाङको स्वरमा सोनम छिरिङको शब्द।

0: अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवालाई जीवनको मुख्य उद्देश्य बताउनु भएको छ। उहाँले भन्नुभयो, सेवा परमो धर्म नै मार्गदर्शक सिद्धान्त हुनुपर्छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्यूयोर्कमा 81 राष्ट्रसंघ महासभाको छेक पारी भारत प्रशान्त द्वीप समूह सहयोग मञ्चका विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। सरकारले भनेको छ, भारतले मोबाइल फोनको कुल घरेलु मागको लगभग 99.2% हिस्सा स्वयंले निर्माण गरिरहेको छ। मौसम विभागले पश्चिम बंगाल, तेलंगाना, छत्तीसगढ़, तटीय आन्ध्र प्रदेश र उडिसामा आज मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। र जापान एसियाली खेलहरूमा भारतीय मिक्स्ड निशानेबाजी टीमले काँस्य पदक जितेको छ। पुरूष कबड्डी टीम अन्तिम ग्रुप ए म्याचमा चिनी ताइपेलाई पराजित गरी सेमी फाइनलमा पुगेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जीवनको मुख्य उद्देश्य सेवा हरेक व्यक्तिमा स्वाभाविक रूपमा हुनुपर्छ। उहाँले राजनीतिमा पनि सर्वोच्च पदमा पुगेपछि सेवा नै मार्गदर्शक सिद्धान्त रहनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले आज वडनगरदेखि वाराणसीसम्म यात्रा गरिरहेका सेवा यात्रीहरूका साथ भिडियो कन्फरेन्स मार्फत संवाद गर्दै हुनुहुन्थ्यो।
2: सेवा यही मुख्य हमारा काम होना चाहिए और हम सेवा कर कर के ही सेवा का संदेश देंगे, शब्दों में नहीं देंगे। हमारे आचरण से लोगों को पता चले कि राजनीति में सत्ता कितनी ही क्यों न बड़ी हो जाए, लेकिन हमारा मार्ग सेवा का ही रहेगा। हम कभी भी सेवा के मार्ग से नहीं विचलित होंगे, कितने ही ऊंचे शिखर पर पहुंचेंगे, लेकिन सेवा परमो धर्म इस भाव को लेकर आगे बढ़ेंगे।
1: प्रधानमन्त्रीले भन्नुभयो, पीएम किसान र पीएम सूर्यघर योजना जस्ता अनेकौं योजनाहरूको पहिचान अन्तिम माइलसम्म पुग्ने सेवाहरूको रूपमा बनेका छन्। उहाँले भन्नुभयो, सेवाको यही भावनाबाट 4 करोड़ गरीब परिवारले स्थायी घरहरू प्राप्त गर्न सक्षम भएका छन्। श्री मोदीले भन्नुभयो, जब देशको नीतिहरूमा सेवाको भावना सामेल गरिन्छ, त्यस्ता योजनाहरू देखा पर्छन् जसले 25 करोड़ मानिसहरूलाई गरीबीबाट बाहिर निकाल्न मदत गरेको छ। प्रधानमन्त्रीले राजनीति, चुनाव र शासन व्यवस्थाको आफ्नै महत्व छ, तर राष्ट्र निर्माणको लागि सबैले मिलेर काम गर्नुपर्छ भन्नुभयो। उहाँले विकसित भारत निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका बढाउन आह्वान गर्नुभएको छ। श्री मोदीले आजको युवा पुस्ता विकसित भारतका निर्माता र यसका प्रमुख लाभार्थी हुने बताउनु

0: भयो। सेवा यात्रीहरूले प्रधानमन्त्रीका साथ आफ्ना अनुभवहरू साझा गरे। उनीहरूले अभियान अन्तर्गत वृक्षारोपण र स्वच्छता अभियान सञ्चालन गरिएको बताएका छन्। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय अन्तर्गत दिव्याङ्गजन सशक्तिकरण विभाग स्वच्छता र सुशासन सुनिश्चित गर्न विशेष अभियान 6.0 शुरू गर्नेछ। यसको उद्देश्य कार्यस्थलमा स्वच्छतालाई बढावा दिनु, विचाराधीन मुद्दाहरूको छिटो निपटारा गर्नु र शासनमा सुधार गर्नु हो। यो अभियान 2 अक्टोबरदेखि 31 अक्टोबरसम्म चल्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो न्यूयोर्कमा राष्ट्रसंघ महासभाको 81 सत्रको छेक पारी भारत प्रशान्त द्वीप सहयोग मञ्च एफआईपीआईसीका विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा एफआईपीआईसी साझेदारी र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याइयो। एफआईपीआईसी अन्तर्गत विदेश मन्त्रीहरूको यो दोस्रो बैठक थियो। सुन्नुहोस् एक रिपोर्ट।
1: बैठक में एफआईपीआईसी शिखर सम्मेलनों के परिणामों की समीक्षा की गई और भारत तथा प्रशांत द्वीप देशों के बीच सहयोग में हुई प्रगति का स्वागत किया गया। इनमें प्रधानमंत्री नरेंद्र मोदी के 2023 में घोषित 12 सूत्रीय कार्य योजना के तहत हुई प्रगति भी शामिल है। नेताओं ने नवीनीकरणीय ऊर्जा, जलवायु कार्यवाही, आपदा प्रबंधन, स्वास्थ्य और क्षमता निर्माण के क्षेत्रों में सहयोग बढ़ाने पर भी चर्चा की। बैठक में समाओ के उप प्रधानमंत्री और वित्त मंत्री तथा फिजी, मार्शल द्वीप समूह, पलाऊ, पापुआ न्यू गिनी, सोलोमन द्वीप समूह और तुवालू के विदेश मंत्री शामिल हुए। तोंगा के वित्त मंत्री ने भी बैठक में भाग लिया। इसके अलावा माइक्रोनेशिया के संघीय राज्यों के न्याय विभाग के सचिव और अटॉर्नी जनरल, वानुअतु के स्वास्थ्य मंत्री, नाउरू के उप विदेश मंत्री तथा प्रशांत द्वीप मंच के महासचिव भी बैठक में उपस्थित थे। अंकित की रिपोर्ट के साथ समाचार कक्ष से अमीशा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी सचिव एस कृष्णनले भन्नुभएको छ, भारतमा मोबाइल फोनको कुल घरेलु मागको लगभग 99.2% विनिर्माण हुँदछ। नयाँ दिल्लीमा आज 13 वार्षिक पब्लिक अफेयर्स फोरम अफ इण्डियाको उद्घाटन सत्रमा श्री कृष्णनले भारतमा प्रतिवर्ष लगभग 32-33 करोड मोबाइल फोन विनिर्मित हुँदछ भन्नुभयो। उहाँले भन्नुभयो, 5 प्रमुख वैश्विक मोबाइल फोन कम्पनीहरू भारतमा उपस्थित छन् र भारतमा आफ्ना उपकरणहरू विनिर्माण गर्छन्। श्री कृष्णनले भन्नुभयो, सरकारले मोबाइल विनिर्माण बढाउन, आपूर्ति श्रृङ्खलालाई बलियो बनाउन र विश्वव्यापी रूपमा यस क्षेत्रमा भारतको सहभागिता बढाउन मोबाइल फोन विनिर्माण योजना सुरु गरेको छ। उत्तर प्रदेशको ग्रेटर नोएडामा यमुना एक्सप्रेस वेमा गए अबेर राति एउटा स्लिपर बसमा आगलागी हुँदा 9 यात्रीहरूको जलेर मृत्यु भएको छ। अन्य यात्रीहरूले खिड्कीबाट हाम फालेर आफ्नो ज्यान बचाएका छन्। पुलिस अनुसार घटना मध्यरातितिर जेवर पुलिस स्टेशन क्षेत्रको दयान्तपुर गाउँ नजिकै भएको हो। यो स्लिपर बस नोएडाबाट आगरा जाँदै थियो र यसमा लगभग 35 यात्री सवार थिए। जेवर पुलिसले मामिलाको प्राथमिकी दर्ता गरी जाँच सुरु गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले बस दुर्घटनामा भएको ज्यानमालको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकको परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट 2-2 लाख रुपियाँ र घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। उत्तर प्रदेश सरकारले 2-2 लाख रुपियाँको अनुग्रह राशि दिने घोषणा गरेको छ। सरकारले घरेलु खाद्य तेलको मूल्य नियन्त्रण गर्न प्रमुख आयातित काँचो खाद्य तेलमा मूल सीमा शुल्क घटाएको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले काँचो सूर्यमुखी तेलमा मूल सीमा शुल्क घटाएर शून्य गरिदिएको छ, जबकि काँचो भटमास तेल र काँचो पाम तेलमा सीमा शुल्क 10%बाट घटाएर 5% गरिएको छ। मौसम विभागले आज पश्चिम बंगाल, तेलंगाना, छत्तीसगढ आन्ध्र प्रदेशको तटीय क्षेत्र र उडिसामा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। बिहार, झारखण्ड, विदर्भ, पश्चिम बंगाल र सिक्किममा पनि आज मुसलधारे वर्षाको अनुमान गरिएको छ। अण्डमान र निकोबार द्वीप समूह, असम, मेघालय, पूर्वी मध्य प्रदेश, पूर्वी उत्तर प्रदेश, कर्नाटक, केरलम, माहे र मराठवाडामा भारी वर्षाको सम्भावना छ। अमेरिकाले ऊर्जा तथा खाद्य सम्बन्धी मुद्दाहरूमा रूस र युक्रेन बीच युद्ध विराम गर्नबारे विचार गर्न आफू तयार रहेको बताएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरान बीच कुनै पनि प्रकारको व्यापार सम्झौता वा औपचारिक प्रस्तावबारे अहिलेसम्म कुनै सम्झौता वा वार्ता नभएको स्पष्ट पार्नुभयो। रुबियोले यस मुद्दामा रूस र युक्रेन दुवैसित छलफल भएको बताउनु भएको छ। अब एसियाली खेलहरू। जापान एसियाली खेलहरूमा भारतीय खेलाडीहरूको पदक जित्ने क्रम आज पनि जारी छ। अनन्तजीत सिंह र पारिनाज धालिवालले निशानेबाजीमा मिक्स्ड टिम स्पर्धामा काँस्य पदक जितेका छन्। भारतीय जोडीले 44 अङ्कका साथ तेस्रो स्थान हासिल गर्यो। यसअघि रोशिबिना देवी र नाओरमले वुसुमा महिलाहरूको 60 किलोग्राम सान्डा प्रतियोगितामा रजत पदक हासिल गरिन्। सतनाम सिंह र सलमान खानको जोडीले नौकायानको पुरुष डबल स्कल स्पर्धामा काँस्य पदक आफ्नो नाम गरेका छन्। भारतीय पुरुष कबड्डी टिमले ग्रुप एमा चिनी ताइपेलाई पराजित गरी सेमी फाइनलमा प्रवेश गर्दै पदक सुनिश्चित गरेको छ। अब पदक तालिकामा भारतको कुल पदहरूको संख्या 15 भएको छ। यसमा 1 स्वर्ण, 6 रजत र 8 काँस्य पदक सामेल छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले पदक विजेताहरूलाई बधाई दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवालाई जीवनको मुख्य उद्देश्य बताउनु भएको छ। उहाँले भन्नुभयो, सेवा परमो धर्म नै मार्गदर्शक सिद्धान्त हुनुपर्छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्यूयोर्कमा 81 राष्ट्रसंघ महासभाको छेक पारी भारत प्रशान्त द्वीप समूह सहयोग मञ्चका विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। सरकारले भनेको छ, भारतले मोबाइल फोनको कुल घरेलु मागको लगभग 99.2% हिस्सा स्वयंले निर्माण गरिरहेको छ। मौसम विभागले पश्चिम बंगाल, तेलंगाना, छत्तीसगढ़, तटीय आन्ध्र प्रदेश र उडिसामा आज मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति संगीत। महेन्द्र थापा, पेमा लामा, रमला राई र नम्रता वलको समूह स्वरमा।

FM 103.5 MHz आणि डार्जिलिंग FM 101.2 MHz साथै मोबाईल ॲप न्यूज ऑन AIR प्रसार भारती वेब्स OTT प्लॅटफॉर्ममा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम आदरणीय श्रोता, आज पनि यो बिहिबार हामी उपस्थित भएका छौँ साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर। त आजको हाम्रो यो कार्यक्रममा विषय हामीले लिएका छौँ बेरोजगार निवारणमा शिक्षकको भूमिका। त यस विषयलाई जानकारी दिनार्थ हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ मिरिकबाट जसुदा राई। त यहाँलाई हामी प्रथममा स्वागत जनाउँछौँ। नमस्कार जसुदाज्यू।
1: नमस्ते विनिताज्यू।
0: हामीले जुन विषय लिएका छौँ बेरोजगार निवारणमा शिक्षाको भूमिका होइन, त यसमा तपाईँले प्रथममा के भन्न चाहनुहुन्छ त?
1: हवस् हवस्। अब बेरोजगार आजको सबैभन्दा ठुलो समस्या हुन गएको छ होइन। हरेक वर्ष लाखौँ युवा युवतीहरूले डिग्री लिन्छन् तर काम पाउँदैन। यसको मुख्य कारण कतै न कतै हाम्रो शिक्षा प्रणाली पनि हो कि भन्न अत्युक्ति नै होला होइन। हाम्रो शिक्षा जागिर खोज्ने जनशक्ति उत्पादन गर्छ है, तर जागिर सिर्जना गर्ने होइन। यसैले शिक्षाको भूमिकालाई हामीले नयाँ ढङ्गले हेर्न जरुरी छ जस्तो मलाई लाग्छ। शिक्षाले चाहिँ सिप दिनुपर्छ नि त, केवल प्रमाणपत्र चाहिँ होइन।
0: त जसो दाज्यू, शिक्षा त हामी सबैले प्राप्त गरि नै रहेका छौँ होइन, तर शिक्षाबाट हामीले कसरी यो हाम्रो जुन बेरोजगारी छ त्यसलाई हटाउन सकिन्छ त, के भनिदिनुहुन्छ कि?
1: अब शिक्षा पनि है, किताब घोक्ने शिक्षाले चाहिँ बेरोजगार बढाउँछ है, तर अब प्राविधिक शिक्षा जस्तै कम्प्युटर भयो, नर्सिङ, होटल म्यानेजमेन्ट, कृषि प्राविधिकले चाहिँ पढ्दा पढ्दा नै आमदामीको बाटो खोज्छ। सिप भएको मान्छे कहिले बेरोजगार हुँदैन। शिक्षाले है उद्यमशील बनाउँछ, शिक्षित व्यक्तिले आफ्नै व्यवसाय खोल्न सक्छ, साथसाथै यसले आफू मात्र होइन अरूलाई पनि रोजगार दिलाउन सक्छ। शिक्षाले सोच बदलन्छ, शिक्षाले श्रमको सम्मान गर्न सिकाउँछ, अनि सानो काम भन्ने मानसिकता हटेपछि कुनै पनि काम गरेर आत्मनिर्भर बन्न सक्छ, जुन चाहिँ शिक्षाको कारणले नै सम्भव छ है। अब साथै डिजिटल

0: डिजिटल साक्षरताले गाउँमा बसेर पनि विश्व बजारमा काम गर्ने सुअवसर प्राप्त गर्न सकिन्छ। त्यसैले गर्दा शिक्षाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ या छ। केवल सरकारले जागिर दिन्छ भनेर कुरेर बस्नु समस्याको चाहिँ समाधान पटक्कै होइन है, जस्तो चाहिँ मलाई लाग्छ। बजारको माग अनुसारको व्यावसायिक शिक्षा हासिल गर्दै त्यसलाई सदुपयोग गर्दाखेरि निश्चय नै स्वरोजगार बन्न सक्छौँ। बजारको माग अनुसार सिपमूलक शिक्षाले मात्रै बेरोजगारको जरा नै उखालेर फ्याँक्न सकिन्छ। त्यसैले शिक्षा प्रणालीमा सुधार्ने बेरोजगार निवारणको पहिलो खुड्किलो हो, अर्थात् शिक्षाद्वारा नै बेरोजगारलाई निवारण गर्न सकिन्छ भन्न कुनै पनि अत्युक्ति नहोला होइन। शिक्षाले मानिसको चेतना बढाउँछ, जसले निर्णय लिने क्षमता, नेतृत्व र समस्या समाधान गर्ने क्षमताको विकास गर्छ। देशको जनशक्ति दक्ष भए वैदेशिक लगानी भित्रिन सजिलो हुन्छ है, जसले प्रत्यक्ष रूपमा नयाँ रोजगारका अवसरहरू सृजना गर्छ। अब सैद्धान्तिक शिक्षामा मात्र सीमित नभई व्यावहारिक सिपमूलक र रोजगारदाताको माग अनुसारको शिक्षा प्रणाली लागू गर्न सके बेरोजगारी समस्यालाई दिगो रूपमा चाहिँ निवारण गर्न सकिन्छ। अब व्यावहारिक शिक्षाले चाहिँ मानिसलाई अरूको जागिर खोज्ने भन्दा पनि आफ्नै सानो तिनो व्यवसाय सुरु गर्ने, उद्यमी बन्ने प्रेरणा चाहिँ दिन्छ। नयाँ सोच, व्यवस्थापकीय क्षमता र वित्तीय साक्षरताले स्वरोजगार बन्न ठूलो मद्दत पुर्याउँछ। व्यावहारिक र व्यावसायिक सिपले मानिसको रोजगारको बाटो तय गर्छ। पारम्परिक र सैद्धान्तिक शिक्षाले मात्र कुनै रोजगारको भविष्य तय गर्न सक्दैन। प्राविधिक तथा व्यावसायिक शिक्षाले व्यक्तिलाई विश्व बजारको माग अनुसारको सिप प्राप्त हुन्छ, जसलाई यी क्षेत्रहरूको प्रशस्त ज्ञान र सिप हुन्छ, जस्तै प्लम्बिङ, कम्प्युटर, इलेक्ट्रोनिक, कृषि प्रविधि आदि यस्ता सिपहरू हुन्। यी तालिम प्राप्त व्यक्तिहरू सजिलै रोजगार वा स्वरोजगार बन्न सक्षम हुनेछन्।
1: त हामीले शिक्षा त आर्जन गरिरहेका हुन्छौँ होइन, तर कुनै पनि विषयमा जस्तै तपाईँले भन्नुभयो माथि प्लम्बिङ, कम्प्युटर है, इलेक्ट्रोनिक, कृषि प्रविधि, यस विषयतिर तालिम लिन पनि धेरै आवश्यक छ होइन।
0: हजुर हजुर,
1: शिक्षा साथसाथै हामीले कुनै पनि विषयमा तालिम लिन सके बेरोजगार हुनदेखि धेरै मात्रामा वञ्चित हुन सक्छौँ।
0: हजुर हजुर, बेरोजगारहरूको समस्यालाई चाहिँ समाधान गर्न सक्छौँ।
1: हजुर,
0: अब शिक्षित र तालिम प्राप्त व्यक्तिले कुनै पनि काम सकुशल साथ गर्न सक्ने छ, धेरै उत्पादन गर्न सके, उद्योग, कल कारखाना र सेवा क्षेत्रको विस्तार हुन्छ, जसले गर्दा बजारमा थप नयाँ रोजगारका अवसरहरू सृजना हुन्छन्। वर्तमान समयमा विश्वव्यापी श्रम बजारमा प्रतिस्पर्धा तीव्र गतिमा चलिरहेको छ हामी पाउँछौँ होइन। दक्ष र शिक्षित व्यक्तिहरूले स्वदेशमा मात्र नभई विदेशमा पनि उच्च स्तरको र राम्रो आमदामी हुने रोजगार प्राप्त गर्न सक्छ है।
1: हजुर हजुर,
0: यति मात्र नभएर ग्रामीण क्षेत्रका ग्रामवासीले पनि विविध प्रकारको सानोतिनो उद्योगहरू सुरु गरी सुचारु रूपमा चलाउन सक्नेछन्। अब अचार बनाउने व्यवसाय, कुच्चो बनाउने, साबुन बनाउने, फुल खेती, पशुपालन, कुखुरा पालन, विभिन्न प्रकारको व्यवसायहरू आज धेरै मानिसहरूले सुरु पनि त गरिसकेका छन् होइन।
1: जसो दाजु, हाम्रो यो जानकारीलाई केही क्षण रोकेर एउटा गीत सुनौ।
0: हुन्छ, हवस्।

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति। त यस अन्तर्गत प्रस्तुत गरिरहेका छौँ बेरोजगार निवारणमा शिक्षाको भूमिका, जसलाई यहाँ प्रस्तुत गर्नुहुँदैछ जसोदा राईज्यूले। त जसोदाज्यू, हाम्रो यो जुन जानकारी छ यसलाई अघि बढाउँ है त।
1: हवस्।
0: त जसोदाज्यू, हामीले बेरोजगार सम्बन्धी बात गर्दै थियौँ होइन? त बेरोजगार जो पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरू छ, उनीहरूको समस्यालाई समाधान गर्नको निम्ति हाम्रो सरकारले पनि केही सीमासम्म त सही गरि नै रहेको छ।
1: हजुर हजुर।
0: त यसबारे तपाईँ के भन्न चाहनुहुन्छ?
1: हस्, बेरोजगार न्यूनीकरण या त कम गर्नका लागि चाहिँ है, तथा स्थानीय वासीलाई स्वरोजगार दिलाउन हेतु सरकारले पनि स्वनिर्भर दल ग्राम पञ्चायतको मार्फत विभिन्न किसिमका निशुल्क सिपमूलक तालिमहरू प्रत्येक वर्ष दिइरहेको हामी पाउँछौँ। जस्तै कृषि तथा पशुपालन सम्बन्धी तालिम, मौरी पालन सम्बन्धी, फुल खेती, अचार या जाम बनाउने, मेकानिक, हस्तकला, सिलाई बुनाई, कटिङ, टेलरिङ, सेल्फ हेल्पद्वारा साबुन बनाउने, धूप बनाउने, मैन

बत्ती, कुच्चो जो चाहिँ जस्ता दैनिक जीवनमा सबैलाई आवश्यक वस्तुहरूको उत्पादन गर्ने सीपमूलक तालिमहरू प्राप्त भइरहेको हामी पाउँछौँ। यी सीपमूलक तालिमहरूमा हामी ग्रामीण नारीहरू पनि दक्ष बन्न सक्यौँ भने हामीले पनि हाम्रै क्षेत्र वा आफ्नै बारीमा धेरै उत्पादनहरू गर्न सक्छौँ। सबै मिली धेरै उत्पादन गर्न सके सानोतिनो उद्योग सुरु गर्न सक्छन् भन्ने छौँ, होइन? अब शिक्षा नै बेरोजगार रूपी ठूलो समस्याको एकमात्र स्थायी समाधान है बिन्ताज्यू। तर यसको लागि प्रमाण पत्रमुखी शिक्षा मात्र नभएर सिप प्रविधि र उद्यमशीलतामुखी शिक्षामा जोड दिनु खुबै आवश्यक ठहर्दछ। सरकार, शैक्षिक संस्था र निजी क्षेत्र मिलेर पाठ्यक्रम सुधार र व्यावहारिक तालिममा लगानी गरेमा मात्र शिक्षाले बेरोजगारमा प्रभावकारी भूमिका खेल्न सक्छ। अब डिजिटल र आधुनिक शिक्षाले मानिसलाई प्रविधिसँग जोड्छ। अनलाइनमा नयाँ अवसरहरू सिर्जना हुन्छन्। कृषि, उद्योग र सेवा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन सकिन्छ। अब वैदेशिक रोजगारीमा पनि त प्रतिस्पर्धा चलिरहेको छ, होइन? अब शिक्षित र सिपयुक्त जनशक्तिले स्वदेशमा, आफ्नै देशमा मात्र नभई अन्तर्राष्ट्रिय श्रम बजारमा पनि उच्च स्तरीय र राम्रो आमदानी रोजगारी प्राप्त गर्न सक्छन्। अब आर्थिक तथा सामाजिक रूपान्तर भन्छ, यो चाहिँ शिक्षाले मानिसको चेतना नै बढाउँछ, जसले हाम्रो निर्णय गर्ने क्षमता बढाउँछ, नेतृत्व र समस्या समाधान गर्ने क्षमताको विकास पनि गर्छ। देशको जनशक्ति दक्ष हुँदा चाहिँ धेरै रोजगारहरू चाहिँ भित्रिन्छ या भित्रेर जान्छ, होइन बिन्ताज्यू?

अब बेरोजगार आजको सबैभन्दा ठूलो समस्या हुन गएको छ। हरेक वर्ष लाखौँ युवा युवतीहरूले डिग्री लिन्छन् तर काम पाउँदैन। यसको मुख्य कारण कतै न कतै हाम्रो शिक्षा प्रणाली साथै जागरूकता पनि हो कि भन्न अत्युक्ति नहोला। हाम्रो शिक्षा जागिर खोज्ने जनशक्ति उत्पादन गर्छ तर जागिर सिर्जना गर्ने चाहिँ होइन है। त्यसैले शिक्षाको भूमिकालाई हामी नयाँ ढङ्गले हेर्न जरुरी छ। शिक्षाले सिप दिनुपर्छ, केवल प्रमाण पत्र मात्र होइन। अब बेरोजगारी निवारणमा चाहिँ शिक्षाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ है। शिक्षाले दक्ष जनशक्ति निर्माण गरेर देशको आर्थिक र सामाजिक विकासमा प्रत्यक्ष योगदान चाहिँ पुर्याउँछ। अब शिक्षा पनि एउटा अब सैद्धान्तिक शिक्षा भयो है। रोजगार योग्य सिप अब शिक्षाले चाहिँ व्यक्तिलाई प्राविधिक, व्यावसायिक र व्यावहारिक ज्ञान प्रदान गर्छ जसले बजारको माग अनुसारको दक्ष जनशक्ति तयार गर्छ। प्रतिस्पर्धात्मक क्षमता शिक्षित र व्यक्तिले आधुनिक प्रविधि र कार्यशैली सजिलै सिक्न सक्छन् जसले गर्दा रोजगार बजारमा उनीहरूको माग उच्च हुन्छ, धेरै माग हुन्छ उहाँहरूको है। स्वरोजगार र उद्यमशीलताको प्रवर्धन भन्छ नि, अब जसले चाहिँ स्वरोजगार आफूलाई नै आफू रोजगार भएर बस्नु सिकाउँछ, अरूलाई पनि आफूले आफूलाई मात्र रोजगार नबनाएर अरूलाई पनि रोजगारी दिलाउने काम गर्छ है। नयाँ अवसरको सृजना, अब जस्तो कि त्यो अवसर दिने, अब काम गर्ने अवसर दिने भनौँ न, सिधै भन्नु हो भने है मौका दिने, त्यो चाहिँ सृजना गर्छ। आधुनिक शिक्षाले मानिसलाई केवल उत्पादनमा वृद्धि, अब है भारत जस्तो कृषि प्रधान देशमा कृषि शिक्षाले परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउन मद्दत गर्छ। अब पुरानो हिसाबले नै काम गरिरह्यौँ भने चाहिँ त्यो काम चाहिँ अब चल्दैन है। हामीले अब डिजिटल भारत भन्दैछ होइन, त्यही अनुसारले नै हामीले काम गरेर जानुपर्ने भइसकेको छ, जसले यस क्षेत्रमा नयाँ र मर्यादित रोजगारका अवसरहरू सिर्जना गर्छ। यो भित्र चाहिँ हामी अब दक्ष एउटा समशक्ति भन्छ होइन, त्यसमा चाहिँ शिक्षित र सिपयुक्त जनशक्ति वैदेशिक रोजगारीमा जाँदा श्रम शोषणबाट बाँच्न सक्छ। दक्ष श्रमिकले चाहिँ धेरै राम्रो आमदामी है गर्न सफल हुन्छन्। शिक्षाले चाहिँ सकारात्मक

0: सोच र चेतनाको पनि विकास गर्छ है. श्रमको अब सम्मान भन्छ नि, जुन एउटा यो त सानो काम भन्ने एउटा त्यो भावनाहरूलाई चाहिँ हटाएर है श्रमको चाहिँ सम्मान गर्न सिकाउँछ. शिक्षाले जुनसुकै कामलाई पनि सानो वा ठुलो नभनी आदर गर्ने मानसिकताको विकास गराउँदछ. यसले युवाहरूलाई देशभित्रै उपलब्ध अवसरहरू पाउन प्रेरित गर्छ.
1: हजुर जसो दाजु, हामी यो नारी प्रगति कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ होइन.
0: हजुर हजुर.
1: जाँदा जाँदै पनि तपाईँले यो हामी जुन विषयमा हामी कुरा गर्दै थियौँ, बेरोजगार निवारणमा शिक्षाको भूमिका, यसमाथि तपाईँ अन्तमा जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
0: अन्तमा भन्नु पर्दा सिपमूलक शिक्षा, व्यवहारिकता अनि अनुशासित र लगनशीलता भएमा बेरोजगारबाट रोजगार बन्न चाहिँ सफल हुनेछौँ.
1: हजुर हजुर, एकदम ठिक भन्नुभयो तपाईँले. त श्रोता, यहाँ जसोदा राईज्यूले बेरोजगार निवारणमा शिक्षाको भूमिका माथि अति राम्रो बुदाहरू हामी समक्ष राखिदिनु भयो. त यस्तै विषयहरूलाई लिएर भविष्यमा पनि आउनुहुन्छ भन्ने आशा राख्दै आजका लागि यहाँबाट साथै हाम्रा श्रोताहरूबाट बिदा लिन चाहे. नमस्कार.
0: हवस् त.

आदरणीय श्रोतागण नमस्कार शिक्षा ज्योति कार्यक्रममा सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गमा म सञ्जलिका शर्मिष्ठाको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन त कार्यक्रमको प्रथममा सुन्नुहोस् देश वन्दना

अब शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौँ ऐतिहासिक धरोहर अन्तर्गत गिजाको विशाल पिरामिड बारेमा केही रोचक जानकारी र यस कार्यक्रमलाई प्रस्तुत गर्नको निम्ति यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षिका शैलेन लेप्चाज्यू।

कल्पना गर्नुहोस्, तपाईँ एउटा यस्तो संरचनाको अगाडि उभिनु भएको छ जुन आजभन्दा 4500 वर्ष पहिले निर्माण गरिएको थियो। एउटा यस्तो स्मारक जसले राज्यहरूको उदय र पतन देख्यो, साम्राज्यहरूको विस्तार र विनाश देख्यो, धर्म र संस्कृतिका परिवर्तनहरू देख्यो र हजारौं वर्षदेखि मानव जिज्ञासालाई निरन्तर आकर्षित गरिरहेको छ। एउटा यस्तो संरचना जुन इजिप्टको तातो मरुभूमिमा 4500 वर्ष भन्दा

बढी समयदेखि उभिएको छ। त्यो स्मारक हो गिजाको विशाल पिरामिड। गिजाको पिरामिड केवल ढुङ्गाहरूको विशाल थुप्रो होइन, यो प्राचीन इजिप्टका राजा खुफुको शाही समाधि हो। यो धार्मिक विश्वासको प्रतीक हो। यो वास्तुकला र निर्माण प्रविधिको असाधारण उपलब्धि हो। यो राजकीय शक्तिको प्रदर्शनी पनि हो। यो हजारौं मानिसको श्रम र संगठनको परिणाम हो। र सबैभन्दा महत्वपूर्ण कुरा, यो मानव सभ्यताले मृत्यु र समयलाई जितेर आफ्नो अस्तित्वलाई अनन्त बनाउने गरेको प्रयासको एउटा विशाल प्रतीक हो। यो विशाल पिरामिड गिजा परिसरमा रहेका तीन प्रमुख पिरामिड मध्ये सबैभन्दा ठूलो हो। यो इजिप्टको पुरानो राज्यको चौथो राजवंशका फेरो खुफु, जसलाई ग्रीकहरूले कियोप्स भनेर चिन्थे, उनका लागि निर्माण गरिएको थियो। यो सेभेन वन्डर्स अफ द वर्ल्ड अर्थात् प्राचीन विश्वका सात आश्चर्य मध्ये सबैभन्दा पुरानो हो, र ती सात मध्ये आजसम्म बाँकी रहेको एकमात्र आश्चर्य पनि यही नै हो। तर विशाल पिरामिडलाई साँच्चिकै बुझ्न हामीले केवल यसको उचाइ र आकार हेरेर पुग्दैन, हामीले प्रश्न गर्नुपर्छ, यो किन निर्माण गरियो, यसलाई कसले निर्माण गर्यो, लाखौं होइन करोडौं टन बराबरका ढुङ्गाहरू कसरी काटिए, त्यो समयका मानिसहरूसँग यस्तो विशाल संरचना निर्माण गर्ने ज्ञान कहाँबाट आयो, र अझ महत्वपूर्ण प्रश्न, यति विशाल स्मारक निर्माण गर्न सक्ने समाज कस्तो थियो। आज हामी समयलाई हजारौं वर्ष अगाडि फर्काउँदैछौ। हामी प्राचीन इजिप्टमा प्रवेश गर्नेछौ र विशाल पिरामिडलाई केवल एउटा पुरानो स्मारकका रूपमा होइन, राजनीति, धर्म, शक्ति, श्रम, गणित, निर्माण प्रविधि, मृत्यु र मानव कल्पनाको कथाका रूपमा बुझ्ने प्रयास गर्नेछौ। आज हामीले देख्ने विशाल पिरामिड त्यही अवस्थामा छैन जुन अवस्थामा यो प्राचीन समयमा थियो। जब यो निर्माण सम्पन्न भयो, यसको उचाइ लगभग 146.6 मिटर अर्थात् करिब 481 फिट थियो। हजारौं वर्षसम्म यो संसारमा मानवले निर्माण गरेको सबैभन्दा अग्लो संरचना थियो। आज यसको मूल उचाइ घट्नुको मुख्य कारण यसको बाहिरी सतहमा लगाइएको धेरै जसो चिल्लो सेतो चुन ढुङ्गा हराइसक्नु हो। यसको आधार पनि उत्तिकै विशाल छ। प्रत्येक पक्षको लम्बाई लगभग 230 मिटर थियो। सम्पूर्ण पिरामिड 23 लाख ढुङ्गाका खण्डहरू प्रयोग गरिएको अनुमान गरिन्छ। यी ढुङ्गाहरू सबै एउटै प्रकारका थिएनन्। धेरै जसो संरचना स्थानीय चुन ढुङ्गाबाट बनाइएको थियो, तर बाहिरी सतहलाई चिल्लो र चम्किलो बनाउन अझ राम्रो गुणस्तरको सेतो चुन ढुङ्गा टुराबाट ल्याइएको थियो। त्यसै गरी भित्री भागका केही महत्वपूर्ण संरचनामा प्रयोग गरिएको ग्रेनाइट दक्षिण इजिप्टको अस्वनबाट ल्याइएको थियो। अस्वन जिगाबाट 100 किलोमिटर टाढा थियो। यसको अर्थ स्पष्ट छ, पिरामिड निर्माण गर्नु भनेको केवल ढुङ्गा थुपार्नु थिएन, यसका लागि खानीहरू सञ्चालन गर्नु पर्थ्यो, ढुङ्गा काट्नु पर्थ्यो, हजारौं मानिसलाई व्यवस्थित गर्नु पर्थ्यो, उनीहरूका लागि खाना र पानीको व्यवस्था गर्नु पर्थ्यो, ढुङ्गाहरू डुवानी गर्न ढुङ्गाहरू चाहिन्थ्यो, सर्वेक्षक, वस्तुकार, कारिगर, प्रशासक र कर्मीहरू बीच तालमेल आवश्यक थियो। यसकारण विशाल पिरामिडलाई एउटा भवन मात्र भन्नु पर्याप्त हुँदैन, यो वास्तवमा सम्पूर्ण राज्यको सामूहिक परियोजना पनि थियो, र यही कुराले हामीलाई यसको ऐतिहासिक पृष्ठभूमितर्फ लैजान्छ। विशाल पिरामिडलाई बुझ्न हामीले पहिले प्राचीन इजिप्टलाई बुझ्नुपर्छ। प्राचीन इजिप्टको सभ्यता नायल नदी वरिपरि विकसित भएको थियो। नायल नदी केवल पानीको स्रोत थिएन, यो कृषि, यातायात, व्यापार, बस्ती र आर्थिक जीवनको आधार थियो। नायलको नियमित बाढीले खेतीका लागि उर्वर माटो उपलब्ध गराउँथ्यो। यसले पर्याप्त कृषि उत्पादन सम्भव बनायो, र जब समाजमा आवश्यकता भन्दा बढी उत्पादन हुन थाल्यो, त्यहाँ केही मानिसहरू पूर्ण रूपमा खेती बाहेकका काममा लाग्न सक्ने भए। यसरी कारिगर, पुजारी, प्रशासक, सैनिक, लेखक, निर्माणकर्ता र अन्य विशेषज्ञ वर्गको विकास भयो। यही सामाजिक र आर्थिक संगठनले पछि यस्ता विशाल स्मारकहरू निर्माण गर्न सम्भव बनायो। पिरामिड प्राचीन इजिप्टको पुरानो राज्यकालमा निर्माण भएको थियो। यो समय इजिप्टमा केन्द्रीय राजसत्ता बलियो हुँदै गएको समय थियो, र यसै कालमा पिरामिड निर्माणको परम्परा आफ्नो उच्च स्तरमा पुगेको थियो। विशाल पिरामिडको केन्द्रमा एउटा नाम छ, फेरो खुफु। खुफु इजिप्टको

पनि पिरामिड निर्माणमा धेरै प्रयोग भए। बेन्ट पिरामिड र रेड पिरामिड जस्ता संरचनाहरू यही विकास क्रममा महत्वपूर्ण उदाहरण हुन्। यसैले विशाल पिरामिड अचानक निर्माण भएको कुनै एकल उपलब्धि होइन, यो धेरै पुस्ताले संकलन गरेको वस्तुकला, गणित र निर्माण सम्बन्धी ज्ञानको परिणाम थियो। अब हामी एउटा अत्यन्त आधारभूत प्रश्नमा आउँछौ, विशाल पिरामिड किन बनाइयो? यसको सबैभन्दा सरल उत्तर हो, यो फेरो खुफुको शाही समाधिका रूपमा निर्माण गरिएको थियो। तर यो उत्तर मात्र पर्याप्त छैन। प्राचीन इजिप्टमा मानिसहरूका लागि चिहान केवल मृत शरीर राख्ने ठाउँ थिएन, मृत्यु उनीहरूका लागि अस्तित्वको अन्त्य थिएन। उनीहरूले मृत्यु पछिको जीवनमा विश्वास गर्थे। मृत व्यक्तिको शरीर सुरक्षित राख्न आवश्यक थियो। मृतकका लागि भोजन र अन्य सामग्रीको व्यवस्था आवश्यक थियो। धार्मिक अनुष्ठानहरू निरन्तर चलिरहनु पर्थ्यो। राजाको मृत्यु पछि पनि उनको अस्तित्व कायम रहने विश्वास थियो। त्यसैले राजाको समाधि एउटा सम्पूर्ण धार्मिक प्रणालीको हिस्सा थियो। विशाल पिरामिड पनि यही विश्वाससँग जोडिएको थियो। यसको पुरानो इजिप्सियन नाम अखेत खुफु थियो। यसको अर्थ लगभग खुफुको क्षितिज भन्ने हुन्छ। यो नाम निकै अर्थपूर्ण छ। क्षितिज त्यही स्थान हो जहाँ सूर्य उदाउँछ र अस्ताउँछ। प्राचीन इजिप्टमा सूर्यको दैनिक यात्रा मृत्यु र पुनर्जन्मको प्रतीकसँग जोडिन्थ्यो। यसैले पिरामिड खुफुको मृत्यु मात्रसँग सम्बन्धित थिएन, यो उनको परलोकमा प्रवेश र पुनर्जन्मसँग पनि सम्बन्धित थियो। विशाल पिरामिडलाई केवल धार्मिक संरचनाका रूपमा हेर्नु पनि पर्याप्त हुँदैन, यसको अर्को अत्यन्त महत्वपूर्ण पक्ष हो राजनीतिक शक्ति। यति ठुलो स्मारक निर्माण गर्न राज्यसँग विशाल स्रोतहरू हुनु पर्थ्यो। हजारौं मानिसलाई एक ठाउँमा ल्याउनु पर्थ्यो, उनीहरूलाई खाना र बस्ने व्यवस्था गर्नु पर्थ्यो, दूर दराजका क्षेत्रबाट डुङ्गाहरू सञ्चालन गर्नु पर्थ्यो, खानीहरूमा काम गर्नु पर्थ्यो, निर्माण स्थलमा सामग्रीको व्यवस्थापन गर्नु पर्थ्यो। यसैले विशाल पिरामिडले प्राचीन इजिप्टमा केन्द्रीयकृत राज सत्ता रहेको प्रमाण दिन्छ। यसले सामाजिक वर्गीकरण पनि देखाउँछ। सबै मानिसको सामाजिक स्थिति समान थिएन। राजा सबैभन्दा माथि थिए। उनका परिवार, उच्च अधिकारी, पुजारी, प्रशासक, सैनिक र अन्य विशेषज्ञ वर्गहरू पनि राज्य संरचनाका महत्वपूर्ण भाग थिए। यसरी पिरामिड केवल ढुङ्गाबाट बनेको संरचना होइन, यसले प्राचीन इजिप्टको सामाजिक पदानुक्रम र राजनीतिक संगठनलाई पनि ढुङ्गामा रूपान्तरण गरेको थियो। विशाल पिरामिडको विषयमा एउटा पुरानो लोकप्रिय धारणा छ। त्यो धारणा के हो भने, पिरामिड हजारौं वा लाखौं दासहरूले निर्माण गरेका थिए, तर आधुनिक पुरातात्विक अनुसन्धानले यो तस्वीरलाई धेरै जटिल बनाएको छ। पुरातात्विक प्रमाणहरूले श्रमिकहरूको बस्ती, समाधि, निर्माण स्थल, अभिलेख, भित्तामा लेखिएका चिन्हहरू र प्रशासनिक संरचनाहरू पत्ता लगाएका छन्। यी प्रमाणहरूले देखाउँछ कि पिरामिड निर्माण गर्न मानिसहरू केवल पहिचान विहीन दासहरूको समूह थिएनन्। त्यहाँ विभिन्न प्रकारका श्रमिकहरू थिए, ढुङ्गा काट्ने मानिसहरू, ढुङ्गा बोक्ने मानिसहरू, कारिगरहरू, बढाईहरू, ढुङ्गा चलाउने मानिसहरू, खानीमा काम गर्ने श्रमिकहरू, अधिकारीहरू, खाना व्यवस्थापन गर्ने मानिसहरू र निर्माणको निरीक्षण गर्ने निरीक्षकहरू। केही प्रमाणहरूले काम गर्ने समूहहरूको नाम समेत देखाउँछन्। यी समूहहरूले आफूलाई खुफुको नामसँग जोडेर पहिचान गरेका थिए। यसले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाउँछ, विशाल पिरामिड केवल फेरोको आदेशले बनेको भए पनि यसलाई वास्तविक रूपमा निर्माण गर्ने मानिसहरू हजारौं साधारण मानवहरू थिए। उनीहरूको श्रमले नै खुफुको विशाल स्मारकलाई सम्भव बनायो। श्रमिकहरूको संख्या बारे विद्वानहरू बीच पूर्ण सहमति छैन। केही अनुमान अनुसार लगभग 13,000 मानिस संलग्न भएको हुन सक्छ, जबकि कुनै समयमा संख्या 40,000 पुगेको हुन सक्ने अनुमान पनि गरिएको छ। तर यही संख्या जे भए पनि मुख्य कुरा यही हो, यो एउटा व्यवस्थित र ठूलो श्रम शक्ति भएको परियोजना थियो। अब पिरामिडको मुख्य सामग्री तर्फ जाउँ। विशाल पिरामिडमा अनुमानित 23,00,000 ढुङ्गाका शिलाखण्ड प्रयोग भएका छन्। धेरै जसो चुन ढुङ्गा गिजा क्षेत्रमा नै पाइने स्थानीय खानीबाट ल्याइएको थियो, तर बाहिरी सतहका लागि अझ राम्रो गुणस्तरको सेतो चुन ढुङ्गा
टुराबाट ल्याइएको थियो। त्यो चिल्लो

रङ्गो र उज्यालो ढुङ्गाले पिरामिडको बाहिरी सतहलाई चम्किलो बनाएको थियो। आज हामीले देख्ने खस्रो ढुङ्गाको सतह भन्दा प्राचीन समयमा पिरामिड एकदमै फरक देखिन्थ्यो। घामको उज्यालोमा सेतो पिरामिड टाढैबाट चम्किन्थ्यो। अर्कोतर्फ ग्रेनाइट दक्षिण इजिप्टको अस्वनबाट ल्याइएको थियो। यो गिजाबाट सयौं किलोमिटर टाढा थियो, त्यसैले ढुङ्गा निकाल्नु मात्र चुनौती थिएन, यसलाई गिजासम्म पुर्याउनु पनि ठूलो चुनौती थियो। र यहाँ नाइल नदीको भूमिका अत्यन्त महत्वपूर्ण छन्। नाइल प्राचीन इजिप्टको प्रमुख यातायात मार्ग थियो। ढुङ्गाहरूमा मानिस निर्माण सामग्री डुवानी गर्ने गर्दथे। अर्को महत्वपूर्ण कक्ष छ, त्यो हो रानीको कक्ष। तर यसको नामबाट भ्रमित हुनुहुँदैन। यस कक्षमा कुनै रानीलाई वास्तवमै गाडिएको थियो भन्ने स्पष्ट प्रमाण छैन। कक्षको एउटा भित्तामा एउटा गहिरो भाग छ। यसबाट दुईवटा साँघुरा सुरुङहरू बाहिरीतर्फ जान्छन्। आधुनिक समयमा यी सुरुङहरूको अध्ययनका लागि रोबोट प्रविधिको प्रयोग गरिँदै आएको छ। 19औं शताब्दीमा एउटा सुरुङभित्र काठको टुक्रा सहित केही वस्तु भेटिएको थियो। अचम्मको कुरा के छ भने त्यो काठको टुक्रा लामो समयसम्म हरायो, पछि त्यो पुनः फेला पर्यो। त्यसमा रेडियो कार्बन काल निर्धारण विधि प्रयोग गरियो, तर त्यसबाट पर्याप्त मिति खुफुको शासनकाल भन्दा धेरै पुरानो देखायो। यसको अर्थ पिरामिड नै त्यति पुरानो थियो भन्ने होइन, सम्भवत त्यो काठ कुनै पुरानो रुखबाट आएको हुन सक्छ वा पुरानो काठलाई पुनः प्रयोग गरिएको हुन सक्छ। यसले पुरातत्वको एउटा महत्वपूर्ण सिद्धान्त सम्झाउँछ। एउटा वस्तुको मिति र सम्पूर्ण संरचनाको मिति एउटै कुरा होइन। अब हामी विशाल पिरामिडको सबैभन्दा प्रभावशाली आन्तरिक संरचना मध्ये एकमा आइपुग्छौ, त्यो हो विशाल दीर्घ। यो करिब 47 मिटर लामो र लगभग 21 मिटर अग्लो संरचना हो। यसका भित्ताहरू सावधानीपूर्वक मिलाएर राखिएका चुन ढुङ्गाका खण्डहरूबाट निर्माण गरिएका छन्। भित्ताहरू माथितिर जाँदै गर्दा भित्तातर्फ झुक्दै जान्छन्। यस प्रकारको निर्माण प्रविधिलाई कर्पेल कन्स्ट्रक्सन भनिन्छ। विशाल दीर्घको वास्तविक उद्देश्य बारे पनि पूर्ण सहमति छैन। यसले राजाको कक्षतर्फ जाने बाटो र विशाल ग्रेनाइट शिलाबाट बनेका रोक्ने ढुङ्गाहरूको व्यवस्थापनमा भूमिका खेलेको हुन सक्छ, तर यसको सम्पूर्ण कार्य अझै निश्चित रूपमा प्रमाणित भएको छैन। यसैले विशाल पिरामिडका केही भागहरूमा हामीले देख्न सक्छौँ, तर तिनको वास्तविक उद्देश्य बुझ्न अझै अनुसन्धान आवश्यक छ। अब हामी पिरामिडको सबैभन्दा प्रसिद्ध आन्तरिक कक्षमा पुग्छौँ, राजाको कक्ष। यो कक्ष अन्य धेरै भागभन्दा फरक छ। यसको निर्माणमा मुख्य रूपमा ग्रेनाइट प्रयोग गरिएको छ। यसको माथि विशाल ग्रेनाइटका शिलाखण्डहरू राखिएका छन्। राजाको कक्षमाथि थप 5 वटा संरचनात्मक कक्ष छन्। यी कक्षहरूले माथि रहेको पिरामिडको विशाल भारलाई राजाको कक्षमा सिधै पर्न नदिने काम गरेको हुन सक्ने विश्वास गरिन्छ। कक्षभित्र एउटा ठूलो ग्रेनाइटको सेउपेटी छ। यो एउटा विशाल ग्रेनाइटका शिलाखण्डहरूबाट बनेको हो। यसलाई निर्माण सम्पन्न भएपछि सानो बाटो हुँदै भित्र ल्याउन निकै कठिन हुने भएकोले कक्ष निर्माणको क्रममा नै भित्र राखिएको थियो। र जब आधुनिक समयमा मानिसहरू यस कक्षमा प्रवेश गरे, सेउपेटीका खाली थियो। राजाको शरीर थिएन, राजकीय खजाना थिएन। फेरि हामी एउटा पुरानो प्रश्नमा पुग्छौँ, राजा कहाँ गए? विशाल पिरामिडको अनुसन्धान अझै समाप्त भएको छैन। सन् 2017मा पिरामिडहरूको परीक्षण परियोजनाले पिरामिडभित्र एउटा ठूलो खाली ठाउँ पत्ता लगाएको घोषणा गर्यो। यो ठाउँ पत्ता लगाउन आधुनिक वैज्ञानिकहरूले म्युन रेडियोग्राफी प्रयोग गरे। यी कणहरू पृथ्वीमा निरन्तर आइरहेका हुन्छन्। यिनीहरू विशाल संरचनाबाट कसरी पार हुन्छन् भन्ने अध्ययन गरेर वैज्ञानिकहरूले संरचनाभित्र घनतत्वको परिवर्तन पत्ता लगाउन सक्छन्। यस प्रविधिले पिरामिडभित्रको एउटा ठूलो खाली भाग रहेको संकेत दियो। यो कम्तीमा करिब 30 मिटर लामो हुन सक्ने अनुमान गरिएको छ। तर यसको वास्तविक उद्देश्य के थियो? के यो निर्माणसँग सम्बन्धित कुनै खाली स्थान थियो? के यो कुनै भित्री मार्ग थियो? के यो कुनै संरचनात्मक भाग थियो? वा यसको अर्कै कुनै उद्देश्य थियो? यस विषयमा अझै पूर्ण रूपमा निष्कर्षमा पुग्न सकिएको छैन, र यही अनिश्चितताले विशाल

पिरामिडलाई आज पनि रहस्यले भरिएको संरचना बनाइएको छ। अब एउटा महत्वपूर्ण कुरा सम्झौ, विशाल पिरामिड एक्लै थिएन, यो एउटा विशाल राजकीय समाधि परिसरको केन्द्र थियो। त्यहाँ मृत्यु पश्चात गरिने धार्मिक संस्कारका लागि मन्दिर थियो। त्यहाँ पिरामिडलाई मन्दिरसँग जोड्ने विशेष मार्ग थियो। त्यहाँ तल्लो मन्दिर पनि थियो। राज परिवारका सदस्यहरूसँग सम्बन्धित साना पिरामिडहरू थिए। त्यहाँ डुङ्गा राख्ने खडालहरू पनि थिए। यसका साथै वरिपरि उच्च वर्गीय व्यक्तिहरूका समाधि स्थलहरू र अन्य थुप्रै चिहानहरू राखिएका थिए। यसको अर्थ विशाल पिरामिडलाई एउटा मात्र भवनका रूपमा बुझ्न उचित हुँदैन। वास्तवमा यो एउटा विशाल धार्मिक तथा राजनीतिक केन्द्र थियो। राजाको मृत्यु भएपछि उनको आत्मा र परलोकसँग सम्बन्धित धार्मिक अनुष्ठानहरू यही परिसरमा सञ्चालन गरिन्थे। विशाल पिरामिडको पूर्वतर्फ केही साना पिरामिडहरू छन् जसलाई रानीहरूका पिरामिड भनिन्छन्। यी पिरामिडहरू खुफुको परिवारसँग सम्बन्धित हुन सक्ने विश्वास गरिन्छ। त्यहाँ एउटा सानो सहायक पिरामिड पनि थियो। यसका साथै वरिपरिका समाधि स्थलहरूमा राज परिवारका सदस्यहरू र उच्च अधिकारीहरूका समाधिहरू पनि भेटिन्छन्। यसबाट हामी प्राचीन इजिप्टको सामाजिक संरचना बुझ्न सक्छौ। राजा एक्लै थिएनन्, उनको परिवार थियो, अधिकारीहरू थिए, पुजारीहरू थिए, प्रशासकहरू थिए र उनीहरूको समाधिको स्थानले उनीहरूको राजासँगको सामाजिक र राजनीतिक सम्बन्धलाई पनि देखाउँछ। यसरी हेर्दा पिरामिड परिसर स्वयं एउटा प्रकारको सामाजिक नक्सा जस्तो देखिन्छ। केन्द्रमा राजा, वरिपरि उनका परिवार र उच्च वर्ग, र त्यसपछि अन्य सामाजिक समूहहरू, अर्थात् सामाजिक पदानुक्रम पनि वास्तुकलामा प्रतिबिम्बित भएको छ। विशाल पिरामिडसँग सम्बन्धित अर्को अद्भुत खोज हो खुफुको डुङ्गा। सन 1954 पुरातत्वविधिहरूले पिरामिडको छेउमा एउटा विशाल डुङ्गा भेटाए। यो डुङ्गा पूर्ण अवस्थामा थिएन, यसलाई धेरै टुक्रामा छुट्याएर राखिएको थियो। करिब 1200 भन्दा बढी काठका टुक्राहरू भेटिए। यी टुक्राहरूलाई वर्षौंसम्म संरक्षण गरेर पुनः जोडियो। पूर्ण निर्माणपछि डुङ्गाको लम्बाइ करिब 43.6 मिटर भयो। यसमा देवदारको काठ प्रयोग गरिएको थियो। काठका भागहरूलाई डोरी प्रयोग गरेर जोडिएको थियो। यो डुङ्गा केवल यातायातको साधन मात्र थिएन, प्राचीन इजिप्टमा डुङ्गाको धार्मिक महत्व पनि थियो। नाइल नदी जीवनको केन्द्र थियो। डुङ्गा, मानिस र अन्य सामग्री डुङ्गाबाट डुवनी हुन्थ्यो र धार्मिक कल्पनामा पनि सूर्यदेव आकाशमा डुङ्गाबाट यात्रा गर्ने विश्वास थियो। त्यसैले राजकीय अन्त्येष्टि डुङ्गाहरूको धार्मिक र प्रतीकात्मक अर्थ पनि हुन सक्छ। पछि खुफुको डुङ्गालाई विशाल पिरामिड नजिक रहेको पुरानो सङ्ग्रहालयबाट ग्रान्ड इजिप्सियन म्युजियम तर्फ सारिएको छ। अर्को डुङ्गा राख्ने खडाल पनि अनुसन्धान गरिएको छ। यी खोजहरूले खुफुको परिसर कति विशाल र व्यवस्थित थियो भन्ने कुरा अझ स्पष्ट पार्छ। अब एउटा स्वाभाविक प्रश्न उठ्छ, यति ठूलो परियोजनामा काम गर्ने मानिसहरू कहाँ बस्थे? गिजा परिसर नजिकै पुरातत्वविदहरूले बस्तीका अवशेषहरू फेला पारेका छन्। यस क्षेत्रलाई कहिलेकाहीँ हराएको सहर भनेर पनि चिनिन्छ। अनुसन्धानकर्ताहरूले यहाँ विस्तृत अध्ययन गरेका छन्। ठूला दीर्घ जस्ता संरचनाहरू, भण्डारण क्षेत्रहरू र अन्य प्रशासनिक अवशेषहरू भेटिएका छन्। त्यहाँ यी संरचनाहरू गिजाको निर्माण परियोजनासँग सम्बन्धित थिए भन्ने प्रमाणहरू छन्। तर यसको व्याख्या समयसँगै परिवर्तन हुँदै आएको छ। गिजा क्षेत्रमा श्रमिकहरूको समाधि स्थल पनि भेटिएको छ। यी समाधिहरू अत्यन्त महत्त्वपूर्ण छन् किनभने यसले हामीलाई पिरामिड निर्माण गर्ने मानिसहरू केवल इतिहासको छायामा हराएका श्रमिक थिए भन्ने सोचलाई चुनौती दिन्छ। उनीहरूका आफ्नै बस्ती थिए, उनीहरूलाई खाना दिइन्थ्यो, उनीहरूको मृत्यु भएपछि उनीहरूलाई समाधि दिइन्थ्यो, केही अवस्थामा उनीहरूलाई सम्मानका साथ गाडिएको देखिन्छ। यसले पिरामिड निर्माणको श्रम प्रणाली अत्यन्त जटिल भएको देखाउँछ। यसको अर्थ सबै श्रमिक स्वतन्त्र र सुखी थिए भन्ने पनि होइन। प्राचीन समयमा श्रम कठोर थियो, राज्यको शक्ति ठूलो थियो, सामाजिक असमानता स्पष्ट थियो। तर पुरानो सबै काम दासहरूले गरे भन्ने सरल कथा
आधुनिक प्रमाणसँग मेल

हुँदैन। वास्तविक कथा अझ जटिल छ। विशेषज्ञ कामदार थियो र हजारौं मानिसको सामूहिक श्रम थियो। अब फेरि विशाल पिरामिडको मूल महत्त्वतर्फ फर्कौँ। यसमा धर्म र राजनीति एकअर्काबाट छुटिएका छैनन्। राजा केवल राजनीतिक शासक थिएनन्, उनको धार्मिक भूमिका पनि थियो। इजिप्सियन विश्वास अनुसार फेरो मानव संसार र देवताहरू बीचको महत्त्वपूर्ण सम्बन्धको केन्द्र थियो। राजाको मृत्यु भएपछि उनको धार्मिक महत्त्व समाप्त हुँदैन थियो। उनको आत्माको निरन्तर अस्तित्व सुनिश्चित गर्न धार्मिक अनुष्ठान आवश्यक थियो। यसैले पिरामिड धार्मिक संरचना थियो, तर यसको आकार र भव्यताले राजकीय शक्तिलाई पनि देखाउँथ्यो। प्राचीन इजिप्सियनहरूका लागि मृत्यु जीवनको अन्त्य मात्र थिएन। उनीहरूले मृत्यु पछिको अर्को अस्तित्वमा विश्वास गर्थे। त्यसैले मृत शरीरलाई सुरक्षित राख्नु आवश्यक थियो। समाधिमा आवश्यक सामग्री राखिन्थ्यो। त्यहाँ खाना तथा अन्य आवश्यक अर्पण सामग्रीको व्यवस्था पनि गरिन्थ्यो। धार्मिक अनुष्ठानहरू गरिन्थे। राजाको परलोक यात्रा सुनिश्चित गर्नु राज्यको धार्मिक कर्तव्य थियो। यसै कारण विशाल पिरामिडको निर्माणलाई केवल आर्थिक वा राजनीतिक परियोजना भनेर बुझ्नु अधुरो हुन्छ। यसको मूलमा एउटा गहिरो धार्मिक विश्वास थियो। मानिस मरेपछि उसको अस्तित्व कुनै न कुनै रूपमा जारी रहन्छ। खुफुको पिरामिडको नाम अखेत खुफु अर्थात् खुफुको क्षितिजले यही पुनर्जन्मको प्रतीकात्मक संसारसँग सम्बन्धित अर्थ दिन्छ। सूर्य अस्ताउँछ तर फेरि उदाउँछ। त्यसै गरी मृत्यु पछि पनि नयाँ जीवन सम्भव छ भन्ने धार्मिक कल्पना थियो। पिरामिड त्यस विश्वासलाई वस्तुकलामा रूपान्तरण गर्ने प्रयास थियो। विशाल पिरामिडको इतिहासमा अर्को महत्त्वपूर्ण नाम हो हेरोडोटस। उनी 5 शताब्दी ईसा पूर्वमा इजिप्ट पुगेका एक ग्रिक इतिहासकार थिए। उनले पिरामिड बारे धेरै विवरण लेखे, तर त्यहाँ एउटा कुरा ध्यान दिनुपर्छ। हेरोडोटस पिरामिड निर्माण भएको समय भन्दा 2000 वर्ष भन्दा बढी पछि बाँचेका थिए। यसैले उनले पिरामिड निर्माण आफ्नै आँखाले देखेका थिएनन्। उनका जानकारीका स्रोत स्थानीय मानिस, पुजारी, परम्परा र कथाहरू थिए। उनले खुफुलाई अत्यन्त कठोर र निर्दयी शासकका रूपमा प्रस्तुत गरे। उनले ठूलो संख्यामा मानिसहरूलाई काममा लगाएको उल्लेख गरे। यसले पछि पश्चिम संसारमा पिरामिड निर्माणको एउटा लोकप्रिय चित्र बनायो, जहाँ राजा अत्याचारी थिए र हजारौं दासलाई जबरजस्ती काम गराइन्थ्यो। तर आधुनिक पुरातत्वले यसलाई अझ जटिल रूपमा हेर्छ। त्यसैले हेरोडोटस महत्त्वपूर्ण स्रोत भए पनि उनको विवरणलाई पुरातात्विक प्रमाणसँग तुलना गरेर बुझ्नुपर्छ। शताब्दीसम्म पिरामिडलाई कथा, धर्म र प्राचीन लेखहरूको विवरण मार्फत बुझ्ने प्रयास गरौँ। 19 शताब्दीमा अनुसन्धानकर्ताहरूले यसको आकार र आयामहरू मापन गरे। पछि फिलान्ड्रस पेट्री जस्ता पुरातत्वविदहरूले यसको 4500 वर्ष अघि बनेको एउटा संरचना आज किन महत्त्वपूर्ण छ, किनभने यसले आज पनि हामीलाई प्रश्न सोध्न बाध्य बनाउँछ। मानिसहरूले सामूहिक रूपमा कति ठूलो काम गर्न सक्छन्, राजनीतिक शक्ति वस्तुकलामा कसरी व्यक्त हुन्छ, धर्मले मानिसको जीवन र निर्माणलाई कसरी प्रभावित गर्छ, प्राचीन समाजमा प्रविधि कसरी विकसित भयो, हजारौं साधारण मानिसहरू कसरी एउटा यस्तो परियोजनाको हिस्सा बने जुन उनीहरूको जीवनभन्दा हजारौं वर्ष लामो भयो, र सायद सबैभन्दा गहिरो प्रश्न, इजिप्सियनहरूलाई थाहा थियो कि व्यक्तिगत जीवन अस्थायी छ, तर उनीहरूले आफ्नो विश्वास, आफ्नो संस्कृति र आफ्नो राजाको स्मृतिलाई स्थायी बनाउन खोजे। त्यसैले उनीहरूले मानव जीवनको क्षणिकतालाई ढुङ्गामा रूपान्तरण गरे। यो विशाल पिरामिड हजारौं मानिसको श्रमको प्रमाण हो, र यो आज पनि हामीलाई प्रश्न गर्न, अनुसन्धान गर्न र कल्पना गर्न निम्तो दिने एउटा खुला पुस्तक जस्तो छ। सायद यही कारणले विशाल पिरामिडको रहस्य कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैन। हरेक पुस्ताले यसलाई नयाँ प्रश्नका साथ हेर्छ। प्राचीन इजिप्सियनहरूले यसलाई राजाको समाधि र अनन्त जीवनतर्फको प्रवेशद्वारका रूपमा देखे। ग्रिक र रोमनहरूले यसलाई संसारको आश्चर्यका रूपमा देखे। मानिसहरूले यसलाई अन्न भण्डार, धन सम्पत्ति राख्ने भण्डार गृह र रहस्यमय ज्ञानसँग जोडेर हेर्थे। आधुनिक पुरातत्वविदहरूले यसलाई प्रमाण, मापन र वैज्ञानिक अनुसन्धानको विषयका रूपमा हेर्छन्। आजका वैज्ञानिकहरू

आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका तमाम श्रोताहरूलाई फेरि पनि हामी कार्यक्रममा स्वागत जनाउँदै सुनाइरहेका छौँ केही चलचित्रका गीतहरू।

प्रस्तुत गीत श्रोताले सुन्दै हुनुहुन्थ्यो चलचित्र लेखिनबाट लता मंगेशकरको स्वरमा। शब्द रचना थियो गुलजारको अनि संगीत रचना थियो

हृदयनाथ मंगेशकरको अभागिलो गीत श्री कानुष उम्र जान चलचित्रबाट आशा भोसलेको आवाजमा शब्द छ सार्यारको अनि सङ्गीत छ खैयामको।

श्रोताले तिन्जल सुन्दै हुनुहुन्थ्यो केही चलचित्रका गीतहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब समय भएको छ कार्यक्रम इभिनिङ मेलोडिजको निकिताको साथमा।

0: Okay, it's me Nikita signing off for now, but you do stay tuned for our upcoming programs, news in Nepali. Till then, stay safe, take care, bye-bye.
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा आयोजना हुने आरोग्य मन्थन 2026मा प्रधानमन्त्री जन आरोग्य योजनाको 8 वर्ष र आयुष्मान भारत डिजिटल मिसनको 5 वर्ष उत्सव मनाउनुहुनेछ। चिफ अफ डिफेन्स स्टाफ जनरल एनएस राजा सुब्रमणिले नयाँ दिल्लीमा एक कार्यक्रममा बोल्नुहुँदै भन्नुभयो, युद्धको बदलिदो प्रकृति अनुसार भारतको रक्षा अधिग्रहण प्रणालीलाई द्रुत गतिमा अनुकूलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुपर्ने अनि रक्षा इको सिस्टमलाई बलियो बनाउनका लागि प्रविधि डाटा र उद्योगको एकीकरणको महत्त्वमाथि प्रकाश पार्नुभयो। विद्युत सचिव पङ्कज अग्रवालले आज भन्नुभयो, विद्युत मन्त्रालयले नयाँ राष्ट्र विद्युत नीति बनाइरहेको छ। नयाँ दिल्लीमा दोस्रो भारत विद्युत क्षेत्र सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, मन्त्रालयले सरकारवालाहरूको टिप्पणी र सुझावहरू समावेश गरेको छ र यसलाई क्याबिनेटको विचारार्थ राखेको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले भोलि बेङ्गलुरुमा सर्भिसेस फर्स्ट इनोभेसन च्यालेन्ज कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। शिक्षा मन्त्रालयले भनेको छ कि यस पहलले युवाहरूलाई उनीहरूको समुदायमा उनीहरूले सामना गरिरहेका समस्याहरू पहिचान गर्ने अवसर दिनेछ। भारतीय नौसेना र फ्रान्सका नौसेनाबीच 24 समुद्री अभ्यास बरुनमा भाग लिन आइएनएस त्रिशुल फ्रान्सको तुलज पुगेको छ। रक्षा मन्त्रालयले जानकारी दिएको छ कि यस अभ्यासमा बन्दरगाह र समुद्रमा व्यावसायिक गतिविधिहरू हुनेछन्। भारतीय रेलवेले पश्चिम रेलवेको बडोदरा डिभिजनको अल्कापुरीमा 4 लेनको रोड ओभर ब्रिज निर्माणलाई स्वीकृति दिएको छ। रेल मन्त्रालयले यस परियोजनाको लागत 166 करोड रुपियाँभन्दा बढी रहेको जानकारी दिएको छ। यो लागत रेलवे र राज्य सरकारबीच सामना रूपमा बाँडिनेछ। अनि भारतमा अमेरिकाका राजदूत सर्जियो गोर भारत अमेरिका संयुक्त सैन्य अभ्यास 2026को अवलोकन गर्न आज राजस्थान आइपुग्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। 6:50 मिनटमा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

105 MHz को तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोतालाई एकछिन मनोरञ्जन गराउनेछौँ केही चलचित्रका गीतहरू सुनाएर।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो लक्की अली र सुनिधि चौहानको आवाजमा चलचित्र सुरबाट। संगीत थियो एमएम करिमको अनि शब्द रचना थियो निदा फजलीको।

बाजार यस चलचित्रबाट सुन्दै हुनुहुन्थ्यो कार्यक्रमको अन्तिम प्रस्तुति लता मंगेशकर र तलाजी जीको आवाजमा।

0: आकाशवाणी गान्तोक सुनिरहनुभएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, भारत सरकारको कृषि एवं कृषि कल्याण मन्त्रालयद्वारा प्रायोजित किसान वाणी कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न भने उपस्थित हुनुहुन्छ एक प्रगतिशील युवा कृषक साथै केन्द्र सरकारको किसान क्रेडिट कार्डको लाभार्थी किरण तामाङ, जो मङ्गलबारे सोरेङ डिस्ट्रिक्टबाट हुनुहुन्छ। आज हामी उहाँसँग गाई पालन साथै उहाँले किसान क्रेडिट कार्ड अर्थात् केसिसी लिएर उहाँले कस्तो उहाँले प्रगति गर्नुभयो त्यसको विषयमा हामी गफ गर्नेछौँ। त सर्वप्रथम यहाँलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु।
1: धन्यवाद सर।
0: र विशेष यहाँको परिचय मैले श्रोतामाज दिइहालेँ है, जस्तो यहाँले यो कृषि क्षेत्रमा काम गर्दै आउनु भएको चाहिँ कति भयो?
1: कृषि क्षेत्रमा यानि कि अब गाउँ बस्तीमा है काम गर्दै आएको छु मैले धेरै भन्दा पनि अब 10-15 वर्ष त भयो र अहिलेसम्म गरिरहेछु भनौँ।
0: जस्तो विशेष त यहाँले कृषि क्षेत्रमा चाहिँ अब गाई पालनलाई होइन आफ्नो मुख्य व्यवसायको रूपमा मुख्य पेसाको रूपमा लिएर गइरहनु भएको छ है। जस्तो गाई पालन नै गर्छु भनेर सोच कसरी आयो?
1: अब यस्तो हुँदो रहेछ, अब हामीले गाउँ बस्तीमा बसेपछि एक प्रकारले हेर्दाखेरि हामीलाई अब पैसा त चाहिन्छ है, जताभर पनि पैसा चाहिने हो। र गाउँमा बसेपछि अब एउटा हामी फार्मर भएपछि चाहिँ गाउँमा अब खेतीबारी लगाउनु पर्यो, सागसब्जी उब्जाउनु पर्यो होइन, त्यसको लागि त हामीले मलहरू चाहिने हुन्छ। त्यसले गर्दा गाई पाल्यौँ भने चाहिँ हामीले यता मलहरू पनि भयो सागसब्जी रोप्नुको लागि है, र साथसाथै गाईले दुध दिन्छ है, दुधबाट अब दुध बेचेर हामीले आफ्नो जीविका चलाउन सक्छौँ। यो सोचले चाहिँ मैले गाई पाल्न सुरु गरेको है, र मेरो बाबाहरूले पनि पहिल्यै पाल्नुहुन्थ्यो है, र त्यो मैले सानैदेखि देख्थेँ है, र म घाँस पनि काट्थेँ सानैदेखि, घाँस काटेर स्कुलहरू जान्थेँ है, र मलाई त्यहीहरू इच्छा जागेर चाहिँ मलाई त्यो गाईसँग एउटा के भनौँ भन्दाखेरि एउटा मलाई माया पनि लाग्छ पशुको है, त्यसले गर्दा म एकदम बिहानै उठ्छु है, गाईहरूलाई पहिला थला जान्छु, सफा गरिदिन्छु है, घाँस सासहरू काटेर त्यहाँदेखि दुध धुन्छु है, दुध धोएर घाँस सासहरू काटेर है, त्यहाँदेखि म दुधहरू डायरीतिर लान्छु। त्यही सोचले चाहिँ अब गाईहरू पाल्नु मलाई इच्छा लागेको हो।
0: हजुर हजुर हजुर, बाबाआमाले गरेको देखेर यहाँले जुन गर्नुहुँदैछ, जस्तो गाई पालन गर्दाखेरि अब सुरुवातीमा त यहाँले जुन गाई थियो त्यहीबाट सुरु गर्नुभयो होइन, सुरुवातमा कतिवटा गाई थियो र अगाडि तपाईँले गाईलाई कसरी बढाएर लानुभयो? अब आजकल त के भन्छ भने केन्द्र सरकारको अब विभिन्न स्किमहरू पनि छ, अब कुनै स्किमलाई लिएर तपाईँले अगाडि बढ्नुभयो कि?
1: हजुर सर, एकदमै फर्स्टमा त मेरो एउटा गाई थियो, त्यो अब एउटा गाईले अब थुप्रो गाई बढाउनु त मैले अलिक साह्रै परेको थियो, त्यसले गर्दा म ब्याङ्क एकताल गएँ है। ब्याङ्क जाँदाखेरि अब केही लोन पाउँछ कि भनेर, र ब्याङ्क जाँदाखेरि चाहिँ मलाई ब्याङ्क म्यानेजरले चाहिँ केसिसीको बारेमा मलाई बुझाउनु भयो, किसान क्रेडिट कार्ड भन्दो रहेछ है, र त्यो विषयमा बुझाउनु उहाँले, अन्त मेरो गाई कति छ भनेर सोध्नु भयो, र गाईले कति दुध दिन्छ त्योहरू सबै सोध्नुभयो है, र मैले त्यो सबै भनिदिँदा चाहिँ उहाँले तपाईँले 50,000 लिन सक्नुहुन्छ, र त्यसले तपाईँले केसिसी चाहिँ एकदम राम्रो पनि रहेछ, उहाँले मलाई यो सल्लाह दिनुभयो, र मैले चाहिँ घरमा आएर पनि सल्लाह गरेँ यस्तो यस्तो रहेछ भन्दाखेरि चाहिँ मिसेसहरूले पनि यता ल्याउँ न त्यो लिएर हेरौँ है, त्यहाँदेखि हामी ल्याएर के कसो हुन्छ गाई बढाउँ, अझै मलाई चाहिँ गाई बढाउने इच्छा पुरा, त्यसले गर्दा मैले 50,000 लिएँ है।
0: हजुर,
1: त्यहाँदेखि चाहिँ त्यो फेरि यस्तो रहेछ, हामीले अरू लोनहरू चाहिँ अब निकै इन्ट्रेस्टै भनौँ है, ब्याज तिर्नुपर्ने हुन्छ, र यो केसिसीमा चाहिँ एकदम कम रहेछ, जस्तै मैले 50,000 एक वर्षभित्रमा 3,500 दिनुपर्छ भन्नुभयो, त्यहाँदेखि फेरि 50,000 एक वर्षभित्रमा मैले सबै तिरिसकेँ भने चाहिँ फेरि 4% मात्रै दिनुपर्ने हुँदो रहेछ, यसमा 3% चाहिँ गभर्मेन्टबाट पे हुँदो रहेछ है। गाउँका जति पनि हामी जस्तो कृषकहरू छ है, हामीले जसले चाहिँ केसिसी लाभ उठाउनु चाहिँ एकदमै मलाई सही जस्तो लाग्यो, र चाहिँ मैले त्यही 50,000 ल्याएर चाहिँ मैले फेरि दाना पानी अलिकति सेट अब जस्तै गाईको थलाहरू अलिकति गाई गोठ बढाएँ है, र मैले एउटा गाई फेरि थपेँ, मेरो फेरि त्यसले गर्दा मेरो दुध बढ्यो। लगभग मैले जनवरी फेब्रुअरीको टाइममा लिएको थिएँ, र मैले नेक्स्ट त्यस्तै अब निकै भएको है, अब 2-3 भयो लिएको, त्यसै 1 वर्षभित्रमै 3,000 थिएँ मैले, त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ अब एकदम राम्रो लाग्यो केसिसी चाहिँ, र मैले थप अझै पनि दिनुभयो उहाँले, जस्तै अब मैले पहिला 50 लिएको थिएँ, त्यहाँ मैले त्यो 1 वर्षभित्रमा तिरिसक्दा चाहिँ म्यानेजरले नै लु तपाईँको राम्रो चल्यो है, त्यसले गर्दा तपाईँले अझै बढाउनु सक्नुहुन्छ भने, त मलाई त पुरै गाई बढाउने इच्छा, त्यसले गर्दा फेरि मैले फेरि सेकेन्ड टाइम 1,00,000 पनि मलाई दिनुभएको थियो यहाँले।
0: हजुर हजुर, जस्तो यहाँ बोल्दै भए पनि म के सोध्न चाहेँ भने, यहाँले जुन लोन लिनुभयो होइन,
2: त्यो चाहिँ के आधारमा उहाँले लोन दिनुभयो, जस्तो यहाँले दुधहरू डेरी लानु भएको थियो कि अथवा कस्तो पाराले चाहिँ के आधारमा चाहिँ दिनुभयो?
1: सर्वप्रथम त उहाँले मलाई एउटा कृषकै हो भन्ने एउटा उहाँको एउटा प्रूफ त हुनुपर्ने रहेछ है हाम्रोमा।
2: हजुर,
1: अब त्यसले गर्दाखेरि पहिला सुरु त मैले उहाँले मलाई एउटा इभिडेन्स भनौँ एउटा केही त उहाँहरूलाई चाहिँदो रहेछ, त्यसले गर्दा मैले पर्जा बारीको पर्जाको कपी मात्रै लगाएर गएको थिएँ है। र मैले त्यो जति पनि गाई छ मेरो त्यो फोटोसँग मान्छे उभिएर फोटोहरू दिएर खिचेर उहाँले इन्सपेक्सन पनि गर्नुभयो, आउनु भएको थियो र उहाँले हेरेर नै मलाई दिनुभएको थियो।
2: ए अच्छा अच्छा, जस्तो अब कति जग्गा पनि सुन्नुमा आउँछ नि अब डेरीको दुध कति लगेको छ होइन, त्यो पनि हेरेर चाहिँ अब उहाँहरूले
1: हजुर हजुर यो उहाँले सोध्नु हुँदो रहेछ है। र त्यो जुन चाहिँ हामीले दुध डेरी जाँदाखेरि हामीले बिहान स्लिप पाउँछ एउटा एउटा फ्याट बस छ हाम्रो है, त्यसमा त किलोको पर केजी आज कति बस्यो त्यो एउटा स्लिप पाउँछ है, त्योहरू देखाउँदा पनि हामीले पाउन सक्दछ। मलाई चाहिँ त्योहरू पनि मागेको थियो उहाँले,
2: र
1: त्यो देखाउँदाखेरि चाहिँ एकदमै उहाँ राजी हुनुभएको थियो पहिला सुरुमा चाहिँ।
2: हजुर हजुर, जस्तो यहाँले अब लोन लिइसकेपछि तिर्दाखेरि चाहिँ ब्याङ्कमै गएर तिर्नु पर्यो कि अथवा एकाउन्टबाटै काट्यो कि?
1: त्यो एउटा अटो डेबिट पनि भन्दो रहेछ है। र मलाई चाहिँ म्यानेजरले के भन्नुभएको थियो भन्दाखेरि चाहिँ तपाईँको जति बेला पैसा हुन्छ मन्थली तिर्नुपर्ने भन्ने छैन तपाईँलाई, तपाईँलाई जति बेला पैसा हुन्छ तपाईँकोमा त्यति बेला आएर तिर्नुहोस् होइन। त्यहाँदेखि फेरि एउटा यो कुरा पनि भन्नुभएको थियो है, तपाईँले 50,000 आज मैले तपाईँलाई सेङ्सन गरिदिँदैछु र 50,000 निकालेर तपाईँले चलाउनु भन्ने पनि छैन नि त तपाईँलाई, तपाईँलाई जति चाहिन्छ त्यति निकाल्नुहोस्, जुन निकालेको छ त्यतिको मात्रै इन्ट्रेस्ट लाग्छ भन्नुभएको थियो मलाई चाहिँ, त्यो प्रकारको मलाई सल्लाह दिनुभएको थियो। त्यसले गर्दाखेरि अब मलाई फर्स्ट फर्स्टमा त अब आइडिया हुँदैन, अब जस्तै अब उहाँले भन्नुभयो तर मलाई त अब गाई बढाउनु छ पैसा त चाहिएको छ, त्यसले गर्दा मैले चाहिँ डल्लै निकालेँ, त्यही गर्दा मैले निकालेर अब मैले गाईहरू त्यसरी बढाएको थिएँ फर्स्टमा चाहिँ।
2: जस्तो यहाँले अब यो त केसिसी भने त किसान क्रेडिट कार्ड होइन,
1: हजुर सर,
2: अब त्यो कार्डद्वारा नै यहाँले गर्न सक्नुहुन्छ नि त होइन?
1: हजुर सर, एउटा कार्ड दिनुभएको थियो है उहाँले, त्यो बेसी हामीले अब गाउँदेखि अलिक टाढै बजार भएको कारणले गर्दाखेरि त्यति कार्डको युज पनि हुन्थेन, उहाँले भन्नुहुन्थ्यो कार्डबाट निकालेर चलाउनु हुन्छ भन्नुभएको थियो। अब हामी अलिकति गाउँमा बसेको कारणले गर्दा म चाहिँ प्रायः चाहिँ ब्याङ्कमै गएर बुझाउँथेँ पैसा चाहिँ, बेलामा दिन्थेँ है। अब यता गाईलाई पनि अब इन्कम पनि अलिकति बढेको थियो भनौँ है, र त्यसमा अब अब 10,000 कमाउँदैछ भने त 4,000 पाँच हजारसम्म त गाईलाई पनि खर्च गर्नुपर्ने हुन्छ है, र उब्रेकोलाई मात्रै चलाउने चाहिँ मैले गरेको थिएँ, त्यो प्र्याक्टिस मैले गरेँ है, त्यसले गर्दा मलाई अब तिर्नु सजिलो परेको थियो फर्स्टचोटिमा
2: चाहिँ। जस्तो यहाँले 50,000 निकाल्नु भयो, 50,000 एक वर्षमा तिरिसकेपछि फेरि तपाईँले गएर लोन एप्लाई गर्नुभयो कि उहाँहरूले नै बोलाएर तपाईँलाई लोन दिनुभयो कि कस्तो के गर्नुभयो?
1: यसको लागि चाहिँ मैले जब त्यो लोन सबै तिरिसकेँ त्यति बेला चाहिँ उहाँले फेरि मलाई अगावै भन्नुभएको थियो नि त तपाईँले अलिक थप लानु सक्नुहुन्छ भनेर,
2: त्यहाँदेखि
1: मैले फेरि मलाई त जति सक्दो चाहिँ मलाई गाई बढाउने इच्छा थियो, त्यसले गर्दा मैले फेरि सेकेन्ड टाइम थप 1,00,000 लिएँ, सजिलै दिइहाल्नु हुँदो रहेछ नि त सेकेन्ड टाइमदेखि, जस्तै मैले अगाडिको पैसा चाहिँ सबै दिइसकेपछि र उहाँहरूलाई पनि एउटा विश्वास हुँदो रहेछ नि त पक्का उसले चाहिँ दिन्छ भन्ने है, त्यसले गर्दा मलाई सेकेन्ड टाइम चाहिँ सजिलै पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब चलिरहेछ भनौँ अहिले, अब त्यसले गर्दा मैले गाई पालेर मलहरू बनाएर मैले फ्रेस फ्रेस सब्जीहरू रोप्छु है,
2: मेरो
1: मिसेस पनि एकदम उहाँ एकदम इच्छा गर्नुहुन्छ नि त अब साग सब्जी रोप्नु है, अब गाईको मलले त सबै कुरो हुन्छ, अब घरमै फ्रेस सब्जीहरू खानु पनि पाइन्छ है, त्यसले गर्दा पहिला अब हाम्रो आमा आपाहरूले है आमा बाबाहरूले चाहिँ गर्नुहुन्थ्यो, अन्त हामी चाहिँ सानैमा अब सानैमा त रहर लाग्थेन उहाँहरूले घाँस काट्नु जा यता जा भन्दा कराउँदा हामीलाई अब रिसहरू उठ्थ्यो होइन, अल्छी लाग्थ्यो, तर अब वास्तवमा बुझ्दै जान्थ्यो त्यति बेला अराको, अहिले मलाई अब काम लाग्यो भनौँ न, अन्त अहिले मेरो नानीहरू छ दुईजना है, उहाँहरूलाई पनि म सिकाउँदैछु है, अब कोही कोही लान्छु घुटमा है, गिनाउँछ अब अहिले केटीकेटी झन् कस्तो हुन्छ, तर उहाँहरूलाई अब आमाले सब्जीहरू रोप्दैछ भने उनीहरूलाई लगेर जान्छ, सानसानै भए पनि अब खेल्दै भए पनि देख्छ नि त उनीहरूले सिक्छ भनेर चाहिँ म पहिला हामीलाई जस्तो
2: एकदम ठिकै हो नि, किन भन्दा अब अहिलेको नानीहरू अहिलेको जेनेरेसनलाई खेतीपाती गाई पालन भन्ने अब एकदमै होइन उहाँहरूले बिर्सिसक्नु भएको छ, अब दुध कहाँबाट आउँछ भन्दा गाडीबाट आउँछ होइन, दुनुपर्छ दुध कसरी दुनुपर्छ भन्ने कुरा पनि त यो अब हराउँदै गइसकेको छ नि त, अब यहाँले जुन अहिलेको के भन्नु नयाँ तकनिकीद्वारा गाई पालन पनि गर्दै साथै नानीहरूलाई पनि त्यो शिक्षा दिइरहनु भएको छ, यो एकदम सराहनीय कार्य है। जस्तो यहाँले अब लोन एप्लाई गर्दाखेरि चाहिँ ब्याङ्कमा जानुभयो होइन, ब्याङ्कमा जाँदाखेरि चाहिँ कागजातहरू यहाँले अघि पनि जिक्र गर्नुहुँदै थियो, जस्तो ब्याङ्कको पर्चाहरू, त्यो बाहेक चाहिँ अरू के बुझाउनुभयो?
1: त्यो बाहेक चाहिँ बारेको जुन चाहिँ पर्चा जुन चाहिँ छ त्यो देखाइसकेपछि चाहिँ उहाँहरूलाई एउटा विश्वास हुँदो रहेछ नि त।
2: जस्तै
1: त्यहाँनिर अब आधार कार्ड, ब्याङ्क पासबुक, भोटर कार्ड त हुनै पर्यो
2: है,
1: र सम्बन्धित ब्याङ्क भनौँ न अब जुन चाहिँ ब्याङ्कमा म जान्दैछु त्यो ब्याङ्कको खाता त मेरो पर्ने हुँदो रहेछ नि त, किनभने उहाँहरूलाई पनि अब याद हुनु पर्यो कि उहाँ चाहिँ मेरै कस्टमर हो भन्ने चाहिँ उहाँहरूलाई चाहिँ हुनुपर्दो रहेछ। त्यसले गर्दा हाम्रो चाहिँ आमा अलिकति चङ्कै भएको कारणले गर्दा उहाँले ब्याङ्कको खाताहरू खोल्नु भएको हो, त्यति त्यहाँदेखि बादमा आएर मेरो पनि त अब खोल्यो है। त्यसले गर्दा म अगाडिदेखि नै उहाँको कस्टमर भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो बेसी झमेला चाहिँ परेन भनौँ न।
2: ए हजुर, त्यस्तो अब फर्मेलिटिजहरू त्यस्तो केही परेन?
1: हजुर, अलिअलि चाहियो, तर अब प्रुफको लागि मैले अघि भनिहालेँ है, म त एउटा फार्मर त हुनै पर्यो, म मेरोमा गाई हुनै पर्यो र मात्रै उहाँहरूले दिँदो रहेछ नि त। अब जब मेरोमा गाईै छैन तर म गएँ केसिसीको लागि है, अब मैले कसैकोबाट सुने मैले होइन, त्यहाँदेखि म गएँ, मैले ढाँटेर मेरोमा गाई छ म यस्तो यस्तो दिनुहोस् मेरो पर्चा छ तर मेरोमा गाई छैन, त मैले ब्याङ्कमा गएर ढाँटेर यताउता गएँ भने त्योहरू पनि अलिकति हुँदैन जस्तो मलाई लाग्छ, तर हुँदैन पनि रहेछ, किनभने उहाँले एकताल चाहिँ हेर्दो रहेछ नि त, इन्सपेक्सनमा आउनु भएको थियो हो कि होइन, पक्का कृषक हो कि होइन भन्ने एउटा उहाँहरूले त्यो प्रुफको लागि, र त्यो पर्चा चाहिँ उहाँहरूले नराख्दा पनि रहेछ, मलाई चाहिँ त्यति गरेको थियो सर।
2: हजुर हजुर, जस्तो अहिले पनि यहाँको अब लोन चल्दैछ है यो?
1: हजुर, मैले अब लिँदै जाँदा है, अब फेरि यसो हुँदा चाहिँ उहाँहरूले फेरि लिनु थालेपछि मलाई चाहिँ 5 वर्षसम्म चाहिँ तपाईँको चल्छ भन्नुभएको छ। तपाईँको जति नै तपाईँले सेङ्सन रिन्यु गर्नुहोस् 1 वर्षमा एकताल
2: होइन,
1: त्यहाँदेखि तपाईँ ननिकाल्दा पनि भयो नि, रिन्यु गर्नुहोस्, तपाईँले चलायो भने मात्रै इन्ट्रेस्ट लाग्छ। मलाई चाहिँ यो कुरा चाहिँ हिजो अस्ति भर्खर गएर थाहा भएको, मलाई चाहिँ अब भनेको थियो मिसेसले गएर त्यो क्लोज गरिहाल्नु, लोन भनेको रिन्यु भन्नुभयो, ठिकै कुरा हो, त्यहाँदेखि म गएर यसलाई क्लोज गर्नु पर्यो भनेको, फेरि म्यानेजरले त राम्रो कुरा
2: गर्नुभयो,
1: यदि इमर्जेन्सीमा गएर तपाईँलाई त आउँछ होइन, बिमारहरू लाग्छ त्यति बेला त तपाईँले कता खुसी हिँड्नुहुन्छ, कसो राम्रो खालको बुझाउनु भयो नि त उहाँले, अन्त त्यसले गर्दाखेरि अन्त मैले त्यो अहिले छ मेरो लागै छ, तर मैले त्यो चाहिँदा मात्रै निकाल्छु, किनभने मैले अब सपोज 10,000 निकाल्यो भने मलाई त्यसको मात्रै इन्ट्रेस्ट लाग्दो रहेछ नि त, 10,000 मात्रै लाग्दो रहेछ, अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम राम्रो लागेको चाहिँ यो चाहिँ केसिसी अब कस्तो प्रकारले मैले यो चाहिँ पाएछु, अब जस्तै म लोनको लागि गएको थिएँ, अब लोन भनेपछि त अब निकै तिर्नुपर्छ ब्याज भनेर अब सोचेर गएको, यो सुन्दाखेरि त म अब के भन्नु, ढुङ्गा खोज्दा अब देउतै मिल्यो भनौँ न, त्यस्तो भइरहेछ मलाई चाहिँ सर।
2: हजुर, जस्तो गाई अहिले कति माउ जस्तो चाहिँ भइसक्यो?
1: अहिले तपाईँको सानसानो बाछा र गाई माउ चाहिँ मेरो अहिले 4 छ, र बाछा 2-3 छ, 2 अब बाछा अलिक ठुलो भइसक्यो म बेचिहाल्छु, र बाछी भयो भने त्यसलाई फेरि माउको लागि राख्छु, कतिवटा मैले अब त्यस्तो सबै त याद छैन, मैले कति त बेचिसकेँ बाछा, गाई माउ चाहिँ अहिले मेरोमा 4 छ, 2 धुँदैछु, एउटा ब्याउनेछ, एउटा अब भर्न खोज्ने टाइम भएको छ,
2: मतलब यहाँले दुधहरू चाहिँ सबै डेरी नै लान्छ?
1: डेरी लान्छ हजुर,
2: डेरी नजिकै छ,
1: डेरी हाम्रोदेखि त्यस्तो टाढो छैन, तर अब हिँड्नुलाई पुग्नलाई चाहिँ सुबिस्तै छ, राम्रै छ भनौँ, बेच्दैछु अहिले।
2: जस्तो अब पेमेन्टहरू पनि त तपाईँहरूको होइन, अब डेरीमा के भयो भने महिनै पछि आउँछ,
1: हजुर हजुर,
2: आफ्नै अब खातामै आउँछ
1: है, खातामै आउँछ,
2: अन्त यो बाहेक नि जस्तो यहाँले अब

0: गाई पालन त गर्नुहुँदैछ, यसरी केसिसीबाट यहाँले अब लोन पनि लिनुभयो होइन, अन्त यसमा केसिसी अरू फिल्डमा पनि केही लिनुभयो?
1: केसिसी चाहिँ अब भन्नु पर्दाखेरि चाहिँ अब मैले त गाईको डेरीको लागि गरेँ र खासैमा चाहिँ केसिसी गर्नुलाई चाहिँ अहिले म त अब म्यानेजरसँग प्राय भेटिबस्छु है, जाइबस्छु, त्यसले गर्दाखेरि अरू जस्तै अब एग्रिकल्चर फिल्डमा भनौँ है, अब अदुवा रोप्नलाई जे पनि छ खेती त्यसको निमित्त पनि दिँदो रहेछ नि त उहाँहरूले, त मैले चाहिँ चलाएको छुइनँ, मलाई अहिले यही गाई खेतीबाट म आफै अदुवा रोपिहाल्छु है। अहिले अब खेती भन्नुपर्दाखेरि पहिला जुन प्रकारको हाम्रो आमा बाबा है उहाँहरूको टाइममा जुन प्रकारको फल्थ्यो त्यो खालके अहिले फल्नु त फल्छ, तर अहिले चाहिँ बेसी जनावर लाग्छ, जस्तै अब तपाईँलाई भन्नुपर्दा यो बदेल यसले आएर चाहिँ बाङबुङ बनाइदिन्छ, खुनिदिन्छ है, त्यसले गर्दाखेरि अन्त अब फल्नु चाहिँ फल्छ र त्यो क्षेत्रमा पनि दिँदो रहेछ लोन चाहिँ, जस्तै एग्रिकल्चर भनौँ न होइन, त्यसमा पनि दिँदो रहेछ नि सर।
0: अच्छा, यसमा नि के मैले एउटा कुरा याद आयो, यहाँलाई मैले सोध्नु पनि छुट्याएको छु, जस्तो यहाँले केसिसी त लिनुभयो होइन, जस्तो अब त्यत्रो लोन लिएर गाई लिएको छ बिचमा होइन, अब सासको धन गन्दै नगन भने जस्तो होइन, कोही बेला गाई फ्याट्टै मर्नु पनि सक्छ, त्यसको लागि चाहिँ अब इन्सुरेन्सहरू पनि छ नि यसमा है, यो त्योहरू पनि गराउनु भयो यसले
1: जे कुरा पनि तपाईँलाई भन्नु पर्दाखेरि है, अब मैले गाई लिएको छु, मेरो त गाई त अब भोलिको दिनमा केही हुनु सक्छ है बिमार भएर, तर त्यसको लागि चाहिँ मैले इन्सुरेन्स सबैको गराइदिएको छु, यो चाहिँ तपाईँको एनिमल हस्बेन्ड्री डिपार्टमेन्टले हेर्दो रहेछ है, उहाँहरूले आएर कानमा ट्याग लगाइदिँदो रहेछ इन्सुरेन्स, त्यहाँदेखि त्यो गाई चाहिँ इन्सुरेन्स इन्स्योर्ड भयो, तर त्यो गाईको भेल्यु कति छ, जस्तै अब त्यो गाईको चाहिँ अब मैले त्यसलाई बिक्री गर्नु पर्दाखेरि 30,000-25,000 छ भने त्यही हिसाबकै इन्सुरेन्स कभर हुँदो रहेछ नि, त्यही हिसाबको हामीले प्रिमियम पनि तिर्नु पर्दो रहेछ नि, त्यसले गर्दा मेरो चाहिँ छ र अरू क्षेत्रमा मलाई चाहिँ सुनेको थिएँ, अब जस्तै यो अब कता म त प्राय अब कृषकै भए भए पनि मैले त म कति प्राय कुराहरू म न्युजहरू हेरिबस्छु होइन, त्यसमा अब कति कुराहरू पढिबस्छु, त्यसले गर्दाखेरि यो फसल बिमा योजना भन्नेहरूको बारेमा मैले कता कता सुनेको, जस्तै अब अलिकति त्यसलाई मैले बुझ्ने कोसिस पनि गरेँ है, योहरू चाहिँ हामीले गर्नुपर्ने रहेछ, जस्तै अब मैले आजको दिनमा मैले लोन लिएँ है तपाईँलाई अब यो जानकारी, जस्तै भनौँ न अब मैले अदुवा रोपिरहेछु है, मेरोमा 50-60 मन छ अदुवा है, मैले एउटा इक्जाम्पलको रूपमा तपाईँलाई भन्न चाहे है, अब त्यत्रो अदुवा भोलिको दिनमा पहिरो गयो, अदुवा बारी सबै नाश भयो भने त म त डुबेँ त, त्यसले गर्दाखेरि चाहिँ फसल बिमा योजना भन्ने चाहिँ एउटा इन्सुरेन्सै हो है, त्यसलाई चाहिँ इन्सुरेन्स गरिराख्यो, फसलको इन्सुरेन्स गरिदियो, मैले अदुवाको इन्सुरेन्स गर्दै एग्रिकल्चर डिपार्टमेन्ट कहीँ सोधेर है सोधखोज गर्यो, त्यहाँदेखि गएर चाहिँ उहाँहरूले चाहिँ अब त्यही भेल्यु हेरेर कति छ मेरो अदुवा त्यही प्रकारले मैले इन्सुरेन्स गरिरहेको छु नि, भोलिको दिनमा मेरो त्यो सर्वनाशै भयो भए बापत पनि केही मलाई आर्थिक सहयोग त आउँछ नि त, इन्सुरेन्सले कभर गर्छ, त्यसले गर्दा चाहिँ अब हामी जति पनि कृषक भएको नाताले चाहिँ है अब कृषक जति पनि छ हामीले चाहिँ अब इन्सुरेन्सहरू गर्नु चाहिँ एकदमै अनिवार्य है जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ सर, म चाहिँ गरिरहेको छु, मैले चाहिँ लाभ उठाइरहेको छु
0: सर। यहाँले अब प्रिमियम पनि तिरिरहनु भएको छ, त्यसरी नै अब कति कृषकहरूलाई चाहिँ अब याद हुँदैन नि त होइन, अब यहाँले त आफै ब्याङ्क गएर अब एउटा सक्षम नागरिक भएको कारणले गर्दा होइन यहाँले अब गएर ब्याङ्कमा बुझेर यसरी गर्नुभयो, कति कृषकहरूलाई चाहिँ ब्याङ्क जानु पनि अब गाह्रो मान्ने होइन, ब्याङ्कमा टाइम नहुने त्यस्तो पनि हुन्छ
1: कतिजना,
0: अब यस्तो गाउँघरमा होइन तपाईँहरूले जानेको कुरा भन्नु त्यस्तो केही मतलब भन्नुहुन्छ कि, अथवा कुनै तपाईँको त्यस्तो मतलब कुनै संस्थाहरूबाट पनि त्यसरी सुन्नु भएको छ कि, त्यो पनि अलिक भनिदिनुहोस् न।
1: हजुर, हाम्रो चाहिँ मङ्गलबारी क्षेत्रमा चाहिँ अब ब्याङ्कले पनि महिनामा एक खेप कोला दुई महिनामा यस्तो प्रोग्रामहरू राख्छ नि त, ब्याङ्कको प्रोग्राम भनेर राखेको हुन्छ, त्यति बेला चाहिँ हामी चाहिँ जानुपर्ने रहेछ वास्तवमा चाहिँ, अब हामी चाहिँ प्रोग्राम भनेपछि चाहिँ जान्दैनौँ है, फेरि कस्तो हुन्छ भने एकमा त अब ठिकै पनि हो, अब गाउँ बस्तीमा काम हुन्छ है, भ्याउनु साह्रो पर्छ, तर पनि काहीँ न काहीँ अब एक घन्टा या डेढ घन्टाको प्रोग्रामहरूमा चाहिँ हामी काहीँ न काहीँ गइरहेको छ भने चाहिँ काम लाग्दो रहेछ, जस्तै मैले आज गरेँ है, त्यो प्रकारको सुनेको थिएँ मैले चाहिँ, अलिअलि सुनेको थिएँ, अब तपाईँले लोनहरू पाउँछ आउनुहोस् है, त्यो प्रकारको उहाँहरूले एउटा प्रोग्राम राख्नु भएको थियो, त्यति बेला चाहिँ म गएर त्यहाँदेखि त्यो धेरै कुराहरू बुझाउनु हुँदो रहेछ नि त उहाँहरूले, त्यो केसिसी मात्रै होइन अब अरू थुप्रै अब जस्तै सेभिङहरूमा पनि एउटा सेभिङ नर्मल एउटा सेभिङ खाता मात्रै नभएर थुप्रै प्रकारको खाताहरू हुँदो रहेछ, अब हामीलाई त थाहा हुँदैन, अब त्यो प्रोग्राममा चाहिँ म गएर चाहिँ अब कतिवटा बुझेर मैले यो केसिसी

0: करू पनि मैले लाभ चाहिँ उठाइरहेछु भनौँ।
1: अच्छा,
0: अब तपाईँलाई भन्नुपर्दाखेरि एउटा तपाईँको मैले एउटा रिकरिङ डिपोजिट भन्ने पनि खोलेको छु।
1: हजुर हजुर।
0: है, त्यसमा चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ त्यो चाहिँ अब मन्थली पैसा राख्यो आफूले।
1: हजुर।
0: अब सपोज मैले अहिले 2000 राख्दैछु, अस्ति चाहिँ 2000 गर्दै महिनै पछि राख्छु। त्यसले गर्दा 2 वर्ष 1 वर्षभित्रको कतिसम्म राख्नुहुन्छ त्यसरी राख्नु, मैले चाहिँ 1 वर्षको गरेको थिएँ र त्यसले गर्दा अलिकति ब्याज पनि आउँदो रहेछ त्यसमा चाहिँ। त्यसले गर्दा त्यसमा चाहिँ अब पैसा यता सेभिङमा राख्नुभन्दा चाहिँ त्यसमा राख्दाखेरि चाहिँ बिचमा अब निकाल्नु पनि त्यस्तो अब आफूलाई मिलेन, त्यसले गर्दाखेरि चाहिँ 1 वर्षसम्म चाहिँ त्यो पैसा चाहिँ बस्यो, त्यसले ब्याज पनि पकायो। त्यसले गर्दा अब अर्को यो जुन यो अब जुन मैले राख्दैछु अहिले त्यो सकेपछि चाहिँ म चाहिँ फेरि अलिक बढाएर गरौँ कि भन्ने सोचिरहेको छु।
1: हजुर हजुर। यहाँले अब एकदम सही भन्नुभयो, जस्तो अब चाडबाड आउँदैछ अगाडि।
0: हजुर हजुर हजुर।
1: चाडबाडको बेला अब हामीलाई एकैचोटि पैसा निकाल्नु पनि साह्रो पर्छ, अब यसरी सेभिङ गरिरहेको छ भने होइन, कतिवटा त्यतिखेर पनि अब आफूलाई मतलब लाभ लिनु सक्नुहुन्छ यसको है। जस्तो यहाँले अब भन्नु पनि अब एवेरनेसहरू होइन गाउँमा अब यस्तो कति अब हुँदो रहेछ त्योबाट पनि अब यहाँले चाल पाउनुभयो भन्नु पनि, जस्तो यहाँको गाउँमा नि अब यहाँ एकजना हुनुहुन्छ, अब अरू पनि यस्तो केसिसी लिनेहरू अरू स्किमहरूको लाभार्थीहरू अरू पनि हुनुहुन्छ?
0: हजुर, हाम्रो गाउँमा चाहिँ प्रायः डेरी नै गर्नुहुन्छ।
1: हजुर हजुर।
0: त्यसले गर्दाखेरि कतिले चाहिँ लिनु डराउँछ नि त, अब जस्तै लोन भन्नुसाथ उहाँहरूले चाहिँ अलिकति डराउँछ भोलिको दिनमा मैले तिर्नु सकेन भने, अन्त उहाँहरूले चाहिँ अब मलाई हेर्नु नि, म चाहिँ भन्छु मलाई हेर्नु होइन, मैले तिरिरहेको छु, मैले सक्छु भने तपाईँले किन सक्दैन, ट्राई गर्नुहोस् न भनेर म भन्छु। र हिजो अस्ति भर्खरै चाहिँ एकजनाले लिनुभएको छ, प्राय कति पहिला पहिला लिनु भएको रहेछ है, त्यो उहाँहरूले हामीलाई त भनेन, अन्त लास्टमा अहिले चाहिँ म जब याद भएपछि चाहिँ म चाहिँ भन्दैछु अरूलाई पनि लिनुहोस्, फाइदा लिनुहोस्, यो राम्रो छ भनेर चाहिँ उहाँहरूले अहिले लाभ उठाइरहनु भएको छ।
1: हजुर हजुर। जस्तो यहाँको अनुभवमा नि अब यहाँले हुनु त केसिसी पनि एउटा लोनै हो होइन, अब अरू पनि कतिवटा लोनहरू हुन्छ होइन, अब त्यो र यो केसिसीमा चाहिँ अब तपाईँले हेर्दाखेरि चाहिँ के भिन्नता पाउनुभयो?
0: अब यो लोन त अब एउटा गभर्मेन्टले एउटा सहायताको लागि भनौँ न, एउटा कृषकलाई सपोर्ट होस्, आफ्नो व्यवसाय बढाएर लैजाओस् भन्ने हेतुले चाहिँ दिनुभएको रहेछ नि त यो चाहिँ। त्यसले गर्दाखेरि यसलाई चाहिँ हामीले केसिसीलाई चाहिँ लोनको नजरले नहेरेर चाहिँ नि यसलाई चाहिँ हामीले एउटा सपोर्ट आर्थिक सहायता हुन्छ नि त्यसलाई हेरेर चाहिँ हामीले लियौँ भने चाहिँ एकदमै राम्रो हुन्छ। जस्तै अब फाल्टो लोनमा लियौँ भने त अहिले तपाईँको रेट अफ इन्ट्रेस्टै भनौँ होइन, कति वर्षमा 10% 12%, फेरि त्यो कोही इन्स्टलमेन्टमा तिर्नुपर्ने हुन्छ, मन्थली तिर्नै पर्ने हुन्छ। त्यसले गर्दा यो जुन चाहिँ किसान क्रेडिट कार्डको छ है, यसमा त अब तपाईँको जति बेला भयो त्यति बेला राख्दा भयो नि त वर्षमा एकखेप होइन, अन्त आफ्नोमा मन्थली भयो भने मन्थली तिरे होइन। फेरि अघि मैले तपाईँलाई भनिहालेँ, जस्तै मैले 10,000 मात्रै निकालेँ, 10,000 मात्रै मलाई त्यसको सुत लाग्यो होइन,
1: सबभन्दा राम्रो
0: एकदम। म अब तपाईँ बोल्दै भए पनि अब यो एउटा ग्रामीण क्षेत्र भनौँ होइन, एउटा म आज एउटा कृषक भएको नाताले चाहिँ हामीलाई चाहिँ एकदमै राम्रो एकदम भनौँ अब आफ्नो व्यवसाय बढाएर लानु चाहिँ केसिसी लिनु चाहिँ एकदमै मलाई फाइदा लाग्यो, त्यस्तो मलाई लाग्छ सर।
1: हजुर हजुर। जस्तो ब्याङ्कमा तपाईँ जब यो केसिसीको लागि जानुहुन्छ होइन, त्यहाँ जाँदाखेरि अब उहाँले अरू अरू स्किमहरूको पनि केही कुरा गर्नुभयो, त्यस्तो के यहाँलाई जानकारीमा छ कि?
0: जानकारीमा भन्दा पनि अब उहाँले चाहिँ अब जस्तै अब म्यानेजरसँग म अब राम्रो भएको नाताले गर्दा कोही अब यसो उहाँहरूलाई पनि लोन चाहिँ दिनु चाहिँ चाहँदो रहेछ, त्यसले गर्दाखेरि उहाँले चाहिँ एउटा दोकानको पनि लोन पाउँछ है, जो दोकान खोलेर बसेको छ उहाँको दोकान बढाउनुको लागि पनि लोन पाउँछ है, तर त्यसको लागि चाहिँ अलिकति रेट चाहिँ अलिकति बेसी छ, रेट अफ इन्ट्रेस्ट चाहिँ। कोही छ भने इच्छा छ भने चाहिँ तपाईँले पठाउनु सक्नुहुन्छ, भिजिट गर्नु हाम्रो ब्याङ्कमा भिजिट गरिदिनु भनिदिनुहोस् भनेर चाहिँ मलाई चाहिँ भन्नुभएको छ। र अहिलेसम्म मैले भन्नु चाहिँ अब गाउँमा भनेको छु तर अहिलेसम्म जानु भएको छैन अरे, अब त्यसको के हो कसो हो त्यो चाहिँ अब दोकाने गएपछि बुझ्नुहुन्छ होला जस्तो मलाई लाग्छ।
1: हजुर हजुर। अब जस्तो यहाँले भनेको आधारमा होइन, जुन यहाँ त एउटा लाभार्थी हुनुहुन्छ, केसिसी अब चलाइसक्नु भएको छ, अब जस्तो यहाँले जुन पाराले चलाउनु हुँदैछ अथवा जुन पाराले फाइदा लिनुहुँदैछ नि, यसको चाहिँ अब लगभग अब 5 लाखसम्म पनि हामीले होइन 5 वर्षसम्म गऱ्यो भने सक्नुहुन्छ। अब यहाँको सोचाइमा चाहिँ अब कस्तो मतलब केसिसी अझै बढाएर लाने सोच्नु भएको छ कि केसिसीद्वारा तपाईँले चाहे गाई होस् चाहे खेतीपातीलाई अझै बढाएर लाने सोच्नु भएको छ कि?
0: तपाईँले ठिकै कुरा सोच्नुभयो है।
1: हजुर,
0: अब आफ्नो खेतीपातीलाई त बढाएर लाने नै सोच हुन्छ है, जोस आउँदो रहेछ एउटा अब बढ्दै गएपछि। र अब खेतीपातीलाई बढाउनु पर्दाखेरि अब मेरो त अलरेडी छ, अब त्यसलाई फेरि सबै चलाएर चाहिँ एकताल चाहिँ म के सोच्दैछु भन्दा चाहिँ नि अब चाहिँ म चाहिँ पुरै बारीमा चाहिँ अब एक्स्ट्रा के भनौँ न, अब जस्तै अब मैले अहिले अदुवा रोपेँ, सबैले अदुवा रोप्ने सबैको चलन हुन्छ है, त्यो बेच्ने बेलामा भाउ पाउँदैन, त्यसले गर्दाखेरि एक्स्ट्रा एक्स्ट्रा अहिले जस्तै अब अहिले त विभिन्न गभर्मेन्टबाट स्किमहरूबाट अब बिरुवाहरू के फलफुलको है सब दिनुहुन्छ उहाँहरूले, र मैले त पाइ पनि रहेको छु है। जस्तै हिजो अस्ति मात्रै इन्भाइरोमेन्ट डेको दिन एउटा के भन्दैछ तपाईँ एभोगार्डो फम्पल हो त्यो चाहिँ पाएको थियो है, उहाँले दिनुभयो र मैले झन्डै तपाईँको 30 या 35 झ्याङ रुख चाहिँ गरेन मैले बोट चाहिँ। त्यसमा पनि फेरि त्यो के भन्दोरहेछ भने मेल फिमेल हुनु पर्दो रहेछ नि त सर,
1: अन्त
0: त्यसले गर्दाखेरि चाहिँ मैले झन्डै 30-35 बिचमै चाहिँ मैले रोप त्यस्तो जग्गा पनि नखाने, जुन चाहिँ अब अलिकति खेती लाउनु नसक्ने जमिन हुन्छ नि त हाम्रो, त्यसमा चाहिँ मैले मजाले बनाएर चाहिँ रोपेको छु। अब त्यसले चाहिँ अब त्यहाँ हर्टिकल्चरको म्याडमहरूले त्यति बेला भन्दाखेरि चाहिँ यसले चाहिँ फल चाहिँ बादमा जाँदा तपाईँको 300-400 रुपियाँ केजीसम्म बिक्छ। अब मैले चाहिँ फेरि टाढो लामो सोचिहालेँ नि त, भोलिको दिन सोचिहालेँ, अब मैले आज रोपिरहेको छु नि त भोलि त मेरो नाना नानीले त फाइदा उठोस् न। अब हाम्रो गाउँ बस्तीमा के हुन्छ झरीको सिजन हिजो चाहिँ अब अहिले भर्खर जान्दैछ, यति साह्रो जङ्गल भयो फाड्यो भक्कु फाड्यो मजाले गोडगाड गरेर अहिले चिल्लो बनाएर मजाले आइरहेछ हुर्क्यो मजा सबै के कुनै मरेन फेरि एउटै मरेन। मैले न त्यसलाई मैले मल हालेँ जस्तो तलबाट थुङ्गामा आएँ नि त्यसरी हालिदिएको छ, जाग्यो त्यो एकदम राम्रोसँग जाग्यो र मैले अब आशा छ त्यहाँबाट पनि भोलिको दिनमा चाहिँ मेरो नाना नानीले चाहिँ त्यसको लाभ उठोस् न भन्ने नि। अब भन्नु पर्दाखेरि मेरो उमेर पनि त त्यस्तो बेसी भएको छैन, अहिले 40 छेउछेउ छ, मैले नै पनि उठाउनु पाउँछु मलाई आशा चाहिँ छ, अब के भन्नु अब हार त खाएको छुइनँ है, र मैले त्यसरी र अब अरू कुराहरू आउँदैछ है, र मैले चाहिँ अब केसिसीलाई नै अब तपाईँको जुन कुरा थियो है त्यसलाई पनि भन्नुपर्दा चाहिँ अब बढाउने चाहिँ कोसिस छ, अब म सोच्दैछु अन्य कुनै अब मैले अब पैसा लगाएपछि त त्यसबाट त मलाई डबल ट्रिपल नाफा हुनु पऱ्यो नि, मैले तपाईँलाई भन्नु बिर्सेछ है। अहिले चाहिँ फेरि डेरीलाई मात्रै होइन यो पिगेरी भयो अरू अन्यतिर पनि दिँदैछ भन्नुहुँदै थियो नि त, अन्त त्यसको लागि तपाईँले एकताल भेट्ने र अफिस पनि गएर बुझ्नु सक्नुहुन्छ नि भनेर पनि भन्नुहुँदै थियो है, र अब म गएको छुइनँ अब एक दिन गएर चाहिँ बुझौँ भन्ने कोसिस छ।
1: हजुर हजुर, अरू अरू मतलब फिल्डमा पनि यसरी सकिन्छ है, एकदमै यहाँले महत्त्वपूर्ण कुरा राख्नुभयो होइन, यहाँ आफै पनि एउटा लाभार्थी भएर होइन यहाँले अब कति बुझेको कुराहरू यहाँ श्रोता माझमा यहाँले राखिदिनु भयो होइन, र यहाँलाई अब सोध्नुपर्ने कुरा त अझै धेरै थियो तर हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, त्यसैले अन्त्यमा जाँदा जाँदै होइन जति पनि रेडियो सुनिरहनु भएको कृषक वर्गहरू हुनुहुन्छ श्रोताहरू हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँ छोटो शब्दमा के भन्न चाहनुहुन्छ?
0: सबैभन्दा पहिला त म यहाँलाई धन्यवाद दिन चाहन्छु, अब हामी जस्तो कृषकले आज आएर यस्तो रेडियोमा बोल्नु पाउँदाखेरि धेरै खुसी अब भनौँ न कस्तो अब पाउँदो रहेछ भन्ने एउटा फिल पनि भयो है। र म जाँदा जाँदै के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जति पनि अब कृषकहरू छ खेती गर्नुहुँदैछ है, यहाँहरूले चाहिँ सर्वप्रथम चाहिँ तपाईँले केसिसीको लाभ चाहिँ उठाउनुहोस् है, जुन किसान क्रेडिट कार्ड छ ब्याङ्कमा भिजिट गरेर तपाईँले सोध्नुहोस् है, तपाईँहरूले लाभ उठाउनुहोस् एकदम राम्रो छ है, र तपाईँले कृषि गर्दै हुँदाखेरि तपाईँले जुनै पनि फार्मिङ गर्नुहुन्छ भने चाहिँ तपाईँले एकदम मन लाएर गर्नुहोस् है, करले होइन अरूको कमाएको देखेर होइन त्यसलाई आफूले मजा गरिनुहोस् है। जस्तै म आज गाई पाल्नु मलाई मजा आउँछ म मजा लिँदैछु भने तपाईँहरूले पनि त्यही प्रकारले लियो भने चाहिँ अघि बढ्छ जस्तो लाग्दै अब मेरोबाट चाहिँ म चाहिँ अन्त्यमा चाहिँ यही भन्न चाहन्छु कि जति पनि यो रेडियो सुनिरहनु भएको जति पनि दाजुभाइ दिदीबहिनी आमा बुबाहरू हुनुहुन्छ है, यहाँहरूले चाहिँ केसिसीको चाहिँ एकदम फाइदा लिनुहोस् भन्दै भन्न चाहन्छु सर।
1: एकदमै एकदमै महत्त्वपूर्ण सन्देश यहाँले दिनुभयो है, यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद होइन, यहाँको यतिको व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गन्तव्यसम्म आएर यतिको महत्त्वपूर्ण जानकारी दिनुभयो यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: धेरै धन्यवाद सर, धन्यवाद।
1: त श्रोता यतिन्जेल यहाँले सुनिरहनु भएको थियो
2: भारत सरकारको कृषि एवं कृषि कल्याण मन्त्रालयद्वारा प्रायोजित किसान वाणी कार्यक्रम अन्तर्गत
1: एक प्रगतिशील युवा कृषक किरण तामाङज्यूसँगको कुराकानीलाई र आजको कार्यक्रममा समेटेका कुराकानी यति नै. हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ. तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्. हवस् त, नमस्कार, शुभरात्री.

सिक्किम सरकार को आयुष विभाग ले हिजो 11 आयुर्वेद दिवस को अवसर में स्वस्थ भोलिका लागि आयुर्वेद भन्ने विषय वस्तु में आधारित राज्य स्तरीय निरंतर चिकित्सा शिक्षा सीएमई कार्यक्रम आयोजना गर्यो, जसमा आयुर्वेद विभाग अंतर्गत सिक्किम का विभिन्न भाग का आयुर्वेद चिकित्सक उपस्थित थे। क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थान आरएआरआई तादों का स्रोत व्यक्तिहरूसँगै विभाग का विशेष सचिव, निर्देशक, अतिरिक्त निर्देशक, अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए। आफ्नो सम्बोधनमा आयुष विभाग का सलाहकार एके घतानीले राज्यमा आयुर्वेदलाई सुदृढ पार्न सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर सहयोग र दृष्टिकोणका लागि कृतज्ञता व्यक्त गरे। क्षेत्र निर्देशक जीसी खनाल को नेतृत्व में स्पेशल ओलंपिक्स भारत सिक्किम चैप्टर ले 23-25 सेप्टेम्बरसम्म नया दिल्ली में भइरहेको वार्षिक साधारण सभा में भाग लिइरहेको छ। सिक्किम चैप्टर को वार्षिक प्रतिवेदन अध्यक्ष डाक्टर मल्लिका नड्डा द्वारा जारी गरिएको थियो। उनले खेलकूद मार्फत बौद्धिक र विकासात्मक अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउने सिक्किम को प्रयास को प्रशंसा गर्दै निरन्तर सहयोग को आश्वासन दिइन्। सुश्री नड्डाले फेब्रुअरी 2027 गान्तोकमा हुने पूर्वोत्तर विशिष्ट कार्यक्रमका लागि पनि सहमति जनाइन्। मंगनका प्रहरी उपरीक्षक रिन्जिङ छोपेल राईले आगामी पर्यटकीय मौसम अघाडि तयारी र ट्राफिक व्यवस्थाको मूल्याङ्कन गर्न लाचुङ प्रहरी चौकी, चेकपोस्ट, युमेसमदोङ प्रहरी चौकी र जीरो पोइन्टको स्थलगत भ्रमण गरे। यस क्रममा आरएपी र पीएपी को कड़ा प्रमाणीकरण, तोकिएको पर्यटकीय सवारी साधनको समयको पालना, अन्तर एजेन्सी समन्वय र स्पष्ट आपतकालीन संचार प्रोटोकलमा जोड़ दिएको थियो। टोलीले ओसी 115 जीआरईएफ लाचुङ अतुल भारद्वाजसँग विशेष गरी जोखिमपूर्ण र भीड़भाड़ भएका खण्डहरूमा यात्रु र पर्यटक सुरक्षामा ध्यान केन्द्रित गर्दै समन्वय बैठक पनि गर्यो। सुरक्षा संकेत र रिफ्लेक्टरहरू स्थापना गर्ने र भीड़भाड़ कम गर्न लाचुङको जीरो पोइन्टमा ट्राफिक पार्किङ ठाउँ विस्तार गर्न बारेमा पनि छलफल गरियो। यसअघि एसपी मंगनले चुङथाङ स्थित 11 भारत तिब्बत सीमा पुलिसका कमाण्डिङ अफिसर देवनाथ रेलाई भेटेर आपतकालीन अवस्थामा अन्तर एजेन्सी समन्वयलाई सुदृढ पार्न बारेमा छलफल गरे। सिक्किममा विभिन्न पारिस्थितिक उपकरणहरू प्रयोग गरेर अधिक

आयोजना गरिएको छ। उद्घाटन सत्रमा आज बीएसआईका कार्यालय प्रमुख डाक्टर राजीव गोगोईले कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरूलाई स्वागत र अभिनन्दन गरे। सिक्किम विश्वविद्यालयका प्रोफेसर निलाद्री बाग, वन संरक्षक एन जसवन्त, जीबीपीएनआईएचईका प्रभारी तथा वैज्ञानिक साथै क्षेत्रीय प्रमुख राजेश जोशी, स्पाइस बोर्डका डाक्टर टीएन डेका र डाक्टर एसएस बोराले उद्घाटन कार्यक्रममा भाग लिए। 30 भन्दा बढी सहभागीहरूले कार्यक्रममा भाग लिएका छन्। मौसम विज्ञान केन्द्र गान्तोकले बंगालको खाड़ीबाट आएको आर्द्रताका कारण आजदेखि लिएर भोलिसम्म सिक्किमभरि वर्षाको गतिविधि बढ्ने पूर्वानुमान गरेको छ। धेरजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। आज गेजिङ, नाम्ची र सोरेङका लागि अरेन्ज अलर्ट जारी गरिएको छ भने गान्तोक, मंगन र पाकिम यलो अलर्ट अन्तर्गत छन्। भोलि 25 सेप्टेम्बरका लागि सबै 6 जिल्ला यलो अलर्ट अन्तर्गत छन्। भारी वर्षाले जलभराव हुन सक्ने, पहिरो जाने र अचानक बाढ़ी आउने

0: संभावना छ। पश्चिम सिक्किमको सोरेङस्थित पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा आज माई भारत केन्द्रद्वारा सार्थक स्वास्थ्य र स्वच्छता जागरूकता कार्यक्रम आयोजना गरिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: बोलिरहेका छौं अब श्रोताहरूलाई सुनाइरहेका छौं आज बेलुकी प्रसारण गरिने अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। लोकलहरीमा बेलुकी 7 बजे सुनाउनेछौ मिता द्याम लेप्चाको स्वरमा लोकगीत, त्यसपछि आधुनिक गीत सुनाउनेछौ 7 बजे र पन्ध्रमा योगिता राईको स्वरमा सुरसङ्गम कार्यक्रम अन्तर्गत यो आह्वानी 8 बजे जसमा सुन्नुहुनेछ एक दिन सबै कुरा ठिक हुन्छ भन्ने आशा पुरन राईबाट वार्ता। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ स्पटलाइट 9 बजे र बेलुकी 10 बजे सभाको अन्तमा आजका फनकार छाया गीत। श्रोतार भोलि हाम्रो अधिवेशन थालिने बिहान 6:25 जाँदा गान्धी कथाबाट शुभप्रभा 7:05 जस अन्तर्गत खेतीपाती बारे सल्लाह, त्यसपछि स्नेहश्री श्री थापाको स्वरमा सुनाउनेछौ आधुनिक गीत। संगीत प्रवाह 7:35 सामूहिक समीक्षा 7:55 जाँदा त्यसपछि सुनाउनेछौ आधुनिक गीत। कथा सफलताको बिहान 8:45 सन्दर्भ, यसमा सुनाउनेछ अनुशासन र नागरिकको जिम्मेवारी शीर्षकमाथि जानकारी। 9:02 केही फिल्मी गीतहरू सुनाउनेछौँ। 10:02 हेलो खरसाङ, 10:30 हाम्रो सरोकार, भोलिको विषयवस्तु अन्तोदय समाजको अन्तिम पङ्क्तिबाट समृद्धिको यात्रातर्फ। 11:05 विविध कलाकारहरूको शर्मा सुन्न सक्नुहुनेछ आधुनिक गीत कार्यक्रम स्वरमाधुरीमा। 11:30 बंगला कार्यक्रम श्रोताहरूको अनुरोध गीतको कार्यक्रम 12:05 सुन्नुहुनेछ। 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम। आकाशवाणीको नेपाली प्रसन सेवामा दिउँसो 2:30 लोक अनि आधुनिक गीत, केही फिल्मी गीतहरू 3 बजे, 3:20 विश्वम हामी, 4 बजे विविध कलाकारहरूको स्वरमा आधुनिक गीत सुनाउनेछौँ, त्यसपछि शिक्षा ज्योति 4:30 जसमा सुनाउनेछ सङ्गीता राईबाट दीनदयाल उपाध्यायको जीवनबारे केही जानकारी। जय जवान फौजी श्रोताहरूको निम्ति कार्यक्रम 5:05 इभिनिङ मेलोडिज, 5:30 गाउँले सभा, 6:10 यसमा सुनाउनेछ विविध विषयमाथि जानकारी। एउटा विषय रहनेछ आस्थामा या धमरोकबारे जानकारी पाउनुहुनेछ। प्रादेशिक समाचार 6:50 यस केन्द्रको लोकलहरीमा, 7 बजे बेलुकी सचिन गुरुङको शर्मा लोकगीत, यसरी नै सुरसङ्गमा 7:15 आधुनिक गीत सुनाउनेछ प्रतीक प्रधानको शर्मा, युवानी कोशीले मैले मन पराएका गीतहरू बेलुकी 8 बजे। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ स्पटलाइट 9 बजे र 15 करेन्ट अफेयर्स 9:30 र बेलुकी 10 बजे आजका फनकार छाया गीत। श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

श्रोतालाई मौसमबारे जानकारी आज 24 तारिक सेप्टेम्बर बिहिबार र आगामी 24 घण्टामा पश्चिम बंगाल निम्न हिमालय अञ्चल अनि कुचबिहारमा मौसम सामान्यतया बादलयुक्त रहने र केही समय वर्षा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। आज र भोलि भारी वर्षा मेघगर्जन तथा हुरी चल्ने चेतावनी मौसम विभागले दिएको छ।

0: श्रोताहरु, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। क्षेत्रीय ग्रामीण ब्याङ्कहरू सहित सबै ब्याङ्कहरू ग्राहकहरू

0: को सुविधाको लागि यस आइतबार खुल्ला रहनेछन्। पश्चिम बंगाल सरकारले दुर्गा पूजा अघि राज्य कर्मचारीहरूलाई अप्रेल 2008 देखि डिसेम्बर 2015 सम्मको महँगाई भत्ता भुक्तानी गर्ने भएको छ। उद्योगपति गौतम अडानीले मुख्यमन्त्री शुभेन्दु अधिकारीसित कोलकातामा अडानी आरोग्य मन्दिरको शिलान्यास गर्नुभयो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको बैठक भोलि हुने भएको छ र भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले मिरिक महाविद्यालयको सञ्चालन समिति अध्यक्षको रूपमा औपचारिक पदभार ग्रहण गर्नुभएको छ। अब समाचार विस्तारमा। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाको लागि सबै सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू आइतबार 27 सेप्टेम्बरको दिन खुल्ला रहने जानकारी दिएको छ। मन्त्रालयले 28 देखि 30 सेप्टेम्बरसम्म युनाइटेड फोरम अफ ब्याङ्क युनियनले प्रस्ताव गरेको 3 दिने राष्ट्रव्यापी ब्याङ्क हडताललाई ध्यानमा राख्दै यो कदम चालिएको बताएको छ। भारतीय रिजर्व ब्याङ्कले आइतबार सबै ब्याङ्क शाखा कार्यालय एटीएमसित जोडिएका शाखा र करेन्सी चेस्ट पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। वित्त मन्त्रालयले सरकार र ब्याङ्क प्रबन्धनले युनियनहरूलाई प्रस्तावित हडताल स्थगित गर्न अपील गरेको बताएको छ। पश्चिम बंगाल सरकारले दुर्गा पूजा अघि राज्य कर्मचारीहरूको बकाया महँगाई भत्ता डीए एकमुष्ट भुक्तानी गर्नेछ। यसबारे सुन्नुहोस् एक रिपोर्ट।
1: वित्त विभागले भनेको छ, अप्रेल 2008 देखि डिसेम्बर 2015 सम्म 7 वर्षको अवधिको महँगाई भत्ता बकाया सर्वोच्च न्यायालयको निर्देश अनुसार पूर्ण रूपमा भुक्तानी गरिनेछ। यसको भुक्तानी यस महिनाको अन्त्यसम्ममा हुने अपेक्षा गरिएको छ। ग्रुप ए देखि ग्रुप सी सम्मका कर्मचारीहरूको बकाया उनीहरूको जीपीएफ खातामा जम्मा गरिनेछ। साथै आगामी 3 महिनामा अवकाश लिनेहरू अनि ग्रुप डी का कर्मचारीहरूले यो राशि सिधै आफ्नो ब्याङ्क खातामा पाउनेछन्। ग्रुप ए देखि ग्रुप सी का कर्मचारीहरूले 31 मार्च 2028 पछि आफ्नो जीपीएफ खाताबाट यो राशि झिक्न सक्नेछन्। सरकारले जनवरी 2016 देखि डिसेम्बर 2019 सम्मको बकाया महँगाईको भुक्तानी गरिसकेको छ। यस भुक्तानीका साथै राज्य सरकारले आफ्नो सेवारत कर्मचारीहरूको 2008 देखि 2019 सम्मको सम्पूर्ण बकाया महँगाई भत्ता भुक्तानी गरेको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: पश्चिम बंगाल सरकारले सरकारी वस्तुहरू र सेवाहरूको खरिदका लागि सरकारी ई मार्केट प्लेस जेमको प्रयोग अनिवार्य बनाएको छ। वित्त विभागले राज्य सरकारको प्रशासनिक नियन्त्रणमा रहेका सबै विभाग अधीनस्थ कार्यालय र संगठनहरूले जेमको माध्यमले मात्र वस्तु र सेवाहरू खरिद गर्नुपर्ने बताएको छ। सरकारले बताए अनुसार यो कदम सरकारी खरिदमा अधिक पारदर्शिता र दक्षता सुनिश्चित गर्दै लागत घटाउने उद्देश्यले लिएको हो। सबै विभाग र संगठनहरूलाई जेममा पञ्जीकरण प्रक्रिया तुरन्तै सुरु गर्न निर्देश दिएको छ। अडानी ग्रुपका चेयरम्यान गौतम अडानीले आज पश्चिम बंगालको न्यू टाउनको सिलिकन भ्यालीमा 2000 बेडको सुपर स्पेशियलिटी हस्पिटलको आधारशिला राख्नुभयो। यस अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो। मुख्यमन्त्रीले भन्नुभयो, यो हस्पिटल देशमा आफ्नै प्रकारको पहिलो हस्पिटल हुनेछ। यसका 2000 बेडमध्ये 1000 बेड गरीब र खाँचोमा परेका बिरामीहरूका लागि आरक्षित गरिनेछ, जबकि बाँकी व्यावसायिक रूपमा प्रयोग गरिनेछ। श्री गौतम अडानीले भन्नुभयो, अडानी ग्रुपले आगामी केही वर्षमा पश्चिम बंगालका विभिन्न क्षेत्रमा 1,00,000 करोड लगानी गर्नेछ। उहाँले थप भन्नुभयो, अडानी समूहले मल्टी स्पेशियलिटी अडानी आरोग्य मन्दिरमा 4,000 करोड रुपियाँ खर्च गर्नेछ र 10,000 रोजगारी सृजना गर्नेछ। यसमा बिरामीहरूका सहयोगीहरूका लागि आवास, एक मेडिकल कलेज र उन्नत अनुसन्धान प्रयोगशालाहरू पनि सामेल हुनेछन्। ऐतिहासिक राइटर्स बिल्डिङको जीर्णोद्धारको लागि राज्य सरकार र अडानी ग्रुप बीच 2 वटा सम्झौता ज्ञापनमा पनि हस्ताक्षर गरिएको छ। राष्ट्रिय चिकित्सा विज्ञानमा राष्ट्रिय परीक्षा बोर्डले आफ्नो आधिकारिक वेबसाइटमा नीट पीजी 2026 को नतिजाको घोषणा गरेको छ। वर्ष 2026-27 को प्रवेश सत्रका लागि विभिन्न एमडी, एमएस, डीएनबी, डाक्टर एनबी 6 वर्षे पाठ्यक्रम र पीजी मेडिकल डिप्लोमा पाठ्यक्रमहरूमा भर्नाको लागि 30 अगस्तमा देशभरि परीक्षा सञ्चालन गरिएको थियो। बोर्ड अनुसार कुल 2,65,960 उम्मेद्वारहरूले परीक्षा दिएका थिए। बोर्डले उम्मेद्वारहरूले 1 अक्टोबरमा वा त्यसपछि आधिकारिक वेबसाइटबाट आफ्नो स्कोर कार्ड डाउनलोड गर्न सक्ने बताएको छ। साथै उत्तर कुञ्जी 1 अक्टोबर

0: रूपमा बोर्डको वेबसाइटमा प्रकाशित हुने अपेक्षा गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा जनसेवादेखि देश सेवाको संकल्प र निरन्तर जनसेवाको भावनाले प्रेरित रहेको छ। सेवा र सुशासनको सोचका साथ सरकारले वर्ष 2047 सम्ममा विकसित भारतको लक्ष्यतर्फ काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास भइरहेको छ। आजको यस विशेष श्रृङ्खलामा हामी जल जीवन मिशनको माध्यमले यो दृष्टिकोणलाई कसरी व्यवहारमा उतारियो भन्ने बारे कुरा गर्नेछौ।
1: जल जीवन मिशन 15 अगस्त 2019 दिन प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको थियो। यसको उद्देश्य प्रत्येक ग्रामीण घरमा स्वच्छ पिउने पानी उपलब्ध गराउनु रहेको छ। यस योजनाले अहिलेसम्म देशका झण्डै 81% ग्रामीण घरहरूमा हर घर जल योजना अन्तर्गत कल जडान गरिसकिएको छ र पिउने पानी उपलब्ध गराइँदैछ। यसरी आज ग्रामीण क्षेत्रहरूमा स्वच्छ पिउने जल उपलब्ध गराई विशेष गरी महिलाहरूको कठिन परिश्रम अनि ग्रामीण स्वास्थ्यमा ठूलो लाभ मिलेको देखिन्छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको लगभग एक वर्षको अन्तरालपछि बैठक भोलि हुने भएको छ। यसै वर्ष सम्पन्न राज्यको विधानसभा चुनावमा राज्यमा सत्ता परिवर्तनपछि तत्कालीन जीटीए प्रमुख कार्यपाल अनित थापाले राजीनामा दिएपछि जीटीएको भविष्यमाथि अन्योलता देखिएको थियो। यस अन्योलतालाई अन्त्य गर्दै सरकारले जीटीएको प्रशासकको रूपमा मुख्य सचिव स्मृति रञ्जन मोहन्तीलाई नियुक्त गरेपछि यो बैठक हुन लागेको हो। बैठकमा क्षेत्रका राजु विष्ट, राज्यका पार्वतीय मामिला मन्त्री विशाल लामा लगायत दार्जीलिङ, कालेबुङ अनि खरसाङका विधायकहरू अनि राजीनामा नदिएका जीटीएका सभासदहरू उपस्थित रहने अपेक्षा गरिएको छ। भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले मिरिक महाविद्यालयको सञ्चालन समिति अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। महाविद्यालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त अध्यक्ष लामालाई स्वागत गरियो। पदभार ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै सञ्जीव लामाले मिरिक महाविद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार तथा समग्र विकासका लागि आफ्नो तर्फबाट भरसक्दो पहल गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो। महाविद्यालयका प्राचार्य प्रोफेसर शेरा भुटियाले स्वागत सम्भाषण राख्दै हालै विश्व महाविद्यालयले भोगिरहेको समस्याहरूप्रति अवगत गराए। कार्यक्रममा महाविद्यालयका प्रतिनिधि, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महाविद्यालयको नेपाली विभागका प्रमुख डाक्टर आनन्द छेत्रीले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागकी प्राध्यापिका सुदीपा लामाले गरेकी थिइन्। देशव्यापी रूपमा गृहपालित पशुहरूलाई रोगमुक्त बनाउने उद्देश्यले सञ्चालन भइरहेको सेवा संकल्प अभियान अन्तर्गत दार्जीलिङ पुल बजार खण्डको प्राणी सम्पदा विभागको आयोजनामा मंगलबार कैंजले तथा गोक 2 ग्राम अन्तर्गतको विभिन्न गाउँहरूमा पशु टीकाकरण अभियान सम्पन्न भएको छ। अभियानका क्रममा विभागका अधिकारी तथा कर्मचारीहरूले घर घर पुगेर गृहपालित पशुहरूलाई पीपीआर विरूद्धको खोप लगाएका छन्। फूलपाती शोभायात्रालाई लिएर सूचना अनि सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको आयोजनामा खरसाङमा एक सभा सम्पन्न भएको छ। सभा खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा विनोद प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भयो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। क्षेत्रीय ग्रामीण ब्याङ्कहरू सहित सबै ब्याङ्कहरू ग्राहकहरूको सुविधाको लागि यस आइतबार खुल्ला रहनेछन्। पश्चिम बंगाल सरकारले दुर्गा पूजा अघि राज्य कर्मचारीहरूलाई अप्रेल 2008 देखि डिसेम्बर 2015 सम्मको महँगाई भत्ता भुक्तानी गर्ने भएको छ। उद्योगपति गौतम अडानीले मुख्यमन्त्री शुभेन्दु अधिकारीसित कोलकातामा अडानी आरोग्य मन्दिरको शिलान्यास गर्नुभयो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको बैठक भोलि हुने भएको छ र भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले मिरिक महाविद्यालयको सञ्चालन समिति अध्यक्षको रूपमा औपचारिक पदभार ग्रहण गर्नुभएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। नमस्कार।

श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ लोकलहरी कार्यक्रम अन्तर्गत संगीत अध्याम लेप्चाको शर्मा लोकगीत साजमा संगति दिने कलाकारहरू सारङ्गीमा प्रेम गान्धर्व वासुरीमा शरण राई मुर्चुङ्गामा आरती राई अनि मादलमा विकास सिंह स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति।

लोकलहरी कार्यक्रममा आज श्रोताले सुन्नुभयो संगीत अध्याम लेप्चाको स्वरमा केही लोकगीतहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम सुरसंगम। यसमा आज हजुरहरूलाई सुनाउनेछौ योगिता राईको स्वरमा आधुनिक गीत। साजमा संगति दिने कलाकारहरू हुनुहुन्छ भायोलिनमा विन्जे लोआगुन, मेन्डोलिनमा जीवन प्रधान, गिटारमा रमेश थापा र प्रभात दर्नाल अनि तबला

श्रद्धाले प्रस्तुत गीत सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा हजुरले हाम्रो कार्यक्रम दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटीटी वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। तीर्खाएको जिन्दगीमा स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति।

श्रोताले यति जल सुन्दैहुनुहुन्थ्यो सुरसङ्गम कार्यक्रम अन्तर्गत योगिता राईको शर्मा आधुनिक गीत। साजमा संगति दिने कलाकारहरू हुनुहुन्थ्यो भायोलिनमा वेन्जेलो आगुन, मेन्डोलिनमा जीवन प्रधान, गिटारमा रमेश थापा अनि प्रभात दर्नाल अनि तबलामा विकास सिंह।

0: यो आकाशवाणी हो। अभिगेल राईबाट समाचार सुन्नुहोस्। सुरुमा यस बुलेटिनका प्रमुख समाचार। जीवनको प्राथमिक उद्देश्य हुनुपर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको धारणा। भारतको रक्षा अधिग्रहण प्रणालीलाई युद्धको बदलिँदो अवस्था अनुरूप ढाल्न आवश्यक रहेको रक्षा प्रमुख जनरल एनएस राजा सुब्रमण्यको भनाई। G4 देशका विदेश मन्त्रीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा वर्तमान चुनौतीपूर्ण भू राजनैतिक परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा परिषदमा पहिले भन्दा बढी सुधार जरुरी भएको उल्लेख। जापान एसियाली खेलकुदको पदक तालिकामा भारतको झोलीमा 15 पदक। अनि पश्चिम बङ्गाल, तेलङ्गाना, छत्तिसगढ, तटीय आन्ध्र प्रदेश, उडिसा र सिक्किममा भारी वर्षाको लागि उच्च सतर्कता जारी। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा नै जीवनको प्राथमिक उद्देश्य हुनुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, राजनीतिमा पनि सर्वोच्च पदमा पुगेपछि सेवा नै मार्गदर्शक सिद्धान्त रहनुपर्छ। प्रधानमन्त्रीले आज भिडियो कन्फरेन्स मार्फत वडनगरबाट वाराणसी यात्रा गरिरहेका सेवा यात्रीहरूसँग अन्तर्क्रिया गर्दै यस्तो भन्नुभएको हो।
1: सेवा यही मुख्य हमारा काम होना चाहिए और हम सेवा कर कर के ही सेवा का संदेश देंगे, शब्दों में नहीं देंगे। हमारे अपने आचरण से लोगों को पता चले कि राजनीति में सत्ता कितनी ही क्यों न बड़ी हो जाए, लेकिन हमारा मार्ग सेवा का ही रहेगा। कितने ही ऊंचे शिखर पर पहुंचेंगे, लेकिन सेवा परमो धर्म इस भाव को लेकर आगे बढ़ेंगे।
0: प्रधानमन्त्रीले पीएम किसान योजना बारे बोल्दै भन्नुभयो,
1: हमारे किसानों के पास पीढ़ियों से बना हुआ ज्ञान का भंडार है। वे इस नॉलेज को हर दिन अपने जीवन में अपनाते हैं। हमें इन अनुभवों से भी सीखना है। अगर अनुभव करते तो भारत की विविधता की अनुभूति होती और उनसे भी विविधता में भी एकता के भी दर्शन होता है। वो हमें हिंदुस्तान के हर कोने में पहुंचाने ही है। एक जगह से दूसरी जगह पहुंचाना है। एक गाँव का अच्छा प्रयोग दूसरे गाँव के काम आए। एक युवा का समाधान दूसरे युवा की ताकत बने।
0: यस अवसरमा सेवा यात्रीहरूले प्रधानमन्त्रीसँग आफ्ना अनुभवहरू साझा गरेका थिए। उनीहरूले अभियानको एक भागको रूपमा वृक्षारोपण र सरसफाई अभियानहरू सञ्चालन गरिएको बताए। रक्षा प्रमुख जनरल एनएस राजा सुब्रमण्यले भारतको रक्षा अधिग्रहण प्रणालीलाई युद्धको बदलिँदो अवस्था अनुरूप ढाल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। नयाँ दिल्लीमा हालै एक कार्यक्रममा बोल्दै जनरल सुब्रमण्यले रक्षा पारिस्थितिक प्रणालीलाई बलियो बनाउन प्रविधि, डेटा र उद्योगलाई एकीकृत गर्नुपर्ने महत्वमाथि प्रकाश पार्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको 81 महासभाको अवसरमा फोरम फर इन्डिया पेसिफिक आइल्यान्ड कोअपरेशन फिपिकका विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। बैठक क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा फोरमको साझेदारी र सहयोगमा केन्द्रित थियो। यसैबीच भारत, ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदमा सुधारको आवश्यकतामा जोर दिएका छन्। G4 देशका विदेश मन्त्रीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा वर्तमान चुनौतीपूर्ण भू राजनैतिक परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा परिषदमा पहिले भन्दा बढी सुधार जरुरी भएको उल्लेख गरिएको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले भोलि बेंगलुरूमा सेवा प्रथम नवप्रवर्तन चुनौती कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। शिक्षा मन्त्रालयका अनुसार यो पहलले युवाहरूलाई आफ्नो समुदायमा समस्याहरू पहिचान गर्ने अवसर प्रदान गर्नेछ। कार्यक्रममा विद्यालय, औद्योगिक प्रशिक्षण संस्थान, पोलिटेक्निक कलेज र विश्वविद्यालयका सहभागीहरू समावेश हुनेछन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा आयोजना हुने आरोग्य मन्थन 2026 कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। कार्यक्रम आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनाले 8 वर्ष अनि आयुष्मान भारत डिजिटल मिशनले 5 वर्ष पार गरेको उपलक्ष्यमा विविध पक्षहरूमा केन्द्रित हुनेछ।

0: श्रद्धाले तिन्जेल सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, हिन्दुत्व कसैको विरुद्ध होइन तर यो सबलाई साथमा लिएर चल्ने गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जीवनको मुख्य उद्देश्य सेवा हरेक व्यक्तिमा स्वाभाविक रूप हुनुपर्छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले भोलि बेङ्गलुरुमा सेवा प्रथम नवाचार चुनौती कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। भारतीय रेलवेले पश्चिमी रेलवेको वडोदरा डिभिजनको अल्कापुरीमा 4 लेनको रोड ओभर ब्रिजको निर्माणलाई अनुमोदन गरेको छ। अनि जापान एसियाई खेलमा आज अनन्तजीत सिंह अनि पारिनाज धालिवालले निशानेबाजीको मिक्स्ड टिम स्पर्धामा काँस्य पदक जितेका छन्। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, हिन्दुत्व कसैको विरुद्ध होइन तर यो सबलाई साथमा लिएर चल्ने गर्दछ। उहाँले आज नयाँ दिल्लीमा विश्व संसार हिन्दुत्वका नामको किताब जारी गरेपछि यस्तो बताउनु भएको हो। यस अवसरमा बोल्नुहुँदै उहाँले युवाहरूसित भारतको समृद्ध सांस्कृतिक विरासतलाई पढ्न अनि बुझ्ने आह्वान गर्नुभयो। श्री राधाकृष्णनले 1948 सुरु भएको साप्ताहिक विवेकको लामो इतिहास अनि महाराष्ट्रको सामाजिक सांस्कृतिक अनि सार्वजनिक जीवनमा यसको भूमिकाको पनि उल्लेख गर्नु भयो। उहाँले भारतको संस्कृति, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय मामिला अनि अहम सामाजिक मुद्दाहरूमा किताबहरू अनि रिसर्चमा आधारित साहित्य प्रकाशित गर्ने यसको परम्पराको प्रशंसा गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो, यस किताबको प्रकाशन सही समयमा भएको छ, जब 1925 नागपुरमा डाक्टर केशव बलिराम हेडगेवारद्वारा स्थापित राष्ट्रिय स्वयंसेवक सङ्घले आफ्नो 100 साल पुरा गरेको छ। उहाँले भन्नुभयो, राष्ट्रिय स्वयंसेवक सङ्घ एउटा सानो समूहको सुरुवातबाट बढेर एउटा वैश्विक संगठन बनेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जीवनको मुख्य उद्देश्य सेवा हरेक व्यक्तिमा स्वाभाविक रूपमा हुनुपर्छ। उहाँले राजनीतिमा पनि सर्वोच्च पदमा पुगेपछि सेवा नै मार्गदर्शक सिद्धान्त रहनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले आज वडनगरदेखि वाराणसीसम्म यात्रा गरिरहेका सेवा यात्रीहरूसँग भिडियो कन्फरेन्स मार्फत संवाद गर्नुहुँदै थियो।
2: सेवा यही मुख्य हमारा काम होना चाहिए और हम सेवा कर कर के ही सेवा का संदेश देंगे, शब्दों में नहीं देंगे। हमारे आचरण से लोगों को पता चले कि राजनीति में सत्ता कितनी ही क्यों न बड़ी हो जाए, लेकिन हमारा मार्ग सेवा का ही रहेगा। हम कभी भी सेवा के मार्ग से नहीं विचलित होंगे, कितने ही ऊंचे शिखर पर पहुंचेंगे, लेकिन सेवा परमो धर्म इस भाव को लेकर आगे बढ़ेंगे।
1: प्रधानमन्त्रीले सेवा परमो धर्म अर्थात् सेवा नै सर्वोच्च कर्तव्य हो र यो भावना देशको प्रगतिको लागि सबैभन्दा ठूलो प्रेरक शक्ति बन्न सक्छ भनेर बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, पीएम किसान र पीएम सूर्यघर योजना जस्ता अनेकौं योजनाहरूको पहिचान अन्तिम माइलसम्म पुग्ने सेवाहरूको रूपमा बनेका छन्। उहाँले भन्नुभयो, सेवाको यही भावनाबाट 4 करोड गरिब परिवारले स्थायी घरहरू प्राप्त गर्न सक्षम भएका छन्। श्री मोदीले भन्नुभयो, जब देशको नीतिहरूमा सेवाको भावना सामेल गरिन्छ, त्यस्ता योजनाहरू देखा पर्छन् जसले 25 करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्न मद्दत गरेको छ। प्रधानमन्त्रीले राजनीति, चुनाव र शासन व्यवस्थाको आफ्नै महत्व रहेको तर राष्ट्र निर्माणको लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले विकसित भारत निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका बढाउन आह्वान समेत गर्नुभयो।
2: इस वर्ष लाल किले से शक्ति की जिन सप्त धाराओं की चर्चा मैंने की है, उनके विषय में भी लोगों से बात करनी है। मैन्युफैक्चरिंग की धारा, टेक्नोलॉजी इनोवेशन की धारा, कनेक्टिविटी की धारा, ऐसी 7 धाराएं विकसित भारत के निर्माण की बहुत बड़ी ऊर्जा बनेगी और इस ऊर्जा को देश के हर नागरिक से ही गति मिलेगी। तो आपकी ये ऊर्जा, आपके ये अनुभव विकसित भारत की यात्रा को और गति देगी।
1: सेवा यात्रीहरूले प्रधानमन्त्रीसँग आफ्ना अनुभवहरू साझा गरे। उनीहरूले अभियान अन्तर्गत वृक्षरोपण र स्वच्छता अभियान सञ्चालन गरिएको बताए। सेवा यात्रीहरूले भ्रमणको क्रममा उनीहरूले मानिसहरूसित अन्तर्क्रिया गरेको र विभिन्न सरकारी योजनाहरूको लाभबारे सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जापान एसियाई खेलहरूमा काँस्य पदक जित्ने पुरुष ब्याडमिन्टन टिमलाई बधाई दिनुभएको छ। प्रधानमन्त्रीले भन्नुभयो यो पदकले टिमको प्रतिबद्धता अनि कडा मेहनतलाई दर्शाउँदछ। श्री मोदीले भन्नुभयो सम्पूर्ण टिमले प्रतियोगिता अवधि शानदार प्रदर्शन गरेका छन्। उहाँले खेलाडीहरूलाई अघिल्लो प्रतियोगिताहरूका लागि शुभकामना व्यक्त गर्नुभयो। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा आयोजित हुने आरोग्य मन्थन 2026 आयुष्मान भारत प्रधानमन्त्री जनआरोग्य योजनाको 8 वर्ष अनि आयुष्मान भारत डिजिटल मिशनको 5 वर्ष पूरा भएको उत्सव कार्यक्रममा उपस्थिति दिनुहुनेछ। कार्यक्रममा स्वास्थ्य सुरक्षा अनि डिजिटल स्वास्थ्यको प्रमुख आयामहरूमा केन्द्रित विषयहरूमा विचार विमर्श गरिनेछ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले भनेको छ आरोग्य मन्थनमा देशको डिजिटल स्वास्थ्य अनि स्वास्थ्य सुरक्षा तन्त्रलाई अझ मजबुत गर्न धेरै पहलहरूको शुभारम्भ पनि गरिनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। शिक्षा मन्त्री प्रह्लाद जोशीले भोलि बेङ्गलुरुमा सेवा प्रथम नवाचार चुनौती कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। शिक्षा मन्त्रालयले भनेको छ यस पहलले युवाहरूलाई आफ्नो समुदायमा वर्तमान समस्याहरूको पहिचानको अवसर प्राप्त हुनेछ। कार्यक्रममा स्कूलहरू, औद्योगिक प्रशिक्षण संस्थानहरू, पोलिटेक्निक महाविद्यालयहरू अनि विश्वविद्यालयका प्रतिभागी सामेल हुनेछन्, जसमा 5 राष्ट्रिय विषय स्वच्छ अनि सतत भारत, समृद्ध किसान, समृद्ध भारत, स्वास्थ्य अनि समावेशी भारत, शिक्षित अनि कुशल भारत तथा सुरक्षित भारत सामेल छन्। प्रतियोगिताको राष्ट्रिय फाइनल डिसेम्बरमा नयाँ दिल्लीमा आयोजित गरिनेछ। प्रमुख रक्षा अध्यक्ष जेनरल एनएस राज सुब्रमणीले युद्धको बदलदो स्वरूप अनुरूप भारतको रक्षा अधिग्रहण प्रणाली तीव्रताका साथ अनुकूलित गर्ने आवश्यकतामा बल दिनुभएको छ। नयाँ दिल्लीमा एउटा कार्यक्रममा जेनरल सुब्रमणीले रक्षा पारिस्थितिकी तन्त्रलाई मजबुत गर्न प्रौद्योगिकी, डेटा अनि उद्योगको एकीकरणको महत्त्वको उल्लेख गर्नुभयो। उहाँले युद्ध क्षेत्रमा हतियारहरूको रखरखाउ अनि मर्मतका साधनहरूको आवश्यकतामा जोड दिनुभयो। भारतीय रेलवेले पश्चिमी रेलवेको वडोदरा डिभिजनको अल्कापुरीमा 4 लेनको रोड ओभर ब्रिजको निर्माणलाई अनुमोदन गरेको छ। रेल मन्त्रालयले यो परियोजनाको लागत 166 करोड रुपियाँभन्दा बढी हुने अनुमान गरिएको जनाएको छ। यो लागत रेलवे र राज्य सरकार बीच समान रूपमा साझा गरिनेछ। मन्त्रालयले भनेको छ रोड ओभर ब्रिजले रेलवे सञ्चालनमा बाधा नपुर्याई राम्रो र अधिक कुशल क्रसिङ सुविधा प्रदान गर्नेछ। भारतीय रेलवेले कानपुर सेन्ट्रल र आनन्द विहार टर्मिनल बीच नयाँ दैनिक रेल सेवा सुरु गर्न स्वीकृति दिएको छ। कानपुर सेन्ट्रलबाट आनन्द विहार टर्मिनल जाने रेलगाडी सङ्ख्या 14153 कानपुर सेन्ट्रलबाट राति 8:40 प्रस्थान गर्नेछ र भोलिपल्ट बिहान 4:50 आनन्द विहार टर्मिनल पुग्नेछ। फर्कँदा रेलगाडी सङ्ख्या 14154 आनन्द विहार टर्मिनलबाट कानपुर सेन्ट्रलको लागि राति 11:25 प्रस्थान गर्नेछ र भोलिपल्ट बिहान 7:25 कानपुर सेन्ट्रल पुग्नेछ। यो गाडी फफुन्द, इटावा, टुन्डला, हाथरस, अलीगढ, खुर्जा, दादरी र गाजियाबादमा रोकिनेछ। भारतमा अमेरिकाका राजदूत सर्जियो गोर भारत अमेरिका संयुक्त सैन्य युद्ध अभ्यास 2026 साक्षी बन्न आज राजस्थान पुग्नुहुनेछ। सोसियल मीडिया पोस्टमा श्री गोरले भन्नुभयो उहाँ दुई देशका सेनाहरूको एकसाथ प्रशिक्षण हेर्न उत्सुक हुनुहुन्छ। रक्षा मन्त्रालय अनुसार यस अभ्यासको उद्देश्य पर्वतीय अनि अर्धपर्वतीय क्षेत्रहरूमा एकीकृत युद्ध समूहहरूको उपयोगका लागि दुई सेनाहरूको संयुक्त सैन्य क्षमतालाई बढाउनु हो, जसमा पैदल सेना प्रधान अभियानहरूमा विशेष बल दिएको छ। यसको उद्देश्य दुई सेनाहरूबीच आपसी तालमेल अनि सहयोगलाई मजबुत गर्नु हो। जापान एसियाई खेलमा आज अनन्तजित सिंह अनि पारिनाज धालीवालले निशानेबाजीको मिक्स्ड टिम स्पर्धामा काँस्य पदक जितेका छन्। रोसिबिना देवीले वुसुको 60 किलो सान्डा स्पर्धामा रजत पदक हासिल गरेकी छन्। सत्ताम सिंह अनि सलमान खानले नौकायानको डबल स्कल्स स्पर्धामा काँस्य पदक जितेका छन्। एथलेटिक्समा जयकुमार, आशा बाबु, मानु टीएस अनि रसदीप कौरको पुरुष मिक्स्ड टिमले 4x400 फाइनलमा अनि अनिमेष कुजुर अनि गुरविन्दर सिंहले 100 मिटर दौडको सेमिफाइनलमा स्थान बनाएका छन्। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, हिन्दुत्व कसैको विरुद्ध होइन तर यो सबलाई साथमा लिएर चल्ने गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जीवनको मुख्य उद्देश्य सेवा हरेक व्यक्तिमा स्वाभाविक रूप हुनुपर्छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले भोलि बेङ्गलुरुमा सेवा प्रथम नवाचार चुनौती कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। भारतीय रेलवेले पश्चिमी रेलवेको वडोदरा डिभिजनको अल्कापुरीमा 4 लेनको रोड ओभर ब्रिजको निर्माणलाई अनुमोदन गरेको छ। अनि जापान एसियाई खेलमा आज अनन्तजित सिंह अनि पारिनाज धालीवालले निशानेबाजीको मिक्स्ड टिम स्पर्धामा काँस्य पदक जितेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो।
0: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।

तुरन्तसँगका कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। कहिलेकाहीँ जिन्दगीमा यस्तो समय आउँछ जहाँ हामीसँग कसैलाई सुनाउनका लागि धेरै कुरा हुन्छन् तर सुनिदिने मान्छे हुँदैन। मनभित्र धेरै प्रश्नहरू हुन्छन् तर ती प्रश्नहरूको उत्तर हामीसँग हुँदैन। आँखा अगाडि बाटो त देखिन्छ तर त्यो बाटो कहाँ पुग्छ भन्ने

हामी आफैलाई पनि थाहा हुँदैन हामी वास्तवमा दुखी छौँ, थाकेका छौँ कि केवल धेरै कुरा सहेर बसिरहेका छौँ। प्रिय श्रोता मित्रहरू, बाहिरबाट हेर्दा सबै कुरा ठिक देखिएको होला, तपाईँ आफ्नो काम गरिरहनु भएको होला, मानिसहरूसँग हाँसिरहनु भएको होला, फोन चलाइरहनु भएको होला, सामाजिक सञ्जालमा फोटो राखिरहनु भएको होला, अरूले सोद्धा म ठिक छु भनिरहनु भएको होला। तर राति एक्लै हुँदा मनले एउटा प्रश्न गरिरहेको हुनसक्छ, आखिर कहिलेसम्म? कहिलेसम्म यही अवस्था रहन्छ? कहिलेसम्म मन यस्तै भारी भइरहन्छ? कहिलेसम्म आफूले गुमाएको कुरा सम्झेर दुखी रहने? कहिलेसम्म भविष्यको चिन्ताले आजलाई पनि बिगारिरहने? र त्यही बेला मनको कुनै कुनाबाट एउटा सानो आवाज आउँछ, एक दिन सबै कुरा ठिक हुन्छ। सायद यही एउटा वाक्य हो जसले धेरै मानिसलाई भोलिसम्म पुर्याएको छ। आजको हाम्रो विषय पनि यही आशाको बारेमा हो, एक दिन सबै कुरा ठिक हुन्छ भन्ने आशा।

प्रिय श्रोता मित्रहरू, हामी जीवनमा धेरै कुराका लागि तयार हुन्छौँ। पढाइका लागि तयार हुन्छौँ, कामका लागि तयार हुन्छौँ, भविष्यका लागि योजना बनाउँछौँ, कुनै ठुलो अवसरका लागि महिनौ तयारी गर्छौँ। तर एउटा कुरा सिक्न चाहिँ हामीलाई कसैले सिकाउँदैन, जिन्दगी हाम्रो योजना अनुसार नचल्दा आफूलाई कसरी सम्हाल्ने। हामीलाई सफल हुने सिकाइन्छ, तर असफल हुँदा आफूलाई कसरी माया गर्ने भनेर सिकाइँदैन। हामीलाई अगाडि बढ्न भनिन्छ, तर पछाडि फर्केर आफ्ना घाउहरू हेर्न पनि आवश्यक हुन्छ भनेर कसैले बताउँदैन। हामीलाई जित्न सिकाइन्छ, तर हारेर पनि जिन्दगी बाँकी रहन्छ भनेर बुझाउन बिर्सन्छौँ। त्यसैले जब जिन्दगीमा केही बिग्रिन्छ, हामीलाई लाग्छ सायद अब केही बाँकी रहेन, सम्बन्ध टुट्यो भने लाग्छ अब फेरि कसैलाई माया गर्न सकिँदैन, काम छुट्यो भने लाग्छ अब भविष्य अँध्यारो भयो, परीक्षामा असफल भयौँ भने लाग्छ अब हामी अरूभन्दा पछाडि पर्यो, कसैले छोडेर गयौँ भने लाग्छ हामीभित्र नै केही कमी थियो। र कहिलेकाहीँ लगातार समस्या आइरहँदा हामी एउटा कुरा बिर्सन्छौँ।

समस्या जीवनको एउटा अध्याय हो, पुरा किताब होइन। आजको पाना खराब हुँदैमा पुरा किताब खराब हुँदैन। प्रिय श्रोता मित्रहरू, तपाईँ अहिले जुन अवस्थाबाट गुज्रिरहनु भएको छ त्यो स्थायी नहुन सक्छ। सायद तपाईँ अहिले आफ्नो जीवनको सबैभन्दा कठिन अध्यायमा हुनुहुन्छ। तर एउटा कुरा सम्झिनुहोस्, कुनै पनि रात सधैँका लागि हुँदैन। रात जति सुकै लामो भए पनि बिहान आउँछ। हामीलाई कहिलेकाहीँ बिहान ढिलो भएको जस्तो लाग्छ, तर बिहान आउन छोडेको हुँदैन। त्यसरी नै जीवनमा पनि केही कुरा ढिलो हुन्छन्। कसैको सफलता ढिलो आउँछ, कसैको प्रेम ढिलो आउँछ, कसैको अवसर ढिलो आउँछ, कसैको आत्मविश्वास ढिलो फर्किन्छ, कसैलाई आफूलाई बुझ्नै धेरै वर्ष लाग्छ। त्यसैले अरूको समयसँग आफ्नो समय तुलना नगर्नुहोस्। अरूको जीवनमा आज वसन्त आएको छ भन्दैमा तपाईँको जीवनमा सधैँ जाडो रहँदैन। तपाईँको समय पनि आउँछ, सायद आज होइन, सायद भोलि पनि होइन, तर जीवनसँग एउटा सुन्दर बानी हुन्छ। हामीले नसोचेको समयमा पनि यसले नयाँ ढोका खोलिदिन्छ। प्रिय श्रोता मित्र, कहिलेकाहीँ हामी सबै कुरा ठिक हुन्छ भन्ने वाक्यलाई गलत तरिकाले बुझ्छौँ। यसको अर्थ एक दिन अचानक हाम्रो जीवनमा कुनै समस्या नै रहँदैन भन्ने होइन। यसको अर्थ यो पनि होइन कि हामीले गुमाएका सबै मानिसहरू फर्केर आउनेछन्। सबै अधुरा सपना पुरा हुँदैनन्, सबै सपनाहरू पुरा हुँदैनन्, सबै प्रश्नहरूको उत्तर पनि भेटिँदैन। तर सबै कुरा ठिक हुन्छ भन्नुको अर्थ कहिलेकाहीँ यस्तो हुन्छ, हामी त्यही कुरासँग बाँच्न सिक्छौँ जुन कुराले एक समय हामीलाई बाँच्ने गाह्रो बनाएको थियो। आज जसको सम्झनाले आँखा रसाउँछ, कुनै दिन त्यही सम्झना केवल एउटा पुरानो कथा बन्न सक्छ। आज जसलाई गुमाउँदा संसार नै रोकिएको जस्तो लाग्छ, कुनै दिन हामी मुस्कुराउँदै भन्न सक्छौँ त्यो समय पनि घटेर गयो। आज जुन असफलताले आफूलाई सानो बनाइरहेको छ, कुनै दिन त्यही असफलताले हामीलाई बलियो बनाएको रहेछ भन्ने महसुस हुन सक्छ। सायद जिन्दगी ठिक हुनु भनेको सबै कुरा आफ्नो इच्छा अनुसार हुनु होइन। कुनै समय तपाईँलाई लाग्न सक्छ म एक्लो छु, तर श्रोता मित्र, एक्लोपनले तपाईँको मूल्य निर्धारण गर्दैन। कसैले तपाईँलाई छोडेर गयो भन्दैमा तपाईँ प्रेम गर्न लायक हुनुहुन्न भन्ने हुँदैन। कसैले तपाईँको महत्त्व नबुझ्दैमा तपाईँको मेहनत बेकार हुँदैन। कसैले तपाईँलाई अस्वीकार गर्दैमा तपाईँ अस्वीकार गर्नुपर्ने मान्छे बन्नुहुन्न। कसैले तपाईँको मूल्य नदेख्दैमा तपाईँ मूल्यहीन बन्नुहुन्न। कहिलेकाहीँ समस्या हाम्रो मूल्यमा हुँदैन, समस्या हामीलाई हेर्ने आँखामा हुन्छ। त्यसैले सबैले बुझुन् भनेर आफूलाई बदलिरहनु आवश्यक छैन। सबैलाई खुसी पार्न खोज्दा हामी आफैलाई दुःखी बनाउँछौँ। सबैलाई आफ्नो कुरा बुझाउन खोज्दा आफ्नै मन थाक्छ। कहिलेकाहीँ केही कुरा प्रमाणित गरिरहनुभन्दा चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो हुन्छ। समयले धेरै कुराको उत्तर आफै दिन्छ। प्रिय श्रोता मित्र, तपाईँले कहिले ध्यान दिनुभएको छ, हामी सानो हुँदा चोट लाग्यो भने रोएर आमाको काखमा पुग्थ्यो, आमाले फुकिदिएपछि लाग्थ्यो अब दुख्दैन। ठुलो हुँदै जाँदा चोटहरू देखिन छोडे, तर दुख्न भने झन् धेरै थाले। मनमा चोट लाग्छ, सम्बन्धमा चोट लाग्छ, विश्वासमा चोट लाग्छ, सपनामा चोट लाग्छ, तर अब फुकिदिने कोही हुँदैन। त्यसैले हामी आफैलाई सम्हाल्न सिक्छौँ, र यही नै सायद ठुलो हुनुको एउटा अर्थ हो। आफ्नो मन दुख्दा पनि आफैलाई अँगाल्न सिक्नु, आफैलाई भन्न सक्नु, ठिक छ आज गाह्रो छ, म थाकेको छु, मसँग सबै उत्तर छैन, तर म अझै यहाँ छु। कहिलेकाहीँ यति भन्न सक्नु पनि ठुलो साहस हो।

प्रिय श्रोता मित्र, यदि तपाईँ अहिले कुनै कठिन समयबाट गुज्रिरहनु भएको छ भने एउटा कुरा नगर्नुहोस्। आफ्नो आजलाई आफ्नो पुरै भविष्य नठान्नुहोस्। आज तपाईँ बेरोजगार हुनुहुन्छ भने यसको अर्थ सधैँ बेरोजगार रहनु होइन। आज तपाईँ एक्लो हुनुहुन्छ भने यसको अर्थ सधैँ एक्लो रहनु होइन। आज तपाईँ असफल हुनुभयो भने यसको अर्थ तपाईँ सधैँ असफल हुनु होइन। आज तपाईँको सम्बन्ध टुट्यो भने तपाईँको प्रेमको कथा यही समाप्त हुन्छ भन्ने होइन। आज तपाईँ थाक्नु भएको छ भने तपाईँ कमजोर हुनुहुन्छ भन्ने होइन। आज केवल आज हो, भोलि नै आजको पीडाले निर्णय गर्न नदिनुहोस्। किनकि जिन्दगीमा हामीले कल्पना नगरेका दिनहरू पनि आउँछ। कहिलेकाहीँ एउटा फोन कलले जीवन बद्लिदिन्छ, कहिलेकाहीँ एउटा नयाँ मान्छे भेटिन्छ, कहिलेकाहीँ एउटा अवसर आउँछ, कहिलेकाहीँ आफूभित्र एउटा नयाँ हिम्मत जन्मिन्छ, र कहिलेकाहीँ केही पनि हुँदैन, बस समय बित्दै जान्छ। र एक दिन पछाडि फर्केर हेर्दा थाहा हुन्छ, म त त्यो कठिन समय पनि पार गरेर आइसकेछु। सायद जीवनको सबैभन्दा सुन्दर कुरा यही हो। हामीलाई थाहा हुँदैन कि भोलिले के ल्याउँदैछ। आजको आँसु भोलिको मुस्कानको कारण बन्न सक्छ, आजको असफलता भोलिको सफलताको आधार बन्न सक्छ, आजको एक्लोपनले भोलि आफूलाई बुझ्ने मौका दिन सक्छ, आजको बिछोडले भोलि आफ्नो मूल्य बुझाउन सक्छ, आजको प्रतीक्षाले भोलि सही समयको अर्थ बुझाउन सक्छ। त्यसैले प्रिय श्रोता मित्र, ढिलो हुँदैछ भनेर निराश नहुनुहोस्। फुल पनि आफ्नो समयमा फुल्छ, बिहान पनि आफ्नो समयमा हुन्छ, ऋतु पनि आफ्नो समयमा बदलिन्छ, मानिसको जीवन पनि त्यस्तै हो। तपाईँको समय अरूको समयभन्दा फरक हुनसक्छ, तर फरक हुनु भनेको गलत हुनु होइन। हामीमध्ये धेरैजना आफ्नो जीवनलाई अरूको जीवनसँग तुलना गरेर दुःखी हुन्छौँ। सामाजिक सञ्जाल खोल्यो, कसैको नयाँ जागिर, कसैको नयाँ गाडी, कसैको विवाह, कसैको विदेश यात्रा, कसैको नयाँ घर, कसैको सफलता, अनि हामी आफ्नो जीवन हेर्छौँ, म कहाँ छु, मैले के गरेँ, म किन पछाडि छु। तर प्रिय श्रोता मित्र, म यहाँहरूलाई एउटा कुरा बारम्बार भन्ने गर्छु, अरूले आफ्नो जित देखाउँछन्, आफ्नो हार होइन, आफ्नो मुस्कान देखाउँछन्, आफ्नो रातको आँसु होइन, आफ्नो सफलता देखाउँछन्, आफ्नो सङ्घर्ष होइन। त्यसैले आफ्नो यात्रा आफ्नै गतिमा हिँडिरहनुहोस्। तपाईँ पछाडि हुनुहुन्न, तपाईँ आफ्नो बाटोमा हुनुहुन्छ। र यदि आज तपाईँलाई रुन मन लागेको छ भने रोइदिनुहोस्। हरेक पटक बलियो देखिनु आवश्यक छैन, कहिलेकाहीँ आँसु पनि मनको सफाई हो। यदि थाक्नु भएको छ भने थोरै आराम गर्नुहोस्। यदि बाटो हराउनु भएको छ भने थोरै रोकिएर दिशा खोज्नुहोस्। तर यात्रा समाप्त भयो भनेर नसोच्नुहोस्। यदि कसैले छोडेर गएको छ भने उसलाई जान दिनुहोस्, तर आफूलाई पनि उसँग नलैजानुहोस्। यदि कुनै सपना पुरा भएन भने अर्को सपना देख्न नडराउनुहोस्, किनकि एउटा सपना टुट्नु भनेको सपना देख्ने क्षमता सकिनु होइन। प्रिय श्रोता मित्र, जीवनमा केही ढोका बन्द हुन्छन्, हामी त्यही बन्द ढोकाको अगाडि बसेर रोइरहन्छौँ, किन बन्द भयो कि

किन मसँग यस्तो भयो, किन उसले मलाई छोडेर गयो, किन मेरो सपना पुरा भएन। तर कहिलेकाहीँ हामीले पछाडि फर्केर हेर्नुपर्छ, सायद त्यही समयमा हाम्रो पछाडि अर्को ढोका खुलेको हुनसक्छ। हामी पुरानो ढोकातिर हेरेर बसेका हुन्छौँ, त्यसैले नयाँ ढोका देख्दैनौँ। कहिलेकाहीँ जीवनले हामीबाट केही कुरा खोज्छ, तर त्यसको ठाउँमा के राख्दैछ भन्ने हामीलाई तत्काल थाहा हुँदैन। त्यसैले कहिलेकाहीँ खालीपनलाई अन्तिम सत्य नठान्नुहोस्। खाली ठाउँमा पनि कहिलेकाहीँ नयाँ सुरुवात जन्मिन्छ। प्रिय श्रोता मित्र, तपाईँको जीवनमा अहिले जे भइरहेको छ त्यसको अन्त्य तपाईँले आजै देख्न सक्नुहुन्न, तर तपाईँले एउटा कुरा गर्न सक्नुहुन्छ, आजलाई पार गर्नुहोस्। भोलिको चिन्ता भोलिलाई छोडिदिनुहोस्। आज उठ्नुहोस्, आज आफ्नो काम गर्नुहोस्, आज आफूलाई केही समय दिनुहोस्, आज आफूलाई दोष नदिनुहोस्, आज आफूलाई भन्नुहोस्, मसँग अहिले सबै कुरा छैन तर मसँग अझै आशा छ, मसँग सबै उत्तर छैनन् तर म खोज्न छोड्ने छैन, म थाकेको छु तर म रोकिएको छैन। सायद जीवन बदल्नका लागि कहिलेकाहीँ यति नै पर्याप्त हुन्छ।

प्रिय श्रोता मित्रहरू, अन्त्यमा तपाईँलाई एउटा सानो कुरा भन्न चाहन्छु। यदि आज तपाईँको जीवन अलि अस्त व्यस्त छ भने डराउनु पर्दैन। यदि आज मन शान्त छैन भने आफैलाई दोष नदिनुहोस्। यदि केही कुरा तपाईँको नियन्त्रणभन्दा बाहिर छ भने त्यसलाई स्वीकार गर्न सिक्नुहोस्। सबै कुरा तुरन्तै ठिक हुँदैन। केही घाउलाई निको हुन समय चाहिन्छ, केही प्रश्नलाई उत्तर आउन समय लाग्छ, केही सपनालाई पुरा हुन समय लाग्छ, र केही मानिसलाई आफूलाई फेरि भेट्न पनि समय लाग्छ। तर समय चलिरहन्छ। आजको दुखाइ सधैँ उस्तै रहँदैन, आजको आँसु सधैँ आँखामा रहँदैन, आजको एक्लोपन सधैँ साथमा रहँदैन, आजको असफलता सधैँ परिचय बन्दैन। त्यसैले प्रिय श्रोता मित्र, थोरै धैर्य गर्नुहोस्, आफूलाई थोरै समय दिनुहोस्, जीवनलाई फेरि एउटा मौका दिनुहोस्। किनकि तपाईँलाई अहिले थाहा नभए पनि सायद तपाईँको जीवनमा अझै धेरै सुन्दर बिहानहरू आउन बाँकी छन्, अझै धेरै मानिसहरू भेटिन बाँकी छन्, अझै धेरै ठाउँहरू पुग्न बाँकी छन्, अझै धेरै सपना देख्न बाँकी छन्, अझै धेरै पटक हाँस्न बाँकी छ। र सायद एक दिन आजको यही कठिन समयलाई सम्झेर तपाईँ आफैसँग भन्नुहुनेछ, त्यो समय पनि त बितेर गयो। त्यसैले आजको लागि एउटा आशा बोकेर बसौँ, एक दिन सबै कुरा ठिक हुन्छ। सायद सबै कुरा हामीले चाहे जस्तो ठिक नहोला, तर हामी आफै यति बलियो हुनेछौँ कि जे ठिक हुन सकेन त्यसलाई पनि स्वीकार गर्दै मुस्कुराउन सक्नेछौँ। र सायद जिन्दगी ठिक हुनुको सबैभन्दा सुन्दर अर्थ यही हो, सबै कुरा बदलिँदा पनि आफूभित्रको आशा नमर्नु। त्यसैले प्रिय श्रोता मित्र, आज जति गाह्रो भए पनि आशा नछोड्नुहोस्, किनकि कहानी अझै सकिएको छैन, तपाईँको सबैभन्दा राम्रो अध्याय आउन अझै बाँकी हुन सक्छ। यही आशासहित आजलाई यति नै, तबसम्म आफ्नो ख्याल राख्नुहोस्, आफ्नो मनलाई समय दिनुहोस् र याद राख्नुहोस्, अँध्यारो जति सुकै लामो भए पनि बिहान आउनबाट कहिले रोकिन्न। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। त्यसर्थ कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

0: श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात् वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौँ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशनबारे चर्चा गर्नेछौँ। र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल संकटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो संकट सबैले झेलिरहेका छौँ र यस्तो स्थितिमा क्याच द रेन मिशन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन, जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल संकटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौँ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिशन सुरु गरेको छ र यस मिशनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जलशक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ, जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु। र यो मिसनबारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल संकटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, शहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जलशक्ति मन्त्रालय, जलशक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दै थियौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी शहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र संकट र यसले ग्रामीण क्षेत्रमा कृषि र शहरी क्षेत्रमा पिउने पानीको संकट। जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ,
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ जस्तो कि अब तपाईँले हेर्न सक्नुहुन्छ अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा चाहे चोला डिनेस्टी होस् चाहे गुप्ता डिनेस्टी होस् चाहे राजपूतहरू होस् हाम्रो राजस्थानको बावरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा कि पानीलाई कसरी संरक्षित गर्न सकिन्छ र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ र त्यसरी नै हर क्षेत्रमा चाहे झिल होस् चाहे नाला होस् चाहे झरना होस् हर चिजलाई बचाउने कोसिस गर्छ जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँले गर्नुभएको थियो अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ यो दुइटामा सामञ्जस्य बनाएर राख्नुपर्छ जब यो सामञ्जस्य बनाउँछौँ हामी त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ एउटा बाटो खोलिन्छ र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिओरी एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नु भयो अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ परिस्थिति के हो छ त्यसको लागि प्रिपरेसन गर्नु हुँदैछ अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरुकता ल्याइँदैछ बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ

0: सकिन्छ। फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूले हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ। हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ। त्यो सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ। त्यही कारणले गर्दा त्यसको मूल उद्देश्य नै त्यो मन्त्रालय खोल्ने।
1: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू कुवाहरू तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो। यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए, तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जंगल फाँड्नुदेखि लिएर जुन अनप्लान्टमा सहरीकरण योजना भयो, यसले गर्दाखेरि यो सिमसार पोखरी तालाब रुखपात पहाडको विशेष गरी रिसोर्सेस भन्नु धाराहरू, जस्तै अब खरसाङमा धारा अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा, धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो, र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग अपार थियो। र प्रकृतिले पनि के गर्दैछ, हर मौसममा जाडो, त्यसपछि वसन्त ऋतु, त्यसपछि ग्रीष्म ऋतु, ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ, फेरि शिशिर सुरु हुन्छ, र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ। गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ, वसन्त ऋतु पनि आवश्यकता छ, सर्दी ऋतुको पनि खाँचो छ, र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु, यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ, घाँसपात उम्रिन्छ, र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ, र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ, र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ जसको शोषणले जल भूजल स्तर घट्दैछ, र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो।
0: हजुर, यसको मूल उद्देश्य यो पनि हो कि जति भूजलको संरक्षण हुन्छ त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ। त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यति बेसी अप्लाइड हुँदैन, किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ। मलाई यस्तो लाग्छ, कमसेकम हामीले यो विगत दुई तिन दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ, तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ। किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको, त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्से कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो। त कन्क्रिटाइजेसनमा हामी यति बिजी भए त्यो पनि सायद अनप्लान्ड कन्क्रिटाइजेसनमा, त्यसले गर्दा जल स्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ, र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ। तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ, र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन, र त्यसले गर्दाखेरि चाहे प्रशासन होस्, चाहे सरकार होस्, चाहे जनता होस्, जब हामी आपस तिनैजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन, जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ, त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त, हर क्षेत्रमा बनिनु छ विकसित भारत, चाहे त्यो

0: साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ कि हामीले गर्नुपर्ने हाम्रो मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो त ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो अगर म यो पिरामिड जस्तो हो यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम हुँदैन त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गर्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ अब पहाडमा हामीले जस्तो हेर्दैछौँ हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ
1: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ
0: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि कहीँ न म कहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुँदा कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न तिमीले आफ्नो जुन चाहिँ मूलचुल व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गर्नुहुने कोसिस गर्नुपर्छ किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीले पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ
1: विनयजी देशको 256 जिल्लाहरू यस्तो छन् जहाँ जल सङ्कटको सामना गर्नु परिरहेको छ मानिसहरूले अनि त्यो 256 जिल्लाको झन्डै झन्डै 2836 खण्डहरू छन् र 2836 खण्डमध्ये 1592 खण्डमा धेरै जल सङ्कट छ र यस क्याच द रेन अभियानद्वारा नयाँ नयाँ तरिका नयाँ नयाँ शोध अनुसन्धानद्वारा भूजल स्तर र वर्षाको जल संरक्षण गर्ने सरकारले योजनाहरू बनाएर र यसलाई कार्यरूप दिइरहेको छ र यसको परिणाम पनि देखिँदैछ जस्तै बोरवेलको माध्यमले भूजल बर्खाको पानी त स्वाभाविक एक एक थोपा जहाँ पर्छ ती त्यसको संरक्षण गर्ने उद्देश्य लिएर काम गरिँदैछ अनि यसको लागि नारा पनि दिएको छ क्याच द रेन वेयर इट फल्स वेन इट फल्स अनि जब पानी पर्छ जहाँ पर्छ ती त्यसलाई सुरक्षित र संरक्षित गरौँ र त्यसको निम्ति वाटर हार्भेस्टिङ गर्नु यहाँसम्म कि सहरहरूमा पनि अब भर्खरै दिल्लीमा पनि त्यहाँकी मुख्यमन्त्री रेखा गुप्ताले हरेक विद्या
2: शर्मा प्रधानमंत्री नरेंद्र मोदी ने कहा सेवा भावना देश की प्रगति की सबसे बड़ी प्रेरक शक्ति है सरकार की अभिनव योजनाओं ने 25 करोड़ नागरिकों को गरीबी से बाहर निकाला सरकार ने घरेलू कीमतों को नियंत्रित करने के लिए कच्चे खाद्य तेलों पर मूल सीमा शुल्क घटाया ओडिशा में दक्षिणी भागों और उससे सटे उत्तरी तटीय आंध्र प्रदेश में गहरे दबाव के प्रभाव से मूसलाधार बारिश जारी सेंसेक्स 1248 अंक गिरकर 73,581 पर हुआ बंद जापान में एशियाई खेलों में भारत ने 4x400 मिक्स रिले दौड़ और वुशु में रोशिबिना ने रजत पदक जीते सीमा कुमारी ने 10,000 मीटर दौड़ में ऐतिहासिक कांस्य पदक जीता डबल स्कल्स रोइंग और मिक्स्ड स्कीट निशानेबाजी में भी कांस्य पदक जीते अब समाचार विस्तार से प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि सेवा भावना देश की प्रगति की सबसे बड़ी प्रेरक शक्ति है उन्होंने कहा कि सरकार की अभिनव योजनाओं ने 25 करोड़ नागरिकों को गरीबी से बाहर निकाला है श्री मोदी ने वडनगर से वाराणसी तक की यात्रा पर निकले सेवा यात्रियों के साथ वर्चुअल संवाद के दौरान ये बात कही श्री मोदी ने कहा कि पीएम किसान योजना और पीएम सूर्य घर योजना जैसी अनगिनत योजनाएं देश के प्रत्येक व्यक्ति तक पहुंच सुनिश्चित करने के लिए जानी जाती हैं उन्होंने कहा कि सेवा भावना के फलस्वरूप ही 4 करोड़ गरीब लोगों को स्थायी घर मिल सके हैं श्री मोदी ने वर्ष 2047 तक विकसित भारत के निर्माण में युवाओं की

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय बेला बेलुकीको 10:30 भयो। यसको साथै आज हाम्रो अधिवेशन यहीँ पुरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौँ। तबसम्मलाई आगे दिनु